शुभ प्रभात श्रोता, एफएम 103.5 मेगाहर्ज लगायत न्यूजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 110.2 मेगाहर्जमा हामी आकाशवाणी

को खरसाङ केन्द्रबाट बोलिरहेछौ। आज सोमबार विक्रम सम्वत 2083 सालको साउन 4 गते तथा सन् 2026 सालको जुलाई महिनाको 20 तारिक। समय यसबेला बिहानको 6:25 अनि 41 सेकेन्ड भइरहेछ र आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र सचिन लोहागन साथै प्रसारण सहयोगी पेमा साङ्गेको साथमा म उद्घोषिका दीपाको तर्फबाट हार्दिक स्वागत साथै बिहानीको न्यानो अभिवादन।

आध्यात्मिकताले मानिसको मनमा शान्ति साथै सकारात्मक सोचको सृजना गर्दछ। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा आकाशवाणी खरसाङको स्टुडियोमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ मोहन कुमार प्रधान ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ

आदरणीय श्रोतावृन्द, आकाशवाणी खरसाङबाट दैनिक प्रसारित हुने आध्यात्मिक कार्यक्रम अर्चना मार्फत आज म फेरि तपाईँहरू समक्ष मेरो सानो आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छु। र मेरो आजको चिन्तनको विषय रहेको छ आध्यात्मिकताको प्रभाव अनि सकारात्मक सोच। आदरणीय श्रोतावृन्द, आध्यात्मिकताको शिक्षा अनि ज्ञान प्राप्त गरेर परोपकारी भावनामा ओतप्रोत भएका मानिसहरूमा सदैव सकारात्मक सोच हुने गर्दछ। उनीहरू जीवनमा आइपर्ने विषम परिस्थितिहरूमा पनि किञ्चित पर्वाह नगरी आफ्नो सत्य मार्गमा अडिग रहन्छन्। कुनै पनि सङ्कटपूर्ण परिस्थितिहरूमा आफ्नो सकारात्मक सोचले गर्दा उनीहरू सङ्कटमुक्त हुन चाहन्छन्। साथै ईश्वरमाथि पूर्ण आस्था रहेको हुनाले उक्त सङ्कटपूर्ण स्थितिलाई ईश्वरद्वारा सृजना गरिएको एक जीवन परीक्षा हो सम्झेर हतोत्साही हुन चाहँदैनन्। श्रोतावृन्द, आध्यात्मिकता सम्बन्धमा भगवान श्री सत्य साई बाबाद्वारा आफ्नो दिव्य सम्भाषणमा उल्लेखित गरिएका भनाइहरू पनि म यहाँ सामेल गर्न चाहन्छु। पूर्ण र सार्थक जीवनका लागि हामीलाई दुई प्रकारको शिक्षा ज्ञान प्राप्त गर्न आवश्यक छ। पहिलो हो लौकिक तथा भौतिक ज्ञान। यसले मानिसलाई पढ्न लेख्न, दैनिक कार्यहरू गर्न, जीविका उपार्जन गर्न तथा इन्द्रिय र बुद्धिको प्रयोग गरी संसारमा जीवन यापन गर्न सक्षम बनाउँछ। तर यो केवल सामान्य ज्ञान मात्र हो। दोस्रो हो आत्मविद्या अथवा आध्यात्मिक ज्ञान। यही वास्तविक ज्ञान हो। यसले मानिसलाई इन्द्रिय र मनको सीमा भन्दा माथि उठ्न, तपस्या र त्याग जस्ता महान गुणहरू विकास गर्न, विवेक प्राप्त गर्न तथा साँचो शान्ति र आनन्द अनुभव गर्न सक्षम बनाउँछ। शरीर र इन्द्रियहरूको आवश्यकता मात्र पूरा गर्ने ज्ञानले मानिसलाई स्थायी शान्ति र सुख दिन सक्दैन। मानव शरीर मानिसलाई निस्वार्थ र पवित्र कर्म गर्नका लागि प्राप्त भएको अमूल्य वरदान हो। यस्ता सत्कर्म गर्न अत्यन्त विद्वान वा उच्च शिक्षित हुनु आवश्यक छैन। आवश्यक कुरा भनेको पवित्र हृदय र सही दृष्टिकोण हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ मोहन कुमार प्रधान ज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ आध्यात्मिकताको प्रभाव अनि सकारात्मक सोच। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाऊ।

आदरणीय श्रोताबिन्द, आध्यात्मिक ज्ञानले मानिसलाई महान आदर्श र दिव्य जीवन जिउन प्रेरित गर्छ। तर आध्यात्मिक ज्ञान मात्र पर्याप्त हुँदैन, त्यससँग तपस्या, आत्मा अनुशासन र साधना पनि जोडिएको हुनुपर्छ। आध्यात्मिक ज्ञान र तपस्याको सम्बन्ध पोजिटिभ र नेगेटिभ विद्युत प्रवाह जस्तै हो। दुवै एक अर्काका पूरक हुन्। दुवैको समन्वयबाट मात्र जीवनमा प्रकाश उत्पन्न हुन्छ। त्यसैले लौकिक अथवा भौतिक ज्ञानले जीवन निर्वाह गर्न सिकाउँछ भने आध्यात्मिक ज्ञानले जीवनको उद्देश्य बुझाउँछ। यी दुवैको सन्तुलित समन्वयले मात्र जीवनलाई पूर्ण, अर्थपूर्ण र सफल बनाउँछ। आदरणीय श्रोताबिन्द, विचार नै चरित्रको आधार हो। विचारको नियन्त्रण र मनलाई वशमा राख्नाले हामी आफूलाई असल कार्यहरूमा संलग्न राख्न सक्छौँ। फलत परिणामहरू पनि राम्रो हुनेछ। उचित वा सकारात्मक विचारहरूले उचित कर्म नै गराउँछ। उचित कर्महरूले जीवन सुन्दर र सुखमय बनाउँछ। भगवान बुद्धले भन्नुभएको थियो, हामी जे जस्तो छौँ त्यो हाम्रो विचारहरूकै परिणाम हो। विचार गराइभित्र ठुलो शक्ति लुकेको हुन्छ। सकारात्मक अथवा नकारात्मक विचार गर्ने आदतले नै मानिसको जीवनलाई क्रमैले सुखमय वा दुःखमय बनाइदिन्छ। लगातार सकारात्मक विचार र सोच गर्ने अभ्यास गरिरहँदा त्यही नै हाम्रो आदत बनिन्छ। आदरणीय श्रोताबिन्द, नकारात्मक सोच र विचारहरूले हाम्रो मनको उत्साह र हौसलालाई मारिदिन्छ अनि मन कमजोर हुन्छ। मनबाट कुनै काम गर्ने इच्छा र शक्ति हटेर जान्छ। नकारात्मक मन भएकाहरूले सधैँ अरूहरूमा दोष मात्र देख्छन्, निर्दोष नै छन् भने पनि दोषी ठहराउँछन्। हुँदै नभएको कुराहरूमा शङ्का र कल्पना गरिरहेका हुन्छन्। त्यसो हुँदा राम्रै मित्रता पनि टुटेर जान्छ अनि अरूहरूसितको सम्बन्धमा पनि क्षति पुग्छ। नकारात्मक विचारले जन्माएको अर्को समस्या हो चञ्चलता र अस्थिरता। कमजोरी र विचलित मन सधैँ विचलित र अस्थिर नै हुन्छ। त्यस्तो व्यक्तिहरूको शान्तिपूर्ण, सौम्य र सन्तुलित स्थिति हुँदै हुँदैन। आदरणीय श्रोताबिन्द, अब सकारात्मक सोच र विचारहरूको फलाफलपट्टि लागौँ। सकारात्मक विचार गराइले जीवन सुखी र शान्तिपूर्ण बनाउँछ, किनभने यस्ता विचारहरू कठिनाइहरू लिएर बस्दैनन्। उनीहरू भगवानले जति दिनुभएको छ त्यसैमा सन्तुष्ट र कृतज्ञ रहन्छन्। यस्ताहरूले जुनसुकै वस्तुको पनि सुखमय पक्षहरूलाई मात्र लिन्छन् अनि त्यसैले भविष्यको बारेमा सधैँ राम्रो आशावादी हुन्छन्। उनीहरूमा शङ्का र उपशङ्काहरू हुँदै हुँदैन, किनभने यस्ताहरू सधैँ सबैमा राम्रो कुरा

देख्ने मात्र हुन्छन्। मानसिक सन्तुलन कायम भइरहन्छ। जस्तै कठिनाईको सम्मुखीन हुन परे पनि अनुहारमा सामञ्जस्यताको झलक बनाइराख्नाले मनोवैज्ञानिक विरक्ति र कमजोरीपनबाट बचाइराख्न सकिन्छ, अर्थात् यस्ता कमजोरी छेउमा डिम्कन सक्दैन।

आदरणीय श्रोताबिन्द, जसरी भगवान रामले आफ्नो राज्य अभिषेक र वनवासको स्थितिलाई एउटै रूपमा अलिकति पनि विचलित नभइकन मानसिक सन्तुलनसित सहन गर्न सक्नुभयो, त्यस्तै मानसिक अवस्था नै परिपक्व मानिसको निश्चित लक्षण हो। सबै प्रकारको स्थितिमा पनि सबै घटनाहरूमा राम्रो मात्र देख्नु अनि कठिन समस्यापूर्ण समय त आकाशमा उडिने बादल जस्तो आउँछ अनि जान्छ भन्ने बुझेर सम्झेर सन्तुलित रहनु सकारात्मक आशावादी मानिसको तरिका हो। आदरणीय श्रोताबिन्द, सकारात्मक दृष्टिकोण भइरहे सधैँ हाम्रो दृष्टिकोण उदार बनिन्छ। यस्ता मानिसले आफ्नो भलाइको निम्ति जति ज्यादा सोच्दछ अरूको भलाइको निम्ति पनि त्यति नै ज्यादा सोच्दछ। यस्तो व्यक्तिहरूमा अरूको आँखाबाट संसारलाई हेर्न सक्ने क्षमता हुन्छ अनि अरूहरूको समस्या र स्थितिलाई बुझिदिने शक्ति भएका हुन्छन्। यसैलाई परानुभूति अथवा इम्प्याथी भनिन्छ। सकारात्मक विचारहरूले आत्मविश्वास सेल्फ कन्फिडेन्सको भाव बढाउँछ। यो त हुन सक्दैन होला भनेर सोच्नुको सट्टामा आफूलाई उत्साहित र जोसिलो बनाएर अघि बढाउने कार्य गर्छ अनि जीवनमा आइलागेका समस्या वा चुनौतीहरूको सामना गर्छ। आदरणीय श्रोताबिन्द, सकारात्मक दृष्टिकोणद्वारा सबैमा राम्रो मात्र देख्न सकिन्छ। यस्ता सकारात्मक विचार भएकाहरूले अरूले आफूलाई नोक्सान पुर्याउँछन् होला भन्ने सोच्दै सोच्दैनन्। यस्ता व्यक्तिहरू सबै मानिसभित्र राम्रो गुणहरूको रूपमा भगवान विद्यमान हुनुहुन्छ भन्ने कुरामा दृढ विश्वास गर्ने हुन्छन्। आदरणीय श्रोताबिन्द, शिक्षा केवल रोजगारी वा भौतिक सफलताका लागि मात्र होइन, चरित्र निर्माण, आत्मविकास र ईश्वर प्राप्तिको मार्ग पनि बन्नु पर्छ। लौकिक ज्ञान सँगै आध्यात्मिक ज्ञान र तपस्यालाई जीवनमा अपनाएर साँचो शान्ति, आनन्द र पूर्णता प्राप्त गरौं। समस्त लोकः सुखिनौ भवन्तु तथा सम्पूर्ण जगत नै सुखी रहोस् अनि मङ्गलमय रहोन्। धन्यवाद।

रचना, जसमा हजुरहरूले सुन्नुभयो आध्यात्मिकताको प्रभाव अनि सकारात्मक सोच विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मोहन कुमार प्रधान ज्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

समाचारपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब प्रस्तुत छ बिहानी सूचनामूलक कार्यक्रम शुभ प्रभात, जसमा खेतीपातीबारे सल्लाह अन्तर्गत केही जानकारी साथै सुनाउनेछौ केही आधुनिक गीतहरू। त प्रथममा खेतीपातीबारे सल्लाह अन्तर्गत श्रोताहरूलाई बुझै रोक्नका केही जानकारीहरू दिइरहेछौ। पहाड़ी क्षेत्रको भिरालो जमिनमा गरा बनाएर खेती गरे बुझै कम हुन्छ। यसरी गरा बनाएर खेती गरे पानीले सजिलै बेगसित बग्ने मौका पाउँदैन र यसको गति कम हुन्छ औ जमिनभित्र पानी सोसिने धेरै मौका पाउँछ। साथै जमिनको पानीको अभाव धेरै मात्रामा पूरा गरेर खेतीपातीमा सहायता पुर्याउँछ। गरामा खनजोत गर्दा विशेष गरेर गराभित्रै तेर्सोपट्टि गराको लम्बाइतिरै हलो कोदालो चलाए बुझै कम हुने सम्भावना रहन्छ। यसो गर्दा गराभित्रबाट पानीले बाहिरतिर उम्किने मौका पाउँदैन र बुझै हुँदैन। फसल रोप्दा पनि गराभित्रै तेर्सोपट्टि लहर बनाएर फसल रोपे पानी र माटो गराभित्रै अड्किएर रहन सक्छ र बुझै हुँदैन। घाँस र बिरुवाहरूले जमिनलाई सधैँ ढाकेर छोपेर राखे वृष्टिपातको पानीको थोपाले जमिनमा भएको माटोको ससाना कणहरूमाथि सोझै पर्दैन र बुझैबाट जमिनलाई धेरै मात्रामा जोगाएर राख्न सकिन्छ। यसरी घाँसपात र बर बिरुवाले ढाकेको जमिनमा वृष्टिपातको पानी बिस्तारै पात र हाँगा बिगा हुँदै जमिनमा झर्छ र त्यही बिस्तारै सोसिन्छ। यसकारण ठाउँ र हावापानी सुहाउँदो घाँसपात र फलफुलको बिजनहरू रोपेर जमिनलाई सधैँ ढाकेर राख्नुपर्छ। जताभावी अन्धाधुन्धमा रुख घाँसपात काट्नु हुँदैन, जङ्गल फाड्नु हुँदैन, गाई बाख्रा वा अरू जन्तुहरूलाई जता

अघि चढ्न दिनु हुँदैन। रोपेको ससाना बर बिरुवाको उचित समयमा मलजल गरी बारबेर गरेर बढ्ने र फल्ने मौका दिनुपर्छ। ससाना खोल्सा नाला झोडा अनि वर्षाकालमा बढेर वृहत रूप लिएर बुछै गरी छेउछाउको जमिनहरूलाई धेरै क्षति पुर्याउँछ। यसै कारण यस्ता झोडा नालाहरूलाई समयमा नै यसको रूप र आकार पिचार्दै यसको दुवैपट्टिको किनारामा पक्का देवल वा तारको जमिनमा जालीमा ढुङ्गा बेरेर लगाई किनारालाई बलियो बनाइदिनुपर्छ, जसमा पानी ठिक आफ्नै बाटोमा मात्र जान सकोस् र छेउछाउको जमिनलाई सोरेर बुछै गरी क्षति पुर्याउन नसकोस्। र श्रोताहरूले खेतीपातीबारे सल्लाह अन्तर्गत आज जानकारी पाउनुभयो बुछै कसरी रोक्न सकिन्छ भनेर। र अब श्रोताहरूलाई आधुनिक गीत सुनाउन लागिरहेछौँ र प्रथममा गुन्जने स्वर छ दुर्गा खरेल अनि रोमा छेत्रीको।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र श्रोताहरूलाई सुनाउन लागिरहेछौँ सुदक्षिणापूर्वका यस्ताको स्वर रहेको भक्ति सङ्गीत।

0: श्रोता अब सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदको मनसुन सत्र आजदेखि सुरु हुँदैछ। मनसुन सत्र अघि सरकारले हिज संसद भवनमा सर्वदलीय बैठक आयोजना गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले 58 अन्तर्राष्ट्रिय रसायन विज्ञान ओलम्पियाडमा 4 स्वर्ण पदक जितेकोमा भारतीय टोलीलाई बधाई दिनुभएको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले भारतीय जनता पार्टीले बंगाललाई फेरि महान बनाउने कुरा बताउनु भएको छ। मध्यप्रदेश मन्त्रीपरिषदले समान नागरिक संहिता यूसीसी विधेयकलाई अनुमोदन गरेको छ अनि स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराउँदै 2026 फिफा विश्वकपको उपाधि जितेको छ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र आजदेखि शुरू हुँदैछ। 25 दिनको अवधिमा 19 बैठकहरू हुने यो सत्रमा 13 अगस्तसम्म जारी रहनेछ। मनसुन सत्र अगाडि सरकारले हिज संसद भवनमा सर्वदलीय बैठक आयोजना गरेको थियो। उक्त सर्वदलीय बैठकको अध्यक्षता राजनाथ सिंहले गर्नुभएको थियो, जसमा 40 राजनैतिक दलका 50 बढी नेताहरू उपस्थित थिए। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै संसदीय मामिला मन्त्री किरेन रिजिजूले सबै राजनैतिक दलहरूलाई प्रमुख मुद्दाहरूमा रचनात्मक छलफलमा संलग्न हुन र संसदको सुचारू सञ्चालन सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।
2: कोई पार्टी या कोई मेंबर अपना जो भी बात रखना चाहता है पार्लियामेंट में पूरा रख सकते हैं। मैं विपक्ष के साथियों को कहना चाहता हूं कि पहले में भी पार्लियामेंट को चलाने में दिक्कत आई थी क्योंकि

0: ये हंगामा बहुत ज्यादा हुआ था, लोग चाहते हैं कि पार्लियामेंट सुचारू रूप से चले, इसलिए मैं फिर से सब पार्टी के नेताओं को मैं अनुरोध करता हूं कि पार्लियामेंट अच्छी तरह से चले, इसमें सब लोग योगदान करें।
1: लोकसभा का अध्यक्ष ओम बिरलाले हिजो लोकसभा को कार्य सलाहकार समिति को बैठक को अध्यक्षता गर्नुभयो। सरकार र विभिन्न राजनीतिक दल का प्रतिनिधिहरूले सत्र को लागि प्रस्तावित विधायी र अन्य कार्यहरूमा विचार आदान प्रदान गरे। श्री बिरलाले रचनात्मक बहस, अर्थपूर्ण सहभागिता र सर्वोच्च संसदीय परम्पराहरूको पालनाको महत्वमा जोड़ दिनुभयो। दिल्ली पुलिसले स्पष्ट पारेको छ, आजदेखि हुने संसद अधिवेशनलाई ध्यानमा राख्दै नयाँ दिल्ली जिल्लामा कुनै पनि विरोध मार्च वा जुलुसको लागि अनुमति मागिएको वा दिइएको छैन। एक सामाजिक सञ्जाल पोस्टमा पुलिसले भारतीय नागरिक सुरक्षा संहिता 2023 को धारा 163 यस क्षेत्रमा लागू रहेको बताएको छ। फलस्वरूप जन्तर मन्तर बाहेक विरोध मार्च, जुलुस, प्रदर्शन र पाँच वा सोभन्दा बढी व्यक्तिहरूको भेलामा कड़ा प्रतिबन्ध लगाइएको छ। दिल्ली पुलिसले सबै नागरिकहरूलाई कानूनको सम्मान गर्न, कुनै पनि अनाधिकृत जमघट वा जुलुसमा भाग लिनबाट टाढा रहन र सार्वजनिक शान्ति, सुरक्षा अनि सुरक्षा कायम राख्न सहयोग गर्न अपील गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 58 अन्तर्राष्ट्रिय रसायन विज्ञान ओलम्पियाडमा 4 स्वर्ण पदक जितेकोमा भारतीय टोलीलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यो प्रतिष्ठित विश्वव्यापी प्रतियोगितामा भारतको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको बताउनु भएको छ। वहाँले टोलीको प्रतिभा, समर्पण र विज्ञानप्रतिको लगाउले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताउनुभयो। श्री मोदीले लिथुआनियाको विलियसमा आयोजित 37 अन्तर्राष्ट्रिय जीव विज्ञान ओलम्पियाडमा पदक जित्ने भारतीय टोलीका सबै 4 सदस्यलाई बधाई दिनुभएको छ। खुशी व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले भारतीय टोलीले परमाणु जीव विज्ञान र जैव रसायन, पशु शरीर विज्ञान, पशु आकार विज्ञान र प्रणालीगत विज्ञान अनि वनस्पति कम्प्युटेशनल जीव विज्ञान जस्ता विषयहरूमा असाधारण ज्ञान प्रदर्शन गरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, यो उपलब्धिले अनगिन्ती युवाहरूलाई विज्ञानको अध्ययनलाई अगाडि बढाउन र यस क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नेछ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले स्वतन्त्रता आन्दोलन, धर्म र साहित्य लगायत सबै क्षेत्रहरूमा बंगालमा देशको रहेको समृद्ध योगदानलाई सम्झनुहुँदै पश्चिम बंगालको तत्कालीन सरकारले राज्यको सम्पदालाई ध्वस्त पारेको बताउनु भएको छ। उहाँले भारतीय जनता पार्टीले बंगाललाई फेरि महान बनाउने कुरामा जोड़ दिनुभएको छ।
2: बंगाल की समग्र जनता को भरोसा दिलाने आया हूँ। भारतीय जनता पार्टी ने पूरे लंबे चुनाव अभियान के अंदर जो एक एक वादा किया था और सोनार बांग्ला की संकल्पना को बंगाल की जनता के सामने रखा था, वो सोनार बांग्ला की संकल्पना को जमीन पर उतारने का काम मोदी जी के नेतृत्व में भारतीय जनता पार्टी का एक एक कार्यकर्ता करेगा।
1: हिजो कोलकाताको विश्व बंगला कन्भेन्सन सेन्टरबाट श्री अमित शाहले पश्चिम बंगालको हावड़ा जिल्लाको शंकरायलमा अमूल बंगाल डेरी दही बनाउने सुविधाको लागि वर्चुअल रूपमा शिलान्यास गर्नुभयो। यो विश्वको सबैभन्दा ठूलो दही बनाउने सुविधा हो। श्री शाहले सहकारी उत्पादहरू खरिद गरेर मानिसहरूले किसानहरूको सशक्तिकरणमा योगदान पुर्याउन सक्ने बताउनुभयो। उहाँले पश्चिम बंगालका विभिन्न सहकारी संस्थाहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो र 9 जिल्लाहरूमा 1400 मेट्रिक टन क्षमता भएका 14 गोदामहरूको वर्चुअल रूपमा शिलान्यास गर्नुभयो। उहाँले राष्ट्रिय कृषि विकास योजना RKVY अन्तर्गत कुचबिहार र दक्षिण 24 परगना जिल्लाहरूमा प्रत्येक 100 मेट्रिक टन क्षमता भएका 2 गोदामहरूको पनि उद्घाटन गर्नुभयो। उहाँले WBERCS नामक सहकारी पोर्टलको पनि शुभारम्भ गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मध्यप्रदेश मन्त्रीपरिषदले भोपाल नजिकैको ऐतिहासिक शहर जगदीशपुरमा आयोजित विशेष बैठकमा समान नागरिक संहिता UCC विधेयकलाई अनुमोदन गरेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री मोहन यादवले भन्नुभयो, UCCले सबैलाई असमान अवसर र अधिकार प्रदान गर्नेछ र यो कानून त्यस दिशामा एक प्रमुख कदम हो। उहाँले भन्नुभयो यूसीसी विधेयकले नागरिकहरूको मौलिक अधिकारको उल्लङ्घन गर्दैन। मुख्यमन्त्रीले विधेयकको मस्यौदा तयार गर्नु अघि सर्वोच्च अदालतका पूर्व न्यायाधीश रञ्जना प्रकाश देसाईको नेतृत्व

एक समिति गठन गरिएको कुरा प्रकाश पार्नुभयो, जसले राज्यका सबै जिल्ला र डिभिजनहरूमा परामर्श गर्यो। उहाँले भन्नुभयो, भोपालमा राज्य स्तरीय छलफलमा विभिन्न धर्मका राजनैतिक दलहरू र सामाजिक संस्थानहरू पनि समावेश थिए। डाक्टर यादवले भन्नुभयो, परामर्शले मुस्लिम समुदायमा बलियो समर्थन प्रकट गरेको छ। लगभग 80% महिला र 40% पुरुषले समान कानून लागू गर्ने पक्षमा छन्। मुख्यमन्त्रीले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको 2047 सम्ममा विकसित भारतको दृष्टिकोणसँग मेल खाने कुरामा जोड़ दिनुभयो, जुन सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको सिद्धान्तमा निर्मित छ। विधेयक अब आजदेखि शुरू हुने विधानसभाको मनसून सत्रमा पेश गरिनेछ। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर र उत्तराखण्डमा अत्यधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आगामी दुई दिनमा दिल्ली, हरियाणा, चण्डीगढ पंजाब, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ़, झारखण्ड, बिहार, पश्चिम बंगाल, ओडिशा र उत्तर पूर्वका केही भागहरूमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज कर्नाटक, रायलसीमा, तेलंगाना, राजस्थान, विदर्भ र अण्डमान अनि निकोबार टापुहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराउँदै 2026 फिफा विश्वकप जित्यो। न्यूयोर्क न्यूजर्सी स्टेडियममा राति भएको फाइनलमा स्पेनी वैकल्पिक खेलाडी फेरान टोरेसले 106 मिनटमा गोल गर्दै आफ्नो टोलीलाई अर्जेन्टिनामाथि 1-0 जित दिलाए। 90 मिनटसम्म चलेको कडा र रोमाञ्चक प्रतिस्पर्धाको बावजुद कुनै गोल भएन। यद्यपि टोरेसले अन्त 106 मिनटमा गोल गर्न सफल भए। यो जितसँगै स्पेनले आफ्नो दोस्रो फिफा विश्वकप उपाधि जितेको छ। स्पेनले यसअघि 2010 ट्रफी जितेको थियो। यो जितले स्पेनलाई पुरुष र महिला फुटबल विश्वकप दुवै एकैसाथ जित्ने पहिलो देश बनाएको छ। च्याम्पियनशीपमा अर्जेन्टिनाको प्रभुत्व समाप्त भयो। उनीहरू लगातार दोस्रो पटक च्याम्पियन बन्ने प्रयास गरिरहेका थिए। यो हारले अर्जेन्टिना र लियोनेल मेसीको लागि गौरवशाली युगको अन्त भयो। मेसीले नै 2022 फिफा विश्वकप र 2021 र 2024 कोपा अमेरिका प्रतियोगितामा टोलीलाई जीत दिलाएका थिए। पुरुष क्रिकेटमा हिजो राति लन्डनको लर्ड्समा खेलिएको तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई 27 रनले पराजित गर्दै श्रृङ्खला 2-1 आफ्नो पक्षमा पारेको छ। इङ्ल्यान्डले भारतलाई 388 रनको लक्ष्य दिएको थियो। जवाबमा भ्रमणकारी टोलीले भारतले 50 ओभरमा 7 विकेट गुमाउँदै 360 रन मात्र बनाउन सफल भयो। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। संसदको मनसून सत्र आजदेखि शुरू हुँदैछ। मनसून सत्र अघि सरकारले हिजो संसद भवनमा सर्वदलीय बैठक आयोजना गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले 58 अन्तर्राष्ट्रिय रसायन विज्ञान ओलम्पियाडमा 4 स्वर्ण पदक जितेकोमा भारतीय टोलीलाई बधाई दिनुभएको छ। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले भारतीय जनता पार्टीले बंगाललाई फेरि महान बनाउने कुरा बताउनु भएको छ अनि स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराउँदै 2026 फिफा विश्वकपको उपाधि जितेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोता, धड्कन बिनाको जीवन र लय बिनाको सङ्गीत दुवै अधुरो हुन्छ। जीवन चल्न धड्कन चाहिन्छ र सङ्गीत बग्न लय। जब यही जीवनको धड्कन र सङ्गीतको लय एकै साथ जोडिन्छ, तब जन्मन्छ स्पन्दन। नमस्कार, म उद्घोषिका दिपाको तर्फबाट हार्दिक स्वागत एवं अभिवादन आजको सङ्गीतमय प्रस्तुति स्पन्दनमा। श्रोता, जीवनका अनेक रङहरूमध्ये प्रेम, विश्वास, सम्झना, पीडा र आशाका अनुभूतिहरूलाई गीत सङ्गीतले सधैँ सुन्दर अभिव्यक्ति दिँदै आएको छ। आज यिनै भावनाका विभिन्न आयामहरूलाई सङ्गीतको माध्यमबाट हजुरहरू समक्ष प्रस्तुत गरिरहेछौँ। त आउनु श्रोता, कार्यक्रमको सुरुवात गरौँ पहिलो प्रेमको अनुभूतिले भरिएको गीतबाट। स्वर छ बिनम सिंह अनि बानिका प्रधानको, अनि शब्द विनोद रसैलीको, त्यसै गरी सङ्गीत बिनम सिंहकै रहेको छ।

श्रोता, पहिलो भेटले मनमा आशा जगाउँछ, तर सबै प्रेमले चाहे जस्तो गन्तव्य भने पाउँदैन। कहिलेकाहीँ आफूले सबै खुसी सुम्पदा सुम्पदै पनि सट्टामा पीडा मात्र हात लाग्छ। प्रेमको यही यथार्थलाई मार्मिक ढङ्गले आफ्नै शब्द र सङ्गीतमा उतारेका छन् गायक प्रणय गुरुङले। त आउनु श्रोता, सुनौ उहाँकै स्वरमा यो अघिल्लो प्रस्तुति।

श्रोता मायाका सम्बन्धहरू केवल शब्दमा मात्र होइन सम्झनामा पनि बाँचेको हुन्छन्। पहाडी वन, ऐसुलोगारी र चौतारीले पनि प्रियजनको सम्झना दिलाइरहन्छ। यस्तै सम्झना र कामनाले सजिएको प्रस्तुति सुनाइरहेछौ सपना राईको स्वरमा, शब्द प्रमिता गुरुङको अनि सङ्गीत सोनाम छिरिङको।

जीवनमा सुख र दुःख दुवै आउँछ, तर श्रोता मुस्कुराउँदै अघि बढ्नु र अरूलाई पनि खुसी बाँड्नु नै जीवन जिउने सुन्दर कला हो। यही सुन्दर सन्देश बुकेको आजको अन्तिम गीत राखिरहेछौँ, आशिष थापाको शब्द रसमा अनि भूपेन्द्र राईको सङ्गीतमा गुन्जने स्वर छ नवीन राई, उमेश ठकुरी अनि साथीहरूको।

श्रोता, हामी यस्तो संसारको कल्पना गर्छौं जहाँ कुनै पनि बालक भोको नहोस्, कुनै पनि बालक कामको बोझले नथिचियोस् र कुनै पनि बालक विद्यालयको ढोकाबाट टाढा नहोस्। नमस्कार श्रोतावृन्द, कथा सफलताको आजको श्रृङ्खलामा प्रस्तोता लेखनाथ राईको साथमा म उद्घोषिका दिपा राणाको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा न्यानो अभिवादन। श्रोता, यस संसारमा धेरै मानिसहरू आफ्नै सुख सुविधा र स्वार्थको सीमाभित्र बाँचिरहेका हुन्छन्, तर संसारमा यस्ता असाधारण व्यक्तित्व पनि जन्मिन्छन् जसले आफ्नो जीवनको अर्थ अरूको जीवनमा उज्यालो छर्नुमा खोज्दछन्। उनीहरूको साना प्रयास, निस्वार्थ भावना र सेवाभावले थुप्रै जीवनहरूमा आशाको दीप जलाइदिन्छ। आजको कार्यक्रम मार्फत हामी यिनै प्रेरणादायी व्यक्तित्वको योगदान सम्झन गइरहेका छौँ जसले आफ्नो खुसीलाई भन्दा अरूको आँसु पुस्नलाई जीवनको ध्येय बनाउनुभयो। आजको कथा यस्तो व्यक्तित्वको हो जसले आफ्नो थर शर्मा हटाएर सत्यार्थी राख्नुभयो, जसले आफ्नो जात र पहिचान भन्दा माथि मानवतालाई राख्नुभयो। आज हामी कुरा गर्दैछौ बाल्यकालको रक्षक, नोबेल शान्ति पुरस्कारबाट सम्मानित कैलाश सत्यार्थीको। एक ब्राह्मण, प्रहरी अधिकारी र गृहिणीको घरमा 11

जनवरी 1954 को त्यो चिसो बिहानीमा मध्य प्रदेशको विदिशामा एउटा क्रान्तिकारी बालक कैलाश सत्यार्थीको जन्म भएको थियो। उहाँको सफलताको कथा कुनै ठूलो महलबाट सुरु भएको होइन, तर एउटा सानो विद्यालयको गेट बाहिर जुत्ता पालिस गरिरहेको बालकको आँखाबाट सुरु भएको थियो। श्रोता, हामीले पनि हाम्रो वरिपरि यस्ता हजारौं घटनाहरू देख्छौ। सडकमा भिख मागिरहेका वा होटलमा काम गरिरहेका बाल बालिकाहरू र व्यवस्था गर्छौ, तर कैलाशले सक्नु भएन। जुत्ता पालिस गरिरहेको आफ्नै उमेरको बालक देखेर सोध्नुभयो, यो बालक म जस्तै किन विद्यालय जाँदैन? उत्तर थियो, ती गरिब हुन्, उनीहरू काम गर्नकै लागि जन्मेका हुन्। यो उत्तरले कैलाशको बाल मस्तिष्कमा गहिरो प्रभाव पार्यो। यो घटनाले उहाँको मनमा ठूलो हलचल ल्यायो। उहाँले आफ्ना पुराना किताबहरू आफूमा भएको पैसा जम्मा गरेर गरिब बाल बालिकाहरूलाई सहयोग गर्न सुरु गर्नुभयो। बाल्यकालमा नै उहाँले गरिब विद्यार्थीहरूको स्कुलको शुल्क तिर्न पैसा जुटाउन फुटबल क्लब गठन गरे र उनीहरूका लागि पाठ्य पुस्तक ब्याङ्कको विकासको लागि अभियान पनि चलाए। यहीबाट सुरु भयो एउटा ठूलो क्रान्तिको यात्रा। बाल्यकालको यी घटनाहरूले नै उहाँलाई बाल अधिकारको योद्धा बनायो।

सन् 1974 विद्युतीय इन्जिनियरिङमा डिग्री हासिल गरी विदिशाको सम्राट अशोक टेक्नोलोजिकल इन्स्टिट्युटमा पढाइ पूरा गर्नुभयो अनि केही समय कैलाश सत्यार्थीले प्राध्यापन पनि गर्नुभयो। तर उहाँभित्र बाल बालिकाको लागि केही गर्ने तीव्र इच्छा थियो। त्यसैले सन् 1980 आफ्नो सुरक्षित करियर त्यागेर बचपन बचाओ आन्दोलनको सुरुवात गर्नुभयो। तर यो यात्रा त्यति सजिलो भने थिएन। सुरुवाती दिनहरूमा कैलाश सत्यार्थी र उहाँका साथीहरूलाई धेरै पटक धम्की दियो, कुटपिट गरियो। यति मात्र होइन, उहाँका सहकर्मीहरूको हत्या समेत गरियो। तर कैलाश हार मान्नु भएन। उहाँले अझ भन्नुभयो, यदि म डराए भने ती बालक बालिकाको भविष्य सधैँका लागि अन्धकार हुनेछ।

0: कैलाश सत्यार्थीको नेतृत्वमा अहिलेसम्म 1,00,000 भन्दा बढी बालक बालिकाहरूलाई शोषण र बाल श्रमबाट मुक्त गराइसक्नु भएको छ। उहाँको अभियान भारतमा मात्र सीमित रहेन। सन् 1998 उहाँले 103 देशहरूमा 80,000 किलोमिटर लामो बाल श्रम विरुद्धको विश्वव्यापी पदयात्राको नेतृत्व गर्नुभयो। यसले विश्वको ध्यान खिच्न सफल बन्यो र अन्तर्राष्ट्रिय श्रम संगठनलाई बाल श्रम विरुद्ध कडा कानून बनाउन बाध्य पर्यो। सन् 2011 सुरु गरिएको बाल मित्र ग्राम बाल मैत्री कार्यक्रमले बाल श्रम मुक्त गाउँको अवधारणा अघि सार्यो। सुरुमा केही सीमित गाउँहरूमा लागू गरियो, तर यो अभियान समयक्रमसितै व्यापक रूप लिँदै गयो। फलस्वरूप धेरै बाल बालिकाहरूलाई बाल श्रमबाट उद्धार गरी विद्यालयको ढोकासम्म पुर्यायो। यही निस्वार्थ सेवाको कदर गर्दै सन् 2014 कैलाश सत्यार्थीलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। उहाँ भन्नुहुन्छ, नोबेल शान्ति पुरस्कार केवल अल्प विराम हो, पूर्ण विराम भने होइन। कैलाश सत्यार्थी 72 वर्षको उमेरमा आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ। अहिले पनि उहाँ 100 मिलियन फर 100 मिलियन जस्ता विश्वव्यापी अभियान मार्फत बाल बालिकामाथि हुने हिंसा र शोषण विरुद्ध लडिरहनु भएका छन्। आजको लागि कथा सफलताको यो अङ्क यही पूरा हुन्छ। मलाई आशा छ आजको कथाले तपाईँको सोचमा अवश्य एउटा सकारात्मक आयाम थपेको छ। र श्रोता, जाँदा जाँदै कैलाश सत्यार्थीले भन्नुभएको एउटा कुरा सम्झन योग्य छ। अन्धकारसँग गुनासो गर्नुभन्दा एउटा दियो बाल्नु धेरै उत्तम हुन्छ। सफलता त्यो होइन जुन तपाईँले पाउनुहुन्छ, सफलता त्यो हो जुन तपाईँले संसारलाई दिनुहुन्छ। यसै भनेको साथमा आजको लागि म उद्घोषिका दिपा राणा साथै प्रस्तुता लेखनाथ राई कथा सफलताको आजको अङ्कबाट आज्ञा चाहन्छौ।
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

बीरेन राईको स्वर रहेको यो लोकगीतको अन्त साथै अहिलेलाई भने आकाशवाणीको नेपाली प्रसारण सेवा यतिमा नै पूरा गरिन्छ।

श्रोता, समय यस बेला बिहानको 8:45 भइरहेछ। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम सन्दर्भ। त कार्यक्रमको शुभारम्भ गरिरहेछौँ सिमरन चलचित्रको गीतबाट। स्वर छ सुनिधि चौहानको, संगीत सचिन जिगरको, अनि शब्द रचना रहेको छ प्रिया सरैयाको।

0: श्रोता कार्यक्रम सन्दर्भमा आज हामी हजुरहरूलाई सरकारी नोकरी र खेलो इण्डियाको योगदानबारे जानकारी गराइरहेछौ। श्रोता कुनै समय थियो जब भनिन्थ्यो, पढ्छौ लेख्छौ बन्छौ नवाब, खेल्छौ कुद्छौ बन्छौ खराब। तर समय परिवर्तनसँगै सोच पनि बदलिएको छ। आज खेल मैदानमा बगाएको पसिनाले मेडल मात्र होइन तर उचालो भविष्य र सुरक्षित सरकारी नोकरीको ग्यारेन्टी पनि दिन्छ। यही परिवर्तनको एउटा सशक्त उदाहरण हो खेलो इण्डिया। खेलो इण्डियाले गाउँ गाउँमा लुकेका खेल प्रतिभाहरूलाई मात्र बाहिर ल्याएको छैन तर उनीहरूको लागि सरकारी नोकरीको ढोका चारैतर्फ खोलिदिएको छ। पहिले सरकारी जागिर पाउनका लागि केवल किताबी ज्ञान र शैक्षिक डिग्रीलाई मात्र मुख्य आधार मानिन्थ्यो तर आज खेलकुदको प्रतिभा र खेलो इण्डियाको प्रमाणपत्र आफैमा एउटा ठूलो योग्यता बनेको छ। केन्द्र सरकार र विभिन्न राज्य सरकारहरूले खेलकुद कोटा अन्तर्गत खेलाडीहरूका लागि विशेष आरक्षणको व्यवस्था गरेका छन्। भारत सरकारले खेल प्रतिभालाई प्रोत्साहन गर्दै रेलवे, सेना, प्रहरी, अर्धसैनिक बल, ब्याङ्क तथा विभिन्न सरकारी विभागमा खेल कोटा मार्फत रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ। यससँगै केही भर्ना प्रक्रियामा विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था पनि गरिएको छ। खेलो इण्डिया अभियानले आर्थिक सहयोग, छात्रवृत्ति र आधुनिक प्रशिक्षण मार्फत खेलाडीहरूको भविष्यलाई अझ सुरक्षित र उज्जवल बनाउँदै लगेको छ। खेलो इण्डिया आज देशका लाखौं युवाहरूको सपनालाई सरकारी ओहदासँग जोड्ने एउटा बलियो पुल सरह बनेको छ।
1: कते फते है पुराने नोट को
2: बैंक ब्रांच में एक्सचेंज कर सकते हैं।
1: वाओ, नया नोट मिलेगा।
3: हाँ,
1: जिससे तू हमें पिज़्ज़ा पार्टी देगा।
2: आरबीआई कहता है स्मार्ट बनो कूल रहो।
0: श्रोता अब अघिल्लो गीत श्रोतालाई सुनाउन लागिरहेछु रङ्किनी गुप्ताको स्वरमा तुम्हारी सुलु चलचित्रबाट।

साजिद वाजिदको संगीत फेज अनवरको शब्द रचनामा अब राखिरहेछौ कार्यक्रमको अन्तिम प्रस्तुति। यो जिन्दगीका सफर चलचित्रबाट युगल आवाज छ सोनु निगम अनि श्रद्धा पण्डितको।

0: श्रोत सांगीतिक प्रस्तुतिको क्रम भने निरन्तर नै रहनेछ, अहिलेलाई पनि सुनाइरहेछौ प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज चेसिनाउमा मोल्डोवाकी राष्ट्रपति माया सान्डुसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ। राष्ट्रपति मुर्मूले मोल्डोवा संसदका अध्यक्ष इगोर ग्रोसुसँग पनि भेट गर्नुहुनेछ र मोल्डोवा भारत संसदीय मैत्री समूहका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। संसदको मनसुन सत्र आजदेखि शुरू हुँदैछ। 25 दिनको अवधिमा 19 बैठकहरू हुने यो अधिवेशन 13 अगस्तसम्म जारी रहनेछ। मनसुन सत्र अघि सरकारले हिज संसद भवनमा सर्वदलीय बैठक आयोजना गरेको थियो। बिहार विधानसभाको 5 दिवसीय मनसुन सत्र आजदेखि शुरू भइरहेको छ। यो सत्र 24 जुलाईसम्म चल्नेछ र यसमा जम्मा 5 बैठक हुनेछ। जम्मू कश्मीरको रजौरी र पुञ्च जिल्लामा बाढी र पहिरोका कारण हिज 11 जनाको मृत्यु भएको छ, 8 जना बेपत्ता भएका छन्, धेरैलाई सुरक्षित स्थानमा सारिएको छ। गृहमन्त्री अमित शाहले परिस्थितिको समीक्षा गर्नुभएको छ र केन्द्रबाट सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ। उत्तर प्रदेशको लगभग सबै जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ, जसले गर्दा राज्यभरि जनजीवन अस्त व्यस्त बनेको छ। हिमाचल प्रदेशमा दक्षिण पश्चिम मनसुन फेरि एकपटक सक्रिय भएको छ। मौसम विभागले आज र भोलिको लागि रेड अनि ओरेन्ज अलर्ट जारी गरेको छ भने राज्यका अधिकांश भागहरूमा भारीदेखि मुसलधारे वर्षाको चेतावनी दिएको छ। अमेरिकामा रहेका भारतीय समुदायको प्रतिनिधित्व गर्ने एक एक एडभोकेसी ग्रुपले अमेरिकी कंग्रेस र अमेरिकी नागरिकता तथा अप्रवासन सेवा यूएसीसीआईएसलाई विद्यार्थी र आदान प्रदान एक्सचेन्ज भिजिटर्सहरूको लागि भिजामा नयाँ 4 वर्षको सीमा लागू नगर्न अपील गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: मुख्य समाचारपछि सांगीतिक प्रस्तुतिको क्रमलाई पुनः निरन्तरता दिँदै अब पनि श्रोताहरू समक्ष लिएर आएका छौं। हिन्दी चलचित्र जगतका सफल निर्देशक करण जोहरद्वारा निर्देशित हिन्दी चलचित्रका केही गीतहरू। प्रथम गीत राखिरहेछौ कवि अलविदा नकहना चलचित्रको गीत, जुन गीतमा चारै ऋतुको अनुभूति दिलाउनका निम्ति फरक फरक समयमा चलचित्रको छायाङ्कन गरिएको थियो। केही दृश्यका लागि मौसम परिवर्तन कुर्नु परेको थियो भने केही मा भने विशेष प्राविधिक संयोजन प्रयोग गरिएको थियो। त सुनौ कार्यक्रमको यो प्रथम प्रस्तुति सुनु निगम अनि अलका याग्निकको युगल स्वर।

श्रोता, अब अघिल्लो गीत लिएका छौँ कवि खुसी कवि गम चलचित्रबाट। यो गीत इजिप्टको पिरामिड नजिक छायाङ्कन गर्न विशेष अनुमति लिनु परेको करण जोहर बताउँछन्।

श्रोता, सन् 2003 प्रदर्शनमा आएको कल हो न हो चलचित्रको शीर्षक गीतको छायाङ्कन गर्दा शाहरुख खानको एक झलक हेर्न प्रशंसकहरूको भिड जमा हुने गर्थ्यो। त्यसैले केही दृश्य एका बिहानै वा सीमित समयमा खिच्नु परेको रोचक तथ्य पनि यो गीतसित जोडिएको छ। त कार्यक्रमको अन्तमा राखिरहेछौँ यसै गीतलाई सोनु निगम अनि अल्का याग्निकको युगल स्वरमा।

0: अब सम्म प्रसारण गरी सुनाउन लागिरहेछौ कोलकाता केन्द्रको बंगला समाचार र यसको लगत्तैपछि सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार।
1: দিনে তা সত্ত্বেও

0: करण अध्ययन केन्द्र सदस्य डाक्टर कमल भुजेल, मण्डल 11 अध्यक्ष सञ्जय थापा अनि मण्डल 12 को अध्यक्ष दीक्षा तामाङ लगायत सम्पूर्ण मण्डल स्तरीय कार्यकर्ताहरूको उपस्थिति रहेर विभिन्न विषयहरूमा प्रशिक्षण गराएका थिए। यस प्रशिक्षणको मूल उद्देश्य आफ्ना कार्यकर्ताहरूलाई भाजपा पार्टीको सिद्धान्त, कार्यशैली, इतिहास, आपदा व्यवस्थापन अनि मिडिया र एआईको प्रयोगहरूबारे जानकारी गराउनु थियो। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा अरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम साथै वृक्षारोपणको कार्य सम्पन्न गरिएको छ। उक्त कार्यक्रम खरसाङको डाबुलीस्थित वन विभागको म्युजियम क्षेत्रमा सम्पन्न भएको छ। प्रत्येक वर्ष 14 20 जुलाईसम्म अरण्य सप्ताह पालन गर्ने गरिन्छ। यसै अन्तर्गत वन विभाग खरसाङको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ भने हिजो खरसाङमा अरण्य सप्ताहलाई लिएर विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथि को रूपमा एडिशनल चीफ जुडिसियल मेजिस्ट्रेट तन्मय रोय उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङका डीएफओ आईएफएस देवेश पाण्डेले राख्नु भएको थियो। कार्यक्रममा डाबुल स्कूलका विद्यार्थीहरूले सामूहिक गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा विद्यार्थीहरू नानीहरूलाई लिएर आरण्य सप्ताह वन साथै अन्य विभिन्न विषयमा क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि एडिशनल चीफ जुडिसियल मेजिस्ट्रेट तन्मय रोय, भारतीय वन प्रबन्धन संस्था खरसाङका प्रभारी डाक्टर मनोज सिन्हाले वक्तव्य राखेका थिए। खरसाङ सिटिजन एसोसिएसनको औपचारिक सभा डबिल रोड खरसाङस्थित दिलखुसा हाउस भवनमा सम्पन्न भएको छ। यस संस्थाको मूल उद्देश्य खरसाङमा यहाँका नागरिकहरूले विभिन्न विषयमा भोगिरहेका समस्याहरूलाई संस्था मार्फत सम्बोधन गर्न निर्माण गरेको संस्था रहेको बताएको छ। उक्त संस्थामा सभापति बालकृष्ण शर्मा, उपसभापति आशा प्रधान, सचिव राजु शर्मा, सहसचिव छिरिङ वाङ्गी लामा र गणेश प्रधान, कोषाध्यक्ष वरेन्द्र दुबे, सहकोषाध्यक्ष रतन कुमार राई, मूल्य सल्लाहकार वाङ्गी लामा, सल्लाहकार ललित कुमार प्रधान, कार्यकारी सदस्यहरूमा पुष्प सुमन थामी, कमला प्रधान, विजय कुमार परिवार, दावा शेर्पा, बुद्धिमान तामाङ आदि रहेका थिए। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 10 प्रमुख समाचारका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति हिजो हामी विविध जातिका संस्कार संस्कृति, नेपाली जातिको रहन सहन, संस्कार संस्कृति आदि विषयहरूमाथि कुराकानी गर्ने गर्छौँ। सोही क्रममा आजको विषयमा यहाँहरूसम्म प्रस्तुत छ नेपाली उखान तुक्का र नेपाली जीवनशैलीमाथि केही चर्चा परिचर्चाहरू, र यस विषयमाथि कुराकानी गर्न स्टुडियोमा उपस्थित हुनुहुन्छ क्रमैले विवेक सार्की अनि गोपाल विष्टज्यू। त अबलाई प्रस्तुत छ हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमको माध्यमबाट नेपाली उखान तुक्का र नेपाली जीवनशैलीमाथि केही चर्चा परिचर्चाहरू।

0: नमस्कार, आज हामी रेडियो खरसाङमा लोककथा उखान टुक्का र नेपाली जीवन शैली विषयमा चर्चा गर्न भेला भएका छौँ र हामीसँग हुनुहुन्छ गोपाल विष्टज्यू अनि त्यसरी नै हुनुहुन्छ विवेक सर्केज्यू र हाम्रो विषय रहेको छ लोककथा उखान टुक्का र नेपाली जीवनशैली र यो विषय चाहिँ विशेष गरी लोकवार्ता को अध्ययन क्षेत्रभित्र पर्ने विषय हो। यो विषयमा अब हामी चर्चा गर्नेछौँ।
1: नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको नेपाली सेवाबाट विशेष प्रसारण हुन लागेको आजको यस विशेष वार्तामा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्दछौँ। म गोपाल विष्ट, मसँग हुनुहुन्छ।
2: नमस्कार, म विवेक सार्की।
1: आज हामी एउटा अत्यन्तै चिरपरिचित आत्मीय र हाम्रो सांस्कृतिक जीवनसँग गाँसिएको विषय लिएर उपस्थित भएका छौँ। हाम्रो विषय अघि नै पनि भनिसक्नु भएको छ, लोककथा उखान टुक्का र नेपाली जीवनशैली।
2: हजुर, हामी यसरी यही विषयमा गफ गर्न लागि यहाँ उपस्थित भएका छौँ र लोककथाबाट सुरु गरौँ है। लोककथा भन्ने चाहिँ हाम्रो जातिमा मात्र नभएर संसारको सबै जातिहरूको नै प्राय एउटा सांस्कृतिक पृष्ठभूमि हो, सामाजिक सांस्कृतिक पृष्ठभूमिको रूपमा रहिआएको हुन्छ र लोककथा चाहिँ विशेष भन्ने र सुन्ने परम्पराबाट यो चाहिँ विकास भएर आएको हुन्छ र अहिलेसम्म पनि यो यसरी नै कतिपय क्षेत्रमा चलिरहेको छ।
0: तपाईँले भन्नुभयो जस्तै एउटा पुस्तादेखि अर्को पुस्तासम्म त्यो एउटा हस्तान्तरित हुँदै आउने विषय हो।
1: हामीहरू अब मानिसहरू भएपछि वर्तमानमा मात्र सीमित हुँदैन नि त, हाम्रो जीवन वर्तमानदेखि विगतसम्म निरन्तर एउटा खुड्किलोमा पार भइरहेको हुन्छ। त्यसमा चाहिँ यस्ता हाम्रो लोककथाहरूले पुस्ता पुस्तादेखि हुँदै गएको हाम्रो अनुभवहरू, भनाइहरू, यस्ता जीवनका सारहरूको रूपमा चाहिँ लोककथाहरूले यो एउटा अमूल्य भण्डारको रूपमा पनि रहेको हामी पाउँछौँ। हामीमध्ये धेरैले नै बाल्यकालमा हामीभन्दा ठुला बडाहरू, आमा, हजुरआमा, हजुरबाबाट पनि लोककथाहरू सुन्दै आएका छौँ नि। ती कथाहरू केवल समय बिताउने मात्र साधन मात्रै चाहिँ थिएनन्, तिनले हामीलाई एउटा असल सत्य बोल्न, परिश्रम गर्न र ठुलालाई सम्मान गर्न, साथै समाजसँग मिलेर बस्न पनि त सिकाएका छन्।
2: एकदमै सही भन्नुभयो गोपालजीले। र लोककथाहरू चाहिँ कस्तो प्रकारले यसरी हाम्रो समाजमा एउटा कस्तो खालको महत्त्व छन् भने, लोककथाहरूले जहिले पनि हामीलाई परिश्रम, सत्य, निष्ठा, इमान्दारी भन्ने पाठ पढाएर आएको पाउँछौँ अनि कतिपयमा मनोरञ्जनकै साधनको रूपमा लिने हो भने पनि यसमा एकदम जादु टुनाको कुराहरूदेखि लिएर एकदम अति प्राकृतिक शक्ति, उड्ने शक्ति, हराउने शक्ति, विभिन्न प्रकारको रूप धारण गर्ने शक्ति है, त्यो सँगसँगै मानव छोडेर मानवेतर प्राणीहरूदेखि लिएर निर्जीव

0: कस्तोहरूसम्म बोल्ने के गर्ने है उनीहरूले विभिन्न क्रियाकलाप गर्नेदेखि लिएर यस्तो एउटा मनोरञ्जनको साधन पनि हुन्छ र एउटा लोककथा सुन्दाखेरि अर्कै दुनियाँमा पुगेको जस्तो पनि लाग्छौँ। तर ती लोककथाहरूको उद्देश्य भने हामीलाई जहिले पनि एउटा नैतिक शिक्षा दिनु, एउटा असल मानिस बन्नु भन्ने नै रहिआएको हुन्छ।
1: हजुर, त्यसरी नै हामी लोककथा चाहिँ कसरी बनिँदो रहेछ भनेर सर्वप्रथम हामी कुरा गरौँ। सर्वप्रथम चाहिँ हामी जब मान्छेले अब भाषा बोल्न सिके, भाषा बोल्न सिकेपछि उनीहरूले आफ्नो अनुभवहरू सङ्ग्रह गर्दै गए, त्यो सङ्ग्रह भएको अनुभवलाई अब आफ्नो पुस्तालाई पनि भएको ज्ञान अनुभवहरूलाई अब कसरी पुस्तान्तर रूपमा सार्दै जाने भन्दै एउटा माध्यमको रूपमा चाहिँ अब अनुभवहरू जब एउटा क्रममा सुनाउनु थाले, त्यसपछि एउटा त्यसरी क्रममा सुनाउँदै जाँदा चाहिँ एउटा बिस्तारै लोककथा भन्ने धारणा पनि अब सुरु भयो भन्ने हाम्रो पाइन्छ। हामीले अध्ययन गरेर हेऱ्यो भने लोककथा भन्ने चाहिँ अन्त एउटा कुनै व्यक्तिले सृजना गरेको भन्ने होइन, यो त एउटा समाजले चाहिँ सामूहिक रूपमा निर्माण गरेको मौखिक सम्पदा नै हो, जो पुस्तादेखि पुस्तासम्म सुनिँदै सम्झिँदै सुनाउँदै आएको कथा नै वास्तवमा लोककथा हो र समयसँगै कथामा केही परिवर्तनहरू पनि आउन सक्छन् यसको। तर मूल भाव जुन हुन्छ नि, उनीहरूले सुरुमा कुन भाव लिएर चाहिँ पुस्तान्तर रूपमा सार्दै आए त्यो कुरा भने काहीँ न काहीँ जड रूपमा चाहिँ त्यही रहिरहेकै नै हामी देख्न सकिन्छ।
0: यसमा एउटा मसँग उदाहरण छ, म एउटा उदाहरण प्रस्तुत गर्न चाहेँ। कस्तो रहेछ भन्दाखेरि, जस्तै हिन्दू धर्म दर्शनको कुरा गर्दै जाँदा, अनि हिन्दू धर्म दर्शनमा भगवान् विष्णुको 10 अवतारको कुरा आउँछ है। 10 अवतारमा पछि एउटा त मत्स्य अवतारको कथा पनि छ है। र मत्स्य अवतारको कुरा हुँदै जाँदाखेरि चाहिँ ठुलो प्रलय भएको छ, ठुलो प्रलय भएर अनि त्यसमा चाहिँ त्यो कथाहरू त सबैले सबैलाई थाहा छ है, त्यो कथाहरू। अनि त्यो जल प्रलय हुँदाखेरि चाहिँ सबै प्रकारको प्राणी पशु प्राणी है उद्भिदहरू चाहिँ राखेर त्यो माछामा चढेर चाहिँ जाने त्यो राख्नु भनेर चाहिँ आदेश आउँछ र त्यसपछि ऋषिले त्यसै गर्छन्। अनि त्यसपछि प्रलय हुन्छ, एकदम जलमग्न हुन्छ पृथ्वी, डल्लै भरिन्छ र त्यसपछि चाहिँ फेरि साम्य भएर गएको छ है। र त्यस्तै अर्को कथा चाहिँ बाइबलमा पनि पाउँछौँ हामीले, कि जल प्रलय र नुहको कथा भनेर है। त्यसमा चाहिँ नुहले एउटा ठुलो जहाज बनाएर त्यसरी नै सबै प्रजातिको पशु प्राणी उद्भिदहरू राखेर अन्न पानी राखेर कैयौँ दिनको यात्रा गरेको छ है। र त्यसमा पनि त्यसरी नै जल प्रलय भएको छ। र यो दुईवटा उदाहरण भयो धर्म दर्शनकै विषयमा पनि। र अर्को एउटा कुरा चाहिँ, इमान सिंह चेम्जोङको किराती मुन्दुम पढ्दै थिए र त्यसमा पनि हेच्चाकुप्पाको कथामा चाहिँ त्यो पाउँछौँ हामीले है। एकदमै त्यही कथा छ, त्यही कथा छ, तर के छ भने पात्र परिवर्तन, समय परिवर्तन, एक दुईवटा कुरा परिवर्तन भएको पाउँछौँ। र लोककथा त्यसलाई पनि हामीले पहिलो चाहिँ एउटा लोककथाकै रूपमा हामीले लिन सक्छौँ भन्ने चाहिँ मेरो प्राप्ति, मेरो प्रस्ताव। हुन त अब त्यो विभिन्न धर्म विचारहरूले ओतप्रोत भएको कुरा हो है, धेरै मानिसहरूको आफ्नो आफ्नो प्रकारको आस्था जोडिएको हुन्छ र मेरो यो उदाहरण दिनुको उद्देश्य कसैको आस्था आहत गर्नु होइन। तर तपाईँहरू आफै पनि सोच्नुहोस् न, एकै प्रकारको कथा, एकै प्रकारको घटना चाहिँ विभिन्न समय परिस्थिति है र विभिन्न पात्रहरूको माध्यमबाट त्यो प्रस्तुत भइरहेको छ। अनि गोपालजीले अघि भन्दै गर्नुभएको कुरालाई मैले पुष्टि गर्न चाहिँ यो कुरा भने, र त्यसले गर्दाखेरि पनि हामी के चाहिँ भन्न सक्छौँ भनेदेखि, फेरि एउटा तथ्य चाहिँ के पनि छ भने, ती तिनैवटा कथामा कुनै पनि एउटा निश्चित समय छैन। यो समयको यो क्यालेन्डरमा है यति सालको यति तारिक यतिमा भन्ने कुनै निश्चित छैन। त्यसैले गर्दा पनि हामी यसलाई चाहिँ के भन्न सक्छौँ, एउटा कुनै ठाउँमा फेरि यो तिनवटामा कुन चाहिँ जेठो कथा भनेर पनि हामी छुट्याउन सक्दैनौँ। कुन चाहिँ जेठो हो, कुन चाहिँ कान्छो हो भन्ने पनि छुट्याउन सक्दैनौँ।
1: हजुर, जब हामी लोककथाको अध्ययन गर्छौँ नि, त्यहाँ चाहिँ के हुन्छ भने धर्मसँग सम्बन्धित कुराहरूलाई पनि समूहमा एउटा मिलाएर भनिएको हुन्छ। यस सँगसँगै हामीसँग आफ्नो जात जातिका कुराहरू, भाषा, समुदाय, आफ्नै प्रकारका लोककथाहरू

0: नि त त्यसलाई पनि त अब एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आउँदै यस्ता कुराहरू आएका हुन्छन्। तपाईँले भन्नुभएको सन्दर्भमा जुन त्यो एउटै कथाहरूको जुन मूल जड छ नि, त्यो मूल चाहिँ एउटै भए तापनि भन्ने भिन्न भिन्न हुनु नै यो लोककथाको चाहिँ मूल खास के भन्नु प्राप्ति नै लोककथाको त्यही हो।
1: मैले यसमा एउटा कुरा जोड्न चाहेँ, मैले एउटा अब लोककथाहरू यहाँ जस्तै एउटा भौगोलिक क्षेत्र विशेषले पनि छुट्टिँदो रहेछ, किनभने लोककथा त अब लोक साहित्य अन्तर्गत अध्ययन गरिने विषय हो होइन। अब त्यसो हुँदाखेरि चाहिँ के हुन्छ भने लोकले त्यसरी भन्दै गरेको कुरा फेरि अर्को पुस्ताले फेरि त्यो त्यो कथालाई फेरि अर्कै किसिमले त्यसलाई लिन सक्छ र त्यसको त्यो पाठ त्यो जुन मूल विषयवस्तु पनि त्यहाँबाट बङ्गालिन सक्छ। त्यो लोक साहित्यको एउटा विशेषतै हो।
2: हजुर, एकदमै सही भन्नुभयो है। यो लोककथाको विशेषता नै एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने कारणले पनि त्यस्तो हुन्छन्।
1: त्यो हस्तान्तरणले गर्दा नै त्यो लोककथाका विविध त्यो अब मूल कथाहरूले त्यो विषय त्यो भङ्गालिन सक्छ।
2: हजुर, तर यस्तो पनि हुँदो रहेछ कि एउटा पुस्तादेखि अर्को पुस्तामा जाँदा मात्र भन्ने शैली उसले सुनेर आफूले बुझेर फेरि आफूले भन्ने शैली जुन चाहिँ हुन्छ है त्यसमा त फरक पर्छ। तर तपाईँले भन्नुभएको जस्तो एकै समयमा एउटै पुस्ताभित्र पनि त्यो कथा चाहिँ कसरी फरक पर्दो रहेछ भन्दाखेरि चाहिँ एउटा विभिन्न भौगोलिक संरचनाले गर्दाखेरि पनि छुट्टिन्छ अनि भाषिकाहरूले गर्दा पनि छुट्टिन्छ। जस्तै नेपाली जातिभित्र पनि जस्तै दार्जिलिङभित्र बोलिने भाषा र कालिम्पोङमा बोलिने भाषामा अलिकति फरक पाउँछौँ, त्यसरी सिक्किममा बोलिने भाषामा फरक पाउँछौँ। हजुर, त्यसले गर्दाखेरि डुवर्समा बोलिनेमा त अझ धेरै फरक पाउँछौँ, किनभने डुवर्समा बसोबास गर्ने हाम्रो नेपाली जातिको छरछिमेकी अरू अरू समुदायका छन्, बङ्गाली, कोचे, मेचे, बिहारी, मारवाडी, पन्जाबी है आदिवासीका विभिन्न जातिहरू, त्यसैले गर्दा पनि प्रस्तुति गर्ने शैलीमा र प्रस्तुत गर्दाखेरि प्रयोग गरिने भाषाले गर्दा पनि लोककथामा पात्र, घटना, समय पनि परिवर्तन भएको पाउँछौँ।
1: अर्को कुरा मैले जोड्न चाहेँ, यसमा अब हामीले लोककथाको विषयमा चर्चा गऱ्यौँ, अब लोककथाको उत्पत्ति कसरी भयो भन्ने विषयमा अलिक चर्चा गरौँ होइन। मलाई अलिक सान्दर्भिक लाग्यो पहिलो कुरा त,
0: जब मानव सभ्यताको विकास हुँदै गयो, उनीहरूले आफ्नो मनका भावहरू व्यक्त गर्न थाले, तबदेखि नै एउटा कथाहरू भन्ने, लोककथाहरू भन्ने परम्परा सुरु भयो। अब हामी यस सन्दर्भमा केही भए पनि चर्चा गरिसकेछौँ, अब लोककथाको सामाजिक भूमिका चाहिँ के कस्तो छ त वर्तमान समयमा, त्यो विषयमा केही चर्चा गरौँ। अब के छ भने पहिले पहिले गाउँमा अब सबै परिवारहरू भेला भएर अब यसरी लोककथाहरू सुन्ने चलन परम्पराहरू थियो, तर अहिले वर्तमान समयमा ती कुराहरूबाट हामी टाढिँदै गएको छौँ कि जस्तो पनि देखिन्छ। त्यो त्यो चाहिँ के थियो भने त्यो समयमा लोककथाहरू भन्नु चाहिँ एउटा मनोरञ्जनको साधन मात्रै थिएन, त्यहाँबाट हामीलाई संस्कार सिकाइन्थ्यो, अनौपचारिक रूपमा एउटा शिक्षा दिने माध्यम पनि त्यही नै थियो। यसले गर्दा पनि यसको चाहिँ सामाजिक भूमिका चाहिँ वर्तमान समयमा पनि रहेको छ जस्तो लाग्छ। यसमा अझै हामी आजका विद्यालयहरूमा डिजिटल माध्यमबाट पनि यस्तो पहुँच पुर्याउन सक्यौँ भने चाहिँ वर्तमान समयमा पनि यो कुराहरू सान्दर्भिक हुन्छ होला र अन्य आउने पिँढीहरूसम्म पनि लोककथाको जुन त्यो हाम्रो एउटा मौलिकता छ त्यो बाँचिरहेको छ होला जस्तो लाग्छ है मलाई।
1: लोककथामा त्यो एउटा किंवदन्तीहरू जोडिएरहेको हुन्छ नि, जस्तै विश्वासहरू पनि जोडिएरहेको हुन्छ, जस्तै लोकविश्वासहरू लोककथामा होइन।
0: हजुर हजुर,
2: म यसमा चाहिँ अलिकति अगाडिबाटै आउन चाहेँ। जनकलाल शर्माले एउटा पुस्तकमा लेख्नुभएको छ, हाम्रो समाज र संस्कृति भन्ने पुस्तकमा, अघि गोपालजीले भन्नुभएको जस्तै भन्ने सुन्ने है अथवा कुनै पनि घटनालाई वर्णन गर्ने कुराबाटै सुरु भएको भन्ने छ। तर जनकलाल शर्माजीले चाहिँ के लेख्नु भएको छ भन्दाखेरि त्यही कुरा हो। अनि एउटा समयमा जब मानिसले परिवार चिन्न थाले, त्यो एकदमै सुरुको पाषाण युगको कुरा, पाषाणदेखि पछि जब बिस्तारै मानिसमा त्यो विकास आउन थाले, जब मानिसले आफ्नो परिवार चिन्न थाले है, परिवार चिनेर एउटा जतासुकै नबसेर एउटा ओडारमा है एउटा गुफामा बस्न थालिसकेपछि चाहिँ, अनि उनीहरूले एउटा प्रोटेक्टिभ सुरक्षाको भाव पनि

आयो उनीहरूलाई होइन, एउटा भएको भाउ पनि पसिसकेपछि चाहिँ घरको ठुला बडाले जस्तै बाबु काका अहिले हामी पनि हाम्रो समाज त्यस्तै छ होइन, अनि आफ्नो परिवारलाई सुरक्षित राखेर घरको एकजना निडर मान्छे चाहिँ बाहिर गएर अब आहार के को जगेरा गर्ने कुरामा शिकारतिर जाँदाखेरि उसले देखेको घटनाहरू, कोही बेला आफ्नो मरेको साथीहरू है जनावरसँगको जम्का भेट हुँदाखेरि होइन मरेको साथीहरूको कुरा चाहिँ आएर सुनाउन थाले अरे बिस्तारै। अनि त्यो कुरालाई चाहिँ सुनाउनु मात्र नभएर कसैले चाहिँ भित्तामा पनि कोरेर त्यो घटना वर्णन गर्ने थिए अरे है। अनि त्यसरी नै त्यो लोककथाको पनि कुरा त्यसरी नै चर्चामा आयो, विकसित भयो भन्ने कुरा चाहिँ पछि नेपाली कथा यात्रामा रामलाल अधिकारीले पनि गर्नुभएको छ। तर त्यही कुरो विकसित हुँदै हुँदै आएर अब हामी अरू कथाहरूमा पनि पस्यौँ, जस्तै अहिले साहित्यमा हामी एउटा कथा है आधुनिक कथाको अलग्गै विधाय पढ्छौँ, अनि त्यही विषयमा आएर गोपालजीले भन्नुभएको जस्तो अघि राख्नुभएको जस्तो कुरा अनि हाम्रो यो विषयको मूल मुद्दा पनि एउटा सामाजिक उपादेयता चाहिँ के छ, समाजमा यसको प्रभाव कसरी हुन्छ भन्ने कुरामा आउँदाखेरि चाहिँ ती कथाहरूले चाहिँ अघि हामीले चर्चा गरिसक्यौँ कि कुनै पनि कथाले नैतिकता है नैतिक ज्ञान विभिन्न कुराहरूको शिक्षाहरू प्रदान गर्दै आउँछ भन्दाखेरि, र यस कथाहरूले चाहिँ लोककथाले यसरी नै त्यस्ता कुराहरू दिँदै दिँदै आउँदाखेरि चाहिँ लोककथा आफै चाहिँ एउटा कुनै पनि जातिको सामाजिक सांस्कृतिक घडेरी एउटा पृष्ठभूमिको रूपमा स्थापित भएको हुँदो रहेछ। अनि ती लोककथाहरूले दिएको ज्ञान है ती अनुभवहरू, ती लोककथा त अनुभवहरूबाट सिर्जना भएका हुन्, त्यो अनुभवहरूले चाहिँ हाम्रो आफ्नो जातिको समाज र सांस्कृतिक मूल्य महत्त्वलाई चाहिँ के गरे ऊर्जा दिइरहेको हुँदो।

0: अब समय भएको छ प्रमुख समाचारको।
1: यो आकाशवाणी हो, उषा किरणबाट सुन्नुहोस् मुख्य समाचार। संसदको मनसुन सत्र आजबाट सुरु हुँदैछ। 25 दिनको अवधिमा 19 बैठकहरू हुने यो अधिवेशन 13 अगस्तसम्म जारी रहनेछ। मनसुन सत्र अगाडि सरकारले हिजो संसद भवनमा सर्वदलीय बैठक आयोजना गरेको थियो। लोकसभाका अध्यक्ष ओम बिरलाले संसदका सदस्यहरूले संविधानको गरिमा संसदीय परम्परा र मर्यादालाई कायम राख्दै सहयोगको भावनाका साथ कार्यवाहीमा भाग लिने आशा व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री बिरलाले संसदको मनसुन सत्र आजदेखि सुरु हुँदैछ भनी बताउनुभयो। जम्मू काश्मीरको रजौरी र पुन्छ जिल्लामा बाढी र पहिरोका कारण हिज 11 जनाको मृत्यु भएको छ, 8 जना बेपत्ता छन्, धेरैलाई सुरक्षित स्थानमा सारिएको छ। गृहमन्त्री अमित शाहले परिस्थितिको समीक्षा गर्नुभएको छ र केन्द्रबाट सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशनले सुरक्षाका कारण जनपथ, राजीव चौक, पटेल चौक, केन्द्रीय सचिवालय र सेवातीर्थ मेट्रो स्टेशनहरू अर्को निर्देशन नआएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ। मौसम विभागले आगामी 2 दिनमा हिमाचल प्रदेश, जम्मू काश्मीर र उत्तराखण्डमा अत्याधिक भारी वर्षा हुने चेतावनीका साथ रेड अलर्ट जारी गरेको छ। आज दिल्ली, हरियाणा, चण्डीगढ, पञ्जाब, उत्तर प्रदेश, बिहार, आसाम, मेघालय, पश्चिम बङ्गालको उप हिमाली क्षेत्र र सिक्किममा धेरै वर्षा हुने जानकारी दिएको छ। गुयानामा भएको नौका दुर्घटनाबाट अहिलेसम्म 67 जनाको शव उद्धार गरेको छ। हिजो 116 जना यात्री र 17 जना चालक दलका सदस्य बोकेको ठूलो नौका गुयानामा समुद्रमा डुबेका थिए, जसमा धेरै मानिसहरू अझै पनि बेपत्ता छन्। इरानमा हालै बढेको अस्थिरता र युद्धलाई ध्यानमा राख्दै तेहरानस्थित भारतीय दूतावासले भारतीय नागरिकहरूका लागि संशोधित सल्लाहकार जारी गरेको छ। अहिलेलाई प्रमुख समाचार पूरा भयो। दिउँसो 1 बजी समाचारको नयाँ संस्करण लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हरेक नयाँ बिहानले एउटा नयाँ सम्भावना बोकेर आउँछ। सकारात्मक सोच, मिठो व्यवहार र सानो प्रयासले पनि जीवनलाई सुन्दर बनाउन सकिन्छ। त्यसैले आजको दिनलाई आशा, उत्साह र मुस्कानको साथ स्वागत गरौँ। यसै भनाइको साथ आरम्भ गरिरहेछौँ आजको हल्लो खरसाङ कार्यक्रम। आकाशवाणी खरसाङको आजको यस आत्मीय यात्रामा हजुरहरूको साथमा रहनेछु म उद्घोषिका दिपा। त कार्यक्रमको थालनी गरिरहेछौँ यो सुमधुर फिल्म सङ्गीतबाट।

श्रोता, आज सन् 2026 जुलाई 20 तारिक, आज विश्वभरि दुई महत्वपूर्ण दिवस मनाइरहेको छ, अन्तर्राष्ट्रिय चन्द्र दिवस र विश्व चेस दिवस। सबैभन्दा पहिला कुरा गरौं अन्तर्राष्ट्रिय चन्द्र दिवसको। सन् 1969 आजकै दिन अमेरिकी अन्तरिक्ष संस्था नासाको अपोलो 11 अभियान अन्तर्गत अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ र बज एल्ड्रिन पहिलो पटक चन्द्रमामा उत्रिएका थिए। यसै ऐतिहासिक उपलब्धिको सम्मान स्वरूप संयुक्त राष्ट्रसंघले सन् 2021 देखि प्रत्येक वर्ष आजको दिनलाई अन्तर्राष्ट्रिय

चन्द्र दिवसको रूपमा मनाउन थालेको हो। अब कुरा गरौँ अर्को विश्व चेस दिवसको। आजकै दिन सन् 1924 फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय चेस महासङ्घ स्थापना भएको थियो। यही अवसरको स्मरणमा संयुक्त राष्ट्रसङ्घले सन् 2019 आजको दिनलाई विश्व चेस दिवसको रूपमा औपचारिक रूपमा मान्यता दिएको हो। त श्रोता, चन्द्रमाले हामीलाई सपना साकार पार्न निरन्तर प्रयास गर्ने प्रेरणा दिन्छ भने चेसले जीवनका हरेक निर्णय सोच विचारपूर्वक लिन र परिस्थिति अनुसार सही रणनीति बनाउन सिकाउँदछ।

अब सुन्नुहोस्, ट्राफिक सम्बन्धी केही सुझाव। अहिले घरि पहाड़ी क्षेत्रहरूमा लगातार वर्षा भइरहेको छ। यसका कारण केही सड़कहरूमा पहिरो जाने, ढुङ्गा खस्ने, हिलो जम्ने तथा यातायात अवरुद्ध हुने सम्भावना बढेको छ। यस्तो अवस्थामा यात्रा गर्दा वा सवारी चलाउँदा विशेष सावधानी अप्नाउनु अत्यन्त आवश्यक छ। सवारी चालकहरूलाई विशेष सुझाव, सवारी चलाउँदा गति नियन्त्रणमा राख्नुहोला। वर्षाको समयमा बाक्लो कुहिरो लाग्नु हुनाले दृश्यता कम हुने भएकोले हेडलाइटको प्रयोग गर्नुहोस् र सुरक्षित दूरी कायम राख्नुहोस्। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा सवारी नरोक्नुहोस् तथा जबरजस्ती अगाडि बढ्ने प्रयास पनि नगर्नुहोस्। र हाम्रा यात्री श्रोताहरूको लागि यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिनुहोस्। भारी वर्षा र रात्रिको समयमा पहाड़ी सड़कमा अनावश्यक यात्रा नगर्नु नै सबैभन्दा बुद्धिमानी र सुरक्षित उपाय हो। आपतकालीन स्थितिको लागि गाडीमा केही खाद्यान्न, खाने पानी, आवश्यक औषधि पिउनु।

पनि साथै अन्य सामग्री आफूसँगै राख्नुहोला। यात्री साथै सवारी चालकहरूको सुविधाको निम्ति एनएसटेन स्ट्याटस मोबाइल एप पनि उपलब्ध गराएको छ, जुन एप मार्फत एनएसटेनको अवस्थाबारे जानकारी लिन सक्नुहुनेछ।

खरसाङ, दार्जिलिङ, मिरिक, कालेबुङ र दार्जिलिङ सिलगढीमा आज मनसुन सक्रिय रहनेछ र दिनभर सामान्यदेखि मध्यम वर्षा हुनेछ र कतिपय स्थानमा भने भारी वर्षा साथै मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ।

श्रोता, हरेक भेटको एउटा सुन्दर सुरुवात हुन्छ अनि हरेक यात्राको एउटा मधुर विश्राम। त श्रोता, आकाशवाणी खरसाङ सुनेर यतिन्जेलसम्म साथ दिनुभएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। र आजलाई पनि कार्यक्रम हल्लो खरसाङ साथै अधिवेशनबाट म दिपा साथै पेमा साङ्गे पनि हजुरहरूबाट बिदा चाहन्छु र जाँदा जाँदै राखिरहेछौँ अन्तिम प्रस्तुति। तर हाम्रो अन्य कार्यक्रमहरू निरन्तर नै रहनेछ श्रोता, र सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

तपाई अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जको ध्वनि तरंगमा। समय अहिले बिहानको ठिक 10:30 अनि 20 सेकेन्ड भइसकेको छ श्रोता, र यो समय हो हाम्रो सरोकार। आजको विषय रहेको छ भारतको अन्तरिक्ष अभियानहरूको सफलता।

त श्रोताहरू अब लागौँ आजको विषयतर्फ। आजको हाम्रो सरोकारको विषय रहेको छ भारतको अन्तरिक्ष अभियानहरूको सफलता। सीमित स्रोत चुनौतीपूर्ण परिस्थितिबाट शुरू भएको भारतको अन्तरिक्ष अभियान आज विश्वका लागि उदाहरण बनिसकेको छ। भारतको हालसम्मकै अन्तरिक्ष अभियानको यात्रालाई हेर्ने हो भने दृढ संकल्प, निरन्तर अनुसन्धान र वैज्ञानिकहरूको अथक परिश्रमको प्रेरणादायी कथा हो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्रक्षेपणको प्रविधि, संचार, मौसम पूर्वानुमान, पृथ्वी अवलोकन तथा ग्रह अन्वेषणका क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ। चन्द्रयान अभियानले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा सफल अवतरण गरी भारतलाई विश्वकै अग्रणी अन्तरिक्ष राष्ट्रहरूको सूचीमा उभ्याएको छ। त श्रोताहरू, यस विषयमा फेरि पनि हामी कुराकानी त अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो फिल्मी संगीत।

त श्रोताहरू हामी कुराकानी गर्दै थियौँ भारतको अन्तरिक्ष अभियानहरूको सफलता विषयमा हाम्रो सरोकारमा। मंगलयानले पहिलो प्रयासमै मंगल ग्रहको कक्षामा पुगेर इतिहास रचेको थियो भने भारतको वैज्ञानिक क्षमता र यसको लागत पनि प्रभावकारी प्रविधिको विश्वभरमा यसले प्रशंसा बटुलेको थियो। यसरी नै

आज भारतका अन्तरिक्ष अभियानहरूले केवल वैज्ञानिक उपलब्धिहरू मात्र होइन कृषि संचार आपदा व्यवस्थापन शिक्षामा सुधार स्वास्थ्यमा सुधार जनजीवनमा सुधारमा समेत महत्वपूर्ण योगदान पुर्याइसकेको छ।

भारतको अन्तरिक्ष अभियानका सफलताहरू केवल वैज्ञानिक उपलब्धिहरू मात्र होइनन्, ती हाम्रो देशको भविष्य, युवा पुस्ताको आत्मनिर्भरता र नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएका विषयवस्तुहरू हुन्। यस्ता उपलब्धिहरूले युवाहरूलाई अनुसन्धान, प्रविधि र वैज्ञानिक सोचतर्फ आकर्षित गर्दै उनीहरूमा ठूलो सपना देख्ने र त्यसलाई पूरा गर्ने आत्मविश्वास जगाएको छ। भारतले अन्तरिक्ष क्षेत्रमा हासिल गरेका सफलताहरूले दृढ संकल्प, दूरदर्शिता र समर्पणका माध्यमबाट असम्भव जस्तो देखिने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। त्यसैले यो विषय युवाहरूका लागि विशेष सरोकारको विषय हो र उनीहरूको भविष्य निर्माणमा प्रेरणाको स्रोत बन्ने विषय हो।

त श्रोताहरु तपाईँ अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। त समय अहिले ठिक 10:46 अनि 43 सेकेन्ड भइसकेको छ अनि अहिले प्रसारण भइरहेको कार्यक्रम हो हाम्रो सरोकार अनि आजको विषय रहेको छ भारतको अन्तरिक्ष अभियानहरूको सफलता। यसै विषयमा हामीले कुराकानी गर्दै फिल्मी गीतहरू पनि श्रोताहरूलाई सुनाइरहेका छौँ। त श्रोताहरू, भारतको अन्तरिक्ष अभियानको सफलतामा भारतका पूर्व राष्ट्रपति तथा महान वैज्ञानिक द मिसाइल म्यान अफ इन्डिया डाक्टर एपीजे अब्दुल कलामको योगदान कदापि बिर्सन सकिँदैन। उहाँले भारतीय अन्तरिक्ष तथा प्रक्षेपण कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउनु भएको हो। उहाँको दूरदर्शी नेतृत्व, वैज्ञानिक सोच र अथक परिश्रमले भारतलाई आत्मनिर्भर अन्तरिक्ष प्रविधितर्फ अग्रसर गराएको हो। आज भारतले हासिल गरेका धेरै सफलताहरूमा डाक्टर कलामले बीजारोपण गरेका वैज्ञानिक दृष्टिकोण, प्रेरणा र समर्पणको छाप देखिन्छ। त्यसै कारण भारतका मिसाइल म्यान डाक्टर एपीजे अब्दुल कलामलाई भनिन्छ।

प्रिय श्रोताहरूलाई आजको हाम्रो सरोकारमा हामीले भारतको अन्तरिक्ष अभियानको सफलताहरू बारेमा केही कुराहरू जानकारी गरायौं र आजको हाम्रो सरोकार अब यही समाप्त गर्न लागिरहेका छौं। आज हामीले भारतको अन्तरिक्ष अभियानको सफलताबारे केही जानकारीहरू साझा गर्दै बीचबीचमा सुन्दर गीतहरू मार्फत श्रोताहरूको मनोरञ्जन पनि गर्यौं। अन्तमा यति नै भन्न चाहन्छु, भारतको अन्तरिक्ष अभियानको सफलता र प्रगतिको यात्रा यसरी नै निरन्तर अघि बढिरहोस्। हाम्रा प्रतिभाशाली युवा वैज्ञानिकहरूले यस अभियानलाई अझ नयाँ नयाँ शिखरमा पुर्याउनेछ भन्ने दृढ विश्वासका साथ आजका लागि म इशारा बिदा चाहन्छु। नमस्कार।

आदरणीय श्रोताहरू, यतिन्जेल प्रस्तुत थियो हाम्रो सरोकार श्रृङ्खला अन्तर्गत भारतको अन्तरिक्ष अभियानहरूको सफलता विषयमा केही कुराकानी, साथै फिल्म गीतहरू पनि यहाँहरूले सुन्नुभयो।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारण पछि आकाशवाणी खरसाङ केन्द्रमा श्रोताहरूलाई फेरि पनि हामी स्वागत अभिवादन जनाउँदछौ। हजुरहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगा हर्जको ध्वनि तरंगमा भने दार्जीलिङ एफएम 100.2 मेगा हर्जमा पनि हामीलाई सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्यूज अन एआईआर मोबाइलमा पनि उपलब्ध रहनेछ। त अघिल्लो कार्यक्रम हो स्वर माधुरी, जसमा हामी सुनाउने गर्छौ विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। त प्रस्तुत छ कार्यक्रमको यो पहिलो गीत सुनिता गजमेरको आवाजमा।

स्वरमाधुरी कार्यक्रममा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू विविध कलाकारहरूको आवाजमा। यसै क्रमको यो अर्को गीत स्वीकार्नुहोस् सोनु राईको आवाजमा।

अर्को स्वरमा स्वीकार्नुहोस् स्वरमाधुरी कार्यक्रमको यो अघिल्लो गीत। गीतको बोल छ जानी जानी अब मलाई।

त श्रोताहरु, स्वर माधुरी कार्यक्रमको अब हामी अन्ततिर आइसकेका छौँ। श्रोताहरुले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सुनिता गजमेर, सोनु राई, वन्दना मोक्तान, पेमा लामाको आवाजमा भने यो अघिल्लो अनि अन्तिम गीत रहेको छ रमला राईको आवाजमा।

यी तिनजेल प्रस्तुत थियो बंगला संगीतको कार्यक्रममा एक रूपक रविन्द्रनाथ ओ काजी नजरुल शीर्षकमा त श्रोताहरू अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई समाचार सुनाउने समाचार प्रसारणपछि फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा लिएर पुनः श्रोताहरूको सेवामा उपस्थित रहने नै छौं

0: is Akashvani, the news read by Shagun Chopra. The monsoon session of Parliament began.
1: आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अब अघिल्लो क्रममा प्रस्तुत गर्न लागिरहेका छौँ फरमाइसी फिल्मी गीतको रमाइलो कार्यक्रम तपाईँको अनुरोधमा. त यस कार्यक्रमको यो पहिलो गीत लिएका छौँ तेरे नाम फिल्मबाट. समीरको शब्दहरू रहेको छ भने हिमेश रेशमियाको सङ्गीत रहेको छ अनि यसमा युगल आवाज रहेको छ अल्का याग्निक अनि उदित नारायणको. अनि यस गीतलाई मन पराई अनुरोध पठाउनु भएको छ यहाँ सबै श्रोताहरूले. न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोरकुआ त्रुस इक्का स्वर्णलता इक्का श्रद्धा इक्का अनिरुद्ध इक्का डेमियन इक्का जुलियन इक्का चार्ल्स इक्का साथै झाउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया अनि भालुखोप मट्टीगढाका अशोक कुमार खड्का. खरसाङ बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ पीमा यल्मो छिरिङ लक्की सिनोरा राई रिता प्रधान अनि छिरिङ यल्मो. यसरी नै हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ महादेवघाट अम्लेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मितेलेश ठाकुर तारणी ठाकुर सुरज ठाकुर ज्योति ठाकुर रियान्स ठाकुर अनि गुडिया ठाकुर. इन्दिरा बिहार रायगढ़का अक्रम नूरजहाँ डब्लु नूरजहाँ सईद नूरजहाँ वसिम नूरजहाँ वली अल्ला नूरजहाँ जेल रोड रायगढ़का रेशमा तिवारी सोनम तिवारी आदिबा तिवारी बिहारी कॉलोनी मोहम्मुदाबाट वली उल्ला फकीर डब्लु उल्ला फकीर परवीन आजमा फकीर. त यहाँ सबै श्रोताहरूको अनुरोधमा प्रस्तुत छ कार्यक्रमको यो पहिलो गीत तेरे नाम चलचित्रबाट.

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा म इशाराको साथमा। त श्रोताहरू अघिल्लो गीत रहेको छ गुप्त फिल्मबाट, युगल आवाज रहेको छ अल्का याग्निक अनि उदित नारायणको, जसमा संगीत रहेको छ बिजु शाहको, भने शब्दहरू रहेको छ आनन्द बक्सीको। यस गीतलाई मन पराई अनुरोध पठाउनु भएको छ यहाँ सबै श्रोताहरूले। कोटवा नारायणपुर बाबापट्टी बलियाका ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई, दुविधा नेवादा गाजीपुरका प्रतीक राई, श्रीमती रोशनी राई र प्राञ्जल राई, डोंगरगाउँ छत्तीसगढका राष्ट्रपाल गजबिए, राधिका गजबिए अनि बेबिका अनिष्का र तन्मय गजबिए। यस्तै प्रकारले हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ काठमाडौँबाट सरोज दत्ता, चन्द्र दत्ता, अविनाश दत्ता, आशिष तरुण अनि विदिता, कनरिया बजार पूर्णियाका दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, सिम्पी रानी शाह, प्रिया कुमारी, विजय डाकिया, छत्तीसगढ़ भाटापाड़ा दन्तेरङ्गीका द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा, झावेन्द्र कुमार वर्मा, मणिगाछी जतुकाबाट विजय कुमार विजय लाली अनि उनका धेरै साथीहरू, सिराजपुर गणेशपुरबाट कैरेश्वर आलम, वकिल

शाही फिरोज आलम जतुका किशनपुरबाट नै हुनुहुन्छ आलम शेख शबना आलम र चाँदनी नाज अनि अन्तमा पनि हाम्रा जतुका किशनपुरका अन्य श्रोता हुनुहुन्छ आलम दिलकर शबना नाज रिजवान राही इमरान रजा आलम शेख शबना आलम चाँदनी नाज सिराजपुर गणेशपुरका हिना कौशर मोहम्मद वकिल राही फिरोज आलम नाज अनि रोजब्याङ्क रानी हिटी राजबारी दार्जिलिङका कोमल थापा चन्द्र प्रधान प्रतिमा लोहार प्रविना लोहार प्रतिष्ठा रोका आहना रसाइली इक्का रसाइली अनुराधा राई अनि हिमाञ्जली तामाङ त यहाँ सबै श्रोताहरूको अनुरोधको अब यो दोस्रो गीत प्रस्तुत छ गुप्त फिल्मबाट।

सन्देही हुनुहुन्छ फर्मासी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा त यसै कार्यक्रमको यो अघिल्लो गीत लिएका छौँ गुलाम फिल्मबाट कुमार सानु अनि अल्का याग्निकको युगल आवाजमा समीरको शब्दहरूमा सङ्गीत रहेको छ जतिन ललितको अनि अनुरोध छ यहाँ सबै श्रोताहरूको रजोखोर बजारबाट मोहम्मद शरीफ आर्जू मोहम्मद मोहसिन आर्जू मोहम्मद सरफराज खान मोहम्मद दिलावर हुसेन दिलकस जुबैदा खातुन अवैदा खातुन रिहाना प्रवीण यसरी नै हाम्रा अन्य श्रोताहरू गुडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष मण्डल कुन्दन मण्डल करिना कुमारी पूजा कुमारी आरती कुमारी सुनिता देवी दन्तेरङ्गी भागवत दन्तेरङ्गीका भागवत वर्मा लेवैका गुलाबदास मानिकपुरी रिङ्गणीका दिलेश वर्मा लक्षणपुरका विश्वनाथ साहु मावली सिगारपुरका शालिक पुजारी सालबारी सिलगढीबाट हुनुहुन्छ सीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि राई सुनिता राई प्रतिमा छेत्री बमबस्ती कालेबुङबाट हुनुहुन्छ पूनम पाखरिङ सुदेश दावा भुटिया दावलमु शेर्पा इन्दिरा जिना भुटिया किरण पाखरिङ रेङ्गनी छत्तीसगढ़का दिनेश वर्मा करुणा वर्मा गोलाबाजार बक्सरका श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित र मोहित त प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको यो गीत गुलाम फिल्मबाट

श्रोताहरू, कार्यक्रमको अब यो अन्तिम गीत प्रस्तुत छ ताल फिल्मबाट ए हरिहरनको आवाजमा, यहाँ सबै श्रोताहरूको अनुरोधमा। गिद्ध पहाड खरसाङका सुषमा सिंह, स्वयं दर्नाल, एसएम दर्नाल र पुष्प छेत्री, महादेव घाट अमलेश्वरका डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, सूरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर, रेयांश ठाकुर, चित्रे बस्ती खरसाङका साहिल देवान, खरसाङ बजारका सतीश पाण्डे अनि नागरी फार्म स्कूल गाउँका शान्ता तामाङ, यसरी नै दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सिम्पी रानी शाह, सुशील नायक, मोहम्मद अयुब हुनुहुन्छ कनरिया बजार पूर्णियाका। त यहाँ सबै श्रोताहरूको अनुरोधको यो अन्तिम गीत प्रस्तुत छ ताल फिल्मबाट।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले मनसुन होस् अथवा मनसुन सत्र, यी दुवै सक्रिय हुँदा कार्यवाही अत्यन्त फलदायी सिद्ध हुने बताउनु भएको छ। संसदको मनसुन सत्र आजबाट शुरू भएको छ। 25 दिनसम्म चल्ने यस सत्र अवधि 19 बैठक हुनेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले सांसदहरूले संविधानको गरिमा, संसदीय परम्परा र मर्यादाको पालना गर्दै सहयोगको भावनाका साथ कार्यवाहीमा भाग लिने

आशा व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज चिसिनाउमा मोल्डोवाकी राष्ट्रपति माया सान्डुसित प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ। गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले स्वतन्त्रता सेनानी बटुकेश्वर दत्तलाई वहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। केन्द्रीय मन्त्री डाक्टर मनसुख मान्डवियाले ज्ञान भारतम मिशन अन्तर्गत 8 करोड़ भन्दा बढी पाण्डुलिपिहरूलाई डिजिटलाइज गरिएको बताउनु भएको छ। बिहार विधानसभाको 5 दिवसीय मनसून सत्र आजदेखि शुरू हुँदैछ। यो सत्र 24 जुलाईमा समाप्त हुनेछ र कुल 5 बैठक हुनेछन्। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनका कार्यकारी सचिव साइमन स्टिलसित भेट गर्नुभएको छ। उत्तर प्रदेश सरकारले गठन गरेको विशेष जाँच दल एसआईटीले राम मन्दिर चन्दा चोरी मामिलामा सर्वोच्च न्यायालयमा आफ्नो स्थिति रिपोर्ट पेश गरेको छ। मध्यप्रदेश मन्त्रीमण्डलले समान नागरिक संहिता यूसीसी विधेयकलाई अनुमोदन गरेको छ। असममा अविरल वर्षाका कारण माथिल्लो असमका कैयौं जिल्लामा हजारौं मानिसहरू प्रभावित भएका छन्। यसका साथै समाचार पूरा भयो।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि हामी पुनः उपस्थित भइसकेका छौं। लोक तथा आधुनिक गीतहरू लिएर श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउन एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रमा त श्रोता साथीहरू कार्यक्रमको यो पहिलो लोकगीत प्रस्तुत छ। नरेन्द्र गुरुङ औ साथीहरूको समूह आवाजमा

श्रोता साथीहरूलाई लोकगीत सुनाइसकेपछि अब भने पालो भएको छ आधुनिक गीत सुनाउने। आवाज रहेको छ प्रणय गुरुङको।

0: भूपेन्द्र राईको संगीत अनि आशिष थापाको शब्दहरूमा भर्खरै श्रोताहरूले सुन्नुभयो प्रणय गुरुङको स्वरमा आधुनिक गीत। त श्रोताहरू, यो गीतपछि अब समय भइसकेको छ दिउँसो 2:40 को समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मनसुन होस् अथवा मनसुन सत्र, यी दुवै सक्रिय हुँदा अत्यन्त फलदायी सिद्ध हुने बताउनु भएको छ। संसदको मनसुन सत्र आजबाट सुरु भएको छ। 25 दिनसम्म चल्ने यस सत्र अवधि 19 बैठक हुनेछ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आफ्नो 3 देशहरूको भ्रमणको पहिलो चरणमा गणतन्त्र मोल्डोभामा आफ्नो कार्यक्रम सुरु गर्नुभएको छ। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 पेश गर्नुभयो र केन्द्रीय मन्त्री डाक्टर मनसुख मंडाविले ज्ञान भारत मिशन अन्तर्गत 8 करोड भन्दा अधिक पाण्डुलिपिहरूलाई डिजिटाइज गरिएको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले मनसुन होस् अथवा मनसुन सत्र, यी दुवै सक्रिय हुँदा अत्यन्त फलदायी सिद्ध हुने बताउनु भएको छ। संसदको मनसुन सत्र अघि पत्रकारहरूसँग बातचित गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, जब दुवै उत्पादक हुन्छन् यसले देशको कल्याण र सबै प्राणीहरूको सुख र शान्ति सुनिश्चित गर्दछ। प्रधानमन्त्री श्री मोदीले मनसुन सक्रिय र उत्पादनशील रहने र मनसुन सत्र पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, भारतको वैश्विक छविले सार्वभौमिक मान्यता र स्वीकृति प्राप्त गरिरहेको छ। श्री मोदीले भन्नुभयो, यो एक शक्तिशाली सन्देश हो कि देशका युवाहरूको क्षमता र आकांक्षाहरू अन्तरिक्ष समान असीमित छन्। उहाँले भन्नुभयो, केवल 1 महिनाको अवधिमा देशले धेरै उपलब्धिहरू हासिल गरेको छ जसले प्रत्येक नागरिकलाई गौरवान्वित तुल्याएको छ।
2: मानसून हो या मानसून सत्र, अगर दोनों प्रोएक्टिव हो तो बहुत ही प्रोडक्टिव होते हैं, और दोनों को प्रोडक्टिव होते हैं तो देश का कल्याण होता है, जीव मात्र का कल्याण होता है। साथियों, पिछले 1 महीने में देश ने अनेक सिद्धियां प्राप्त की है और देशवासी गर्व से भर जाएं, इस प्रकार की सिद्धियों का सिलसिला चला है, चाहे राष्ट्रीय हो, अंतर्राष्ट्रीय हो और अब तो अंतरिक्ष भी हो, भारत के लिए गर्व के पल रहे हैं।
1: संसदको मनसुन सत्र आजबाट सुरु भएको छ। 25 दिनसम्म चल्ने यस सत्र अवधि 19 बैठक हुनेछ। बिहान 11 बजे लोकसभाको बैठक बस्दा सदनले आफ्ना 6 पूर्व सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गर्यो, जसको हालै निधन भएको थियो। जसमा नान्डेला भास्कर राव, ओमवती देवी, सुधांशु सिल, मेजर जनरल भुवन चन्द्र खाण्डुरी, केपी धनपालन र प्यारेलाल शङ्खवार थिए। बैठकले कतारका फादर अमीर शेख हमाद बिन खलिफा अल थानीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले शेख हमाद बिन खलिफा अल थानीले भारत कतार सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। श्री बिरलाले भन्नुभयो, कतारका फादर अमीरले 18 वर्षसम्म कतारका अमीरको रूपमा सेवा गर्नुभयो र आधुनिक कतारको जग बसाल्नुभयो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आफ्नो 3 देशहरूको भ्रमणको पहिलो चरणमा गणतन्त्र मोल्डोभामा आफ्नो कार्यक्रम सुरु गर्नुभएको छ। चिसिनाउ स्थित राष्ट्रपति भवनमा उहाँलाई औपचारिक गार्ड अफ अनरले सम्मानित गरिएको थियो। राष्ट्रपति मुर्मूले मोल्डोभाका राष्ट्रपति माया सान्डुसँग द्विपक्षीय वार्ता गर्नुभयो। द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र आपसी हितका क्षेत्रहरूमा सहयोग विस्तार गर्ने लक्ष्य राखिएको थियो। वार्तापछि राष्ट्रपति द्रौपदी मुर्मू अनि राष्ट्रपति माया सान्डुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेछन्। त्यसपछि राष्ट्रपति मुर्मूले मोल्डोभाको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्थलहरूमध्ये एक मध्यकालीन शासक स्टेफन द ग्रेटलाई समर्पित स्मारकको भ्रमण गर्नुहुनेछ। उक्त स्मारकमा राष्ट्रपति मुर्मूले पुष्पाञ्जली अर्पित गर्नुहुनेछ।
3: मोल्डोभा की पहली राज्य की यात्रा है, ये हमारे द्विपक्षीय संबंधों में एक ऐतिहासिक उपलब्धि है और हमारे दोनों देशों के बीच बढ़ती मित्रता और आपसी विश्वास को दर्शाती है। भारत और मोल्डोवा तीन दशकों से मधुर और मैत्रीपूर्ण संबंध साझा करते आ रहे हैं। भौगोलिक रूप से दूर होने के बावजूद शांति, विकास और अंतर्राष्ट्रीय सहयोग के प्रति हमारे साझा प्रतिबद्धता के अनुरूप हमारी साझेदारी निरंतर बढ़ती रही है।
1: बिहार विधानसभाको पाँच दिवसीय मनसुन सत्र आजदेखि सुरु भयो। विधानसभा अध्यक्ष डाक्टर प्रेम कुमारले सत्रलाई सुचारू सञ्चालन गर्न सदस्यहरूलाई अपील गर्नुभयो। यसपछि दुवै सदनको कार्यवाही सुरु भयो। अध्यक्षको उद्घाटन भाषण र शोक सन्देशपछि विधानसभा भोलि बिहान 11 बजेसम्मको लागि स्थगित गरिएको छ। सदनमा 10 विधेयक पनि पेश गरियो। मनसुन सत्र 24 जुलाईसम्म चल्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 58 अन्तर्राष्ट्रिय रसायन ओलम्पियडमा 4 स्वर्ण पदक जित्ने भारतीय टोलीलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री श्री मोदीले सामाजिक सञ्जाल पोस्टमा यो प्रतिष्ठित विश्व प्रतियोगितामा भारतको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको बताउनु भएको छ। उहाँले विज्ञानप्रति टोलीको क्षमता, समर्पण अनि लगावले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताउनु भएको छ। प्रधानमन्त्री श्री मोदीले लिथुआनियाको वलियासमा 37 अन्तर्राष्ट्रिय जीव विज्ञान ओलम्पियडमा पदक जितेकोमा भारतीय टोलीका 4 सदस्यहरूलाई बधाई दिनुभयो। उहाँले भारतीय टोलीले मोलिक्युलर जीव विज्ञान र जैव रसायन, पशु शरीर क्रिया विज्ञान, पशु आकृति विज्ञान र प्रणाली विज्ञान र प्लान्ट कम्प्युटेसनल बायोलोजी जस्ता विषयहरूमा असाधारण ज्ञान प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो। केन्द्रीय कानून तथा न्यायमन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 पेश गर्नुभयो। यस विधेयकमा सर्वोच्च न्यायालय अधिनियम 1956 संशोधन गरी सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमान 33 बढाएर 37 पुर्याउने प्रयास गरिएको छ। यसै वर्षको मई महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या 33 बढाएर 37 पुर्याउने अध्यादेश जारी गर्नुभएको थियो। केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनका कार्यकारी सचिव साइमन स्टिलसँग भेट गर्नुभएको छ। बैठकमा अनुकूलन, तकनिकी हस्तान्तरण, जलवायु वित्त, ग्लोबल स्टेकटेक र न्यायपूर्ण संक्रमणका विषयमा छलफल भएको मन्त्री श्री यादवले बताउनुभयो। केन्द्रीय मन्त्री डाक्टर मनसुख मंडाव्याले ज्ञान भारतम मिशन अन्तर्गत 8 करोड़ भन्दा अधिक पाण्डुलिपिहरूलाई डिजिटाइज गरिएको बताउनु भएको छ। आज लोकसभामा पूरक प्रश्नहरूको जवाफ दिनुहुँदै डाक्टर मंडाव्याले भन्नुभयो, मोदी सरकारले पाण्डुलिपिहरूको संरक्षण र डिजिटाइज गर्न भारतम मिशन शुरू गरेको छ ताकि अनुसन्धानलाई सहज बनाउन र जनतालाई पहुँचमा पुर्याउन सकियोस्। उहाँले अझ भन्नुभयो, यस मिशन अन्तर्गत देशभरि 1 करोड़ भन्दा अधिक पाण्डुलिपिहरूको सर्वेक्षण गरिएको छ। 374,000 भन्दा अधिक पाण्डुलिपि यस अघि नै अपलोड भइसकेका छन्। उत्तर प्रदेश सरकारले गठन गरेको विशेष जाँच दल एसआइटीले राम मन्दिर चन्दाचोरी मामलामा सर्वोच्च न्यायालयमा आफ्नो स्थिति रिपोर्ट पेश गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको 3 न्यायाधीशहरूको पीठमा स्थिति रिपोर्ट सिलबन्दी लिफामा पेश गरिएको थियो। यस मुद्दाको सुनवाई आज सर्वोच्च न्यायालयले गर्ने कार्यक्रम छ। भोपाल नजिकैको ऐतिहासिक सहर जगदीशपुरमा आयोजित एक विशेष बैठकमा मध्यप्रदेश मन्त्रीमण्डलले समान नागरिक संहिता UCC विधेयकलाई अनुमोदन गरेको छ। आकाशवाणीका संवाददाता अनुसार आदिवासी समुदायलाई यो कानूनको दायराभन्दा बाहिर राखिएको छ। मध्यप्रदेशले समान नागरिक संहिता वा UCC लागू गर्ने दिशामा ठूलो कदम चालेको छ। सरकारले 11 करोड़ टिभीलाई बन्द गर्ने, केबल र डिटिएच शुल्क 4-6 गुणा बढाउने बढाउन बाध्य पार्ने भारी लाइसेन्स शुल्क लगाउने र लाखौंको रोजगार नष्ट गर्ने नयाँ मस्यौदा नियम बनाएको दावी गर्दै सामाजिक सञ्जालमा फैलिएको झुटो सन्देशको खण्डन गरेको छ। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख र उत्तराखण्डमा भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार, हरियाणा, चण्डीगढ, दिल्ली, पंजाब, गंगेय, पश्चिम बंगाल, सिक्किम र उत्तर प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मनसुन होस् अथवा मनसुन सत्र यी दुवै सक्रिय हुँदा अत्यन्त फलदायी सिद्ध हुने बताउनु भएको छ। संसदको मनसुन सत्र आजबाट सुरु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आफ्नो तीन देशहरूको भ्रमणको पहिलो चरणमा गणतन्त्र मोल्डोभामा आफ्नो कार्यक्रम सुरु गर्नुभएको छ। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 पेश गर्नुभयो र केन्द्रीय मन्त्री डाक्टर मनसुख मण्डाभियाले ज्ञान भारत मिशन अन्तर्गत 8 करोड भन्दा अधिक पाण्डुलिपिहरूलाई डिजिटाइज गरिएको बताउनु भएको छ। यसका साथै समाचार पूरा भयो। अब 3:15 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचार पछाडि प्रस्तुत छ नरेन्द्र गुरुङ, सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार, उत्तम प्रधान, नरेन्द्र गुरुङको समूह आवाजमा लोकगीत, जसमा गीत अनि संगीत संकलन रहेको छ नरेन्द्र गुरुङकै।

अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ विक्रम एकको सफलतासँगै भारत एक गम्भीर विश्वव्यापी अन्तरिक्ष शक्तिको रूपमा स्थापित। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी, अनुवादक तथा वासिका उषा किरण। भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान विक्रम एकको सफल प्रक्षेपणले द्रुत गतिमा विस्तार भइरहेको विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा भारत एक गम्भीर विश्वव्यापी खेलाड़ीको रूपमा उदयित भएको छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको देशको अन्तरिक्ष क्षेत्रलाई निजी सहभागिताका लागि खोल्ने ऐतिहासिक निर्णय यो प्रमाणको रूपमा खड़ा छ। विज्ञान तथा प्रौद्योगिकी मन्त्रालय साथै पृथ्वी विज्ञान मन्त्रालयका लागि केन्द्रीय राज्यमन्त्री स्वतन्त्र प्रभार र प्रधानमन्त्री कार्यालय, कार्मिक, सार्वजनिक गुनासो र पेन्सन, आणविक ऊर्जा विभाग र अन्तरिक्ष विभागका राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले यसरी आफ्नो मन्तव्य राख्नुभयो। डाक्टर जितेन्द्र सिंहले श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट मिशन आगमनको सफल प्रक्षेपण हेर्नुभयो, जहाँ स्काईरूट एयरोस्पेसले विक्रम एकलाई आफ्नो तोकिएको तल्लो पृथ्वी कक्षामा सफलतापूर्वक राख्यो, जसले भारतीय माटोबाट कक्षीय प्रक्षेपण हासिल गर्ने पहिलो भारतीय निजी कम्पनी बन्यो। यो मिशन भारतको अन्तरिक्ष यात्रामा एक परिभाषित कोशी ढुङ्गा हो।

किलोग्रामसम्म तल्लो पृथ्वीको कक्षीय कक्षामा राख्ने क्षमता छ। लगभग 22 मिटर अग्लो प्रक्षेपण यानमा धेरै स्वदेशी प्राविधिक सफलताहरू समावेश छन्, जसमा भारतको पहिलो पूर्ण कार्बन कम्पोजिट कक्षीय रकेट, यसको कक्षीय समायोजन मड्युललाई शक्ति दिने 100% 3D प्रिन्टेड तरल इन्जिन, उन्नत अल्ट्रा लो सक वायवीय पृथ्वीकरण प्रणाली र देशको सबैभन्दा लामो मोनोलिथिक कार्बन कम्पोजिट रकेट चरणहरू समावेश छन्। महत्वपूर्ण प्रणोदन, एभियोनिक्स, टेलिमेट्री, नेभिगेशन र उडान नियन्त्रण प्रणालीहरूलाई प्रमाणित यो सफल मिशनसँगै भारत भविष्यको व्यवसायिक कक्षीय प्रक्षेपण सेवाहरूको लागि बलियो आधार बनेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यो ऐतिहासिक उपलब्धिमा स्काईरूट एरोस्पेस टोलीलाई बधाई दिनुहुँदै यसलाई भारतको विस्तार भइरहेको अन्तरिक्ष इकोसिस्टमको लागि कोसे ढुङ्गा र देशको बढ्दो वैज्ञानिक क्षमता, उद्यमशीलता भावना र नवप्रवर्तन संचालित विकासको प्रतिबिम्बको रूपमा वर्णन गर्नुभयो। स्काईरूट एरोस्पेसका संस्थापकहरूलाई बधाई दिँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यदि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अन्तरिक्ष क्षेत्रलाई निजी उद्यमका लागि खोल्ने साहसी निर्णय नगरेको भए देशले यो ऐतिहासिक उपलब्धि देख्ने थिएन। मन्त्रीले इनस्पेस, इसरो र अन्तरिक्ष विभागलाई निर्वाध सार्वजनिक निजी साझेदारी ढाँचा सिर्जना गरेकोमा बधाई पनि दिनुभयो। उहाँले भन्नुभयो, विक्रम एकको सफलताले कसरी दूरदर्शी नीति निर्माण, वैज्ञानिक उत्कृष्टता र उद्यमी प्रतिभाले विश्वव्यापी रूपमा प्रतिस्पर्धी प्राविधिक उपलब्धिहरू उत्पादन गर्न सक्छ भनेर प्रतिबिम्बित गर्दछ। आजको सफलता वर्षौंको दृढता, वैज्ञानिक उत्कृष्टता र विश्वव्यापी रूपमा प्रतिस्पर्धी अन्तरिक्ष प्राविधिहरू निर्माण गर्न भारतका युवा उद्यमीहरूको दृढ संकल्प हो। विक्रम एकले पहिलो कक्षीय अभियानको लागि प्राविधिक परिपक्वताको असाधारण स्तर प्रदर्शन गरेको छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, विक्रम एकको सफल प्रक्षेपण एकल मिशनको सफलता भन्दा धेरै बढी हो। यसले एक नयाँ युगको आगमनलाई संकेत गर्छ। यो मिशनले अन्तर्राष्ट्रिय अन्तरिक्ष क्षेत्रमा एक विश्वसनीय, भरपर्दो र प्राविधिक रूपमा उन्नत साझेदारको रूपमा भारतको स्थितिलाई उजागर गर्छ। उहाँले भन्नुभयो, भारतको लागि आकाश अब सीमा रहेन।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, साथै हामीलाई दार्जीलिङ एफएम 110.2 मेगाहर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्यूज एन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ। त श्रोता, समय अहिले अपराह्न 3:18 भइसकेको छ र यो समय हो फिल्मी गीतहरू सुनाएर तपाईँहरूलाई केही क्षण मनोरञ्जन गराउने। त आज हामीले लिएका छौँ एकै कलाकार मोहम्मद रफीको आवाजमा रहेको केही फिल्मी गीतहरू। त पहिलो फिल्मी गीत स्वीकार्नुहोस् अभिलाषा फिल्मबाट, जसमा सङ्गीत रहेको छ आरडी बर्मनको भनी, शब्दहरू रहेको छ मजरूको, आवाज मोहम्मद रफीको।

सुन्दै हुनुहुन्छ मोहम्मद रफीको आवाजमा केही फिल्मी गीतहरू। यसै क्रमको अब यो अर्को गीत स्वीकार्नुहोस्, मेरे हमदम मेरे दोस्त फिल्मबाट, जसमा संगीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको, भने शब्दहरू रहेको छ मजरूको।

त श्रोताहरू, अब कार्यक्रमको यो अन्तिम गीत स्वीकार्नुहोस्। दो रास्ते फिल्मबाट लक्ष्मीकान्त प्यारेलालको संगीत अनि आनन्द बक्सीको शब्दहरूमा आवाज मोहम्मद रफिकै।

0: हवस् त श्रोता साथीहरू, मोहम्मद रफीको आवाजमा रहेको सुमधुर फिल्मी गीतहरूको प्रस्तुति अहिलेलाई यति नै। अब सुन्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिज नयाँ दिल्लीको द्वारका सेक्टर 17 प्रस्तावित आसाम सांस्कृतिक तथा सम्मेलन केन्द्र र नामघरका लागि छुट्याइएको स्थलको निरीक्षण गर्नुभयो। उहाँले दिल्लीमा नयाँ आसाम हाउसको पनि जाँच गर्नुभयो, जुन पूरा हुन लागेको छ र दुर्गा पूजा अघि उद्घाटन गरिने कार्यक्रम रहेको छ। प्रस्तावित परियोजनाको उद्देश्य दिल्ली एनसीआर र छिमेकी क्षेत्रहरूमा ठूलो असामिया समुदायको लामो समयदेखिको आकांक्षा पूरा गर्नु र राष्ट्रिय राजधानी दिल्लीमा एक समर्पित सांस्कृतिक र सामुदायिक स्थान सृजना गर्नु रहेको छ। निरीक्षणपछि पत्रकारहरूसित बातचित गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, आसाम सरकारले चयन गरिएको स्थानमा एक आधुनिक आसाम सांस्कृतिक सहसम्मेलन केन्द्रको साथ नामघर स्थापना गर्नेछ। आसाममा अविरल वर्षाको कारण माथिल्लो आसामका कैयौं जिल्लामा हजारौं मानिसहरू प्रभावित भएका छन्। माथिल्लो आसामका कैयौं नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेको बताइएको छ। भारतीय सेना, राष्ट्रिय आपदा प्रतिक्रिया बल र राज्य आपदा प्रतिक्रिया बललाई शिवसागर, चराइदेव र जोरहाटका बाढ़ प्रभावित जिल्लाहरूमा उद्धार कार्यका लागि तैनात गरिएको छ। राज्यमन्त्री विमल बोराहालले शिवसागर र चराइदेव जिल्लामा बाढ़को अवस्थाको समीक्षा गर्नुभयो। उहाँले दुई जिल्लाका डिप्युटी कमिश्नरहरूसँग चर्चा गर्नुहुँदै चलिरहेको उद्धार तथा राहत कार्यको मूल्याङ्कन गर्नुभयो। मन्त्री श्री बोरहोले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताउनु भएको छ। आसाम राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार बाढ़का कारण धेमाजी, दिब्रुगढ़, चराइदेव, तिनसुकिया, लखिमपुर, शिवसागर, उदलगुडी र जोरहाट गरी 8 जिल्ला प्रभावित भएका छन्। 22 राजस्व क्षेत्र र 298 गाउँ प्रभावित भएका छन् भने 57,000 भन्दा अधिक मानिसहरू प्रभावित भएका छन्। 3,874 हेक्टरभन्दा अधिक खेतीयोग्य जमिन डुबाउमा परेको छ। आसामको नलबारीका सचेत व्यक्तिहरूले आसामको परम्परागत र स्वस्थ ब्रेकफास्ट फूड कोमल साउल नरम चामललाई विश्व बजारमा सम्भावित खाद्य उत्पादनको रूपमा स्थापित गर्ने विचारमा महत्त्वपूर्ण प्रतिक्रिया दिएका छन्। आसामको ग्रामीण जीवन, कृषि परम्परा र खाद्य संस्कृतिसँग गहिरो रूपमा जोडिएको कोमल साउललाई अब आधुनिक प्याकेजिङ, मूल्य अभिवृद्धि र सङ्गठित व्यावसायिक प्रतिबन्धनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने उत्पादनको रूपमा हेरिएको छ। लागू पदार्थ विरुद्ध एक ठूलो कार्यवाहीमा पुलिसले आसामको बिलासीपाडा स्थित सुवापाटा भाग 1 गाउँमा छापा मार्दा 7,000 यावा ट्याब्लेट जफत गरेको छ। जफत गरिएको प्रतिबन्धितको मूल्य अन्तर्राष्ट्रिय बजारमा 1 करोड भन्दा अधिक रहेको अनुमान गरिएको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले भारतको पहिलो निजी रूपमा विकसित अर्बिटल रकेट विक्रम 1 टेस्ट फ्लाइट 1 सफल प्रक्षेपणको प्रशंसा गर्नुहुँदै यसलाई देशको अन्तरिक्ष क्षेत्रका लागि ऐतिहासिक उपलब्धि रहेको बताउनु भएको छ। मुख्यमन्त्री श्री खाण्डुले भन्नुभयो, यो मिशनले भारतीय विज्ञान, तकनिकी र उद्यमशीलताको लागि नयाँ युगको शुरूआतलाई चिन्हित गर्दछ। नागाल्यान्डको मोन जिल्लामा हिज भएको ठूलो पहिरोमा कम्तीमा 8 मृत्यु भएको छ भने 12 घाइते भएका छन्। मोन जिल्लाका डिप्युटी कमिश्नर वेनये कोन्याकले अहिलेसम्म 4 शवहरू फेला परेको र अन्य 4 अझै दबिएको बताउनु भएको छ। सबैभन्दा अधिक प्रभावित क्षेत्र मोन टाउन र टिजिट हुन्। खोज र उद्धार कार्यमा एसडीआरएफ, पुलिस, आसाम राइफल्स, एनडीआरएफ र स्थानीय स्वयंसेवकहरूको टोलीले सक्रिय रूपमा निर्वाह गरिरहेका छन्। मेघालयका मुख्यमन्त्री कोनराड के संगमाले सोहियोङ सीएनआरडी ब्लकमा सीएम कनेक्ट सेन्टरको उद्घाटन गर्नुहुँदै सार्वजनिक सेवा र ग्रामीण बुनियादी ढाँचालाई सुदृढ गर्न लगभग 146 करोड रुपियाँको विकास प्याकेजको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री श्री संगमाले पर्यटन, खानेपानी आपूर्ति, सड़क, सिंचाई, खेल, बुनियादी ढाँचा र ग्रामीण विकास सम्बन्धी 140.74 करोड रुपियाँ लागतको 9 परियोजनाको शिलान्यास गर्नका साथै 5.48 करोड रुपियाँ लागतको 8 परियोजनाहरू समर्पित गर्नुभयो। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले अगरतलामा चलिरहेको स्मार्ट सिटी परियोजनाहरू दुर्गा पूजा अघि नै पूरा हुने र शहरमा सबै सड़कहरूको मर्मत वा पुनर्निर्माण गरिने आश्वासन दिनुभएको छ। मुख्यमन्त्री श्री शाहले भन्नुभयो, सरकारले कार्यमा विश्वास गर्ने र विकासका परियोजनाहरूलाई जति सक्दो चाँडो पूरा गर्ने लक्ष्य राखेको बताउनु भएको छ। त्रिपुराका पुलिस महानिर्देशक अनुराग धनकर आज अगरतला पुलिस मुख्यालयमा मृत पाइएका छन्। उहाँको मृत्युको कारण भने खुलेको छैन, थप विवरण आउन बाँकी छ। यसका साथै समाचार पूरा भयो। अब 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्व महाविमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। म यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् सदा झैं आजको हाम्रो कार्यक्रमको थालनी गरौं यो मिठो गीतबाट।

पुनः स्वागत छ। यहाँहरु सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, र कार्यक्रम सञ्चालन गर्दै हजुरहरुको साथमा छु म मोना। श्रोता, हामी हाम्रो जीवनमा विभिन्न सपनाहरू देख्छौँ र यसलाई साकार गर्न लागि परेका हुन्छौँ। तर वास्तवमै हामीले सोच्नु हो भने आफ्नो जीवनमा सफलता प्राप्त गर्नु तपाईँ धनी मानिस नै हुनुपर्छ भन्ने छैन। सफलता पाउनको निम्ति तपाईँमा परिश्रम, आत्मविश्वास र कौशल हुन पनि अति नै आवश्यक छ। आत्मविश्वास, कौशल औ परिश्रमको साथमा हामीले ठुला ठुला सफलताहरू प्राप्त गर्न सक्छौँ। यो कुराको प्रत्यक्ष प्रमाणको रूपमा हामीले तीरन्दाज दीपिका कुमारीलाई लिन सक्छौँ। दीपिका कुमारी हाम्रो देश भारतको एक अति नै प्रख्यात खेलाडी हुन्, जसले तीरन्दाजको खेलमा आफ्नो कौशललाई व्यक्त गर्दै सम्पूर्ण विश्वमा नै प्रसिद्ध बन्न गएकी छिन्। उनले तीरन्दाजको खेलमा भारतलाई प्रतिनिधित्व गर्दै देशको नाम विश्वमा चिनाइन्। यो हाम्रो निम्ति एक गर्वको कुरा हो। आजको विश्वमा हामी कार्यक्रममा हामी यिनै प्रसिद्ध खेलाडी तीरन्दाज दीपिका कुमारी बारे चर्चा गर्नेछौँ र जान्नेछौँ उहाँको प्रेरणादायी जीवन बारे।

श्रोता दीपिका कुमारी झारखण्ड को जमशेदपुर को वासी हुन्। उनको जन्म 13 जून 1994 मा झारखण्डको राजधानी राँचीमा भएको थियो। तीरन्दाज दीपिका कुमारीले च्याम्पियन बन्ने आफ्नो यात्रामा सुरुवातमा धेरै संघर्षहरू झेल्न पर्यो। उनका पिता एक साधारण मध्यमवर्गीय रिक्सा चालक थिए। उनलाई आफ्नो परिवारको लालन पालन गर्न धेरै परिश्रम गर्नु पर्थ्यो, तर सानैदेखि दीपिकालाई भने तीरन्दाजीपट्टि धेरै लगाव थियो। उनले बाँसले धनुष औ बाण बनाउने गर्थिन् र यसै धनुष औ बाणले तीरन्दाजीको अभ्यास गर्ने गर्थिन्। आफ्नो प्रतिभालाई अझ धेर तिखार्नको निम्ति दीपिकाले गाउँमा आयोजना भएको तीरन्दाजी प्रतियोगितामा भाग लिन थालिन्। यो प्रतियोगितामा भाग लिनको निम्ति पनि उनलाई धेरै आर्थिक कठिनाइहरूको सामना गर्नु पर्थ्यो, किनभने उनी धेरै गरिब परिवारबाट थिइन्। तर दीपिकाले कहिले पनि हार मानिनन्। उनी जंगलमा गएर निशाने बाज वा भनौ तीरन्दाजको लगातार अभ्यास गर्ने गर्थिन्। बिस्तारै दीपिका एक अति कौशलयुक्त तीरन्दाजको रूपमा अघि आइन् र उनका परिवार एवं उनका पिताले पनि उनको तीरन्दाज प्रतिको लगावलाई देखेर उनलाई समर्थन गर्न थाले र यसरी बिस्तारै उनले विभिन्न स्थानहरूमा तीरन्दाजको खेल प्रतियोगितामा भाग लिन थालिन् र प्रत्येकमा नै उनी अव्वललाई जित प्राप्त गर्न थालिन्। पछि उनका पिताले दीपिकाको इच्छा पूरा गर्दै उनलाई तीरन्दाजी स्कुलमा भर्ना गरिदिए। त्यसपछि भने दीपिकाले कहिले पनि पछि फर्केर हेरिनन्। उनले भारतलाई राष्ट्रमण्डल खेलहरूमा प्रतिनिधित्व गरिन् र देशको नाम रोशन गरिन्। उनले व्यक्तिगत वर्गमा यस खेलमा स्वर्ण पदक प्राप्त गरिन्। दीपिकाले राष्ट्रमण्डल खेल औ ओलम्पिक खेलहरूमा पनि भाग लिइन्। दीपिकाको निम्ति तीरन्दाजको यो पहिलो टुर्नामेन्ट थियो जहाँ उनको सफलताको यात्राको सुरुवात भयो। सुरु सुरुमा खेलाडी दीपिकाले आर्थिक बाधाहरू त झेल्नु परेको नै थियो। यस अतिरिक्त उनका परिवारलाई मनाउन पनि उनले धेरै संघर्ष गरिन्। 2015 आयोजित तीरन्दाजी विश्वकपमा दीपिका कुमारीले कास्य पदक जितेकी थिइन्। यसभन्दा पहिले पनि धेरै चोटि उनले रजत पदक आफ्नो नाम गरिसकेकी छिन्। वर्ल्ड कपमा आफ्नो क्षमता औ आफ्नो कौशलको सुन्दर प्रदर्शन गर्दै विश्वमा उनले आफ्नो औ आफ्नो देशको नाम उच्च गराइन्। उनको यो प्रेरणादायी जीवनले आज पनि युवाहरूलाई प्रेरणा दिइरहन्छ। वर्तमानमा दीपिका टाटा स्टिल कम्पनीको खेल विभागको प्रबन्धक रहेकी छिन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ प्रसिद्ध भारतीय तीरन्दाज दीपिका कुमारी बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका एक गौरवशाली महिला खेलाडी तीरन्दाज दीपिका कुमारी बारे। दीपिकालाई तीरन्दाजीमा पहिलो मौका भने साल 2005 प्राप्त भएको थियो, जब उनले पहिलो चोटि अर्जुन आर्चरी अकादमी ज्वाइन गरेकी थिइन्। यो अकादमी झारखण्डको मुख्यमन्त्री अर्जुन मुन्डाको स्वास्नी मीरा मुन्डाको नाममा सुरु गरेको थियो। तीरन्दाजीमा उनले प्रोफेसनल करियरको शुरूआत भने साल 2006 शुरू गरेकी थिइन्, जब उनले टाटा तीरन्दाजी अकादमी ज्वाइन गरेकी थिइन्। यही नै उनले तीरन्दाजको जम्मै दाउपेचहरू सिकेकी थिइन्। यी युवा तीरन्दाजले साल 2006 मेरिदा मेक्सिकोमा आयोजित वर्ल्ड च्याम्पियनसिपमा कम्पाउन्ड एकल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। यसो गर्ने उनी भारतको दोस्रो खेलाडी थिइन्। यहीबाट नै उनले विश्वको सर्वोत्तम तीरन्दाजको तकमा प्राप्त गरेकी थिइन्। साल 2010 एसियन गेममा पनि उनले कास्य पदक प्राप्त गरेकी थिइन्। त्यसपछि यसै वर्ष कमनवेल्थ खेलहरूमा पनि महिला एकल औ टिमको साथ दुईवटा स्वर्ण उनले जितेकी थिइन्। राष्ट्रमण्डल खेल 2010 उनले व्यक्तिगत स्पर्धामा स्वर्ण पदक त जिते नै, यति मात्र नभई उनले महिला रिभर्क टिमलाई स्वर्ण पदक पनि दिलाए। भारतीय तीरन्दाजीको इतिहासमा वर्ष 2010 जब जब चर्चा हुन्छ, तब तब तीरन्दाज दीपिकाको स्वर्णिम दर्शन सबैले याद गर्ने गर्छन्। त्यसपछि इस्तानबुलमा 2011 औ टोकियोमा 2012 एकल खेलहरूमा रजत पदक उनले जितिन्। यसरी एक एक गर्दै जित माथि जित प्राप्त गर्दै उनले विश्वमा भारतलाई यो खेलमा प्रतिनिधित्व गर्दै कीर्ति प्राप्त गर्दै गइन्। यो खेल क्षेत्रमा उनको प्रतिभा एवं उनको उपलब्धिहरूको निम्ति वर्ष 2016 राष्ट्रपति प्रणब मुखर्जीद्वारा उनलाई पद्मश्रीले पनि सम्मानित गरिएको थियो। यस अतिरिक्त उनलाई अर्जुन पुरस्कारले पनि सम्मानित जनाइएको थियो। उनको पूरा नाम दीपिका कुमारी महतो। उनी एक रिभर्क भारतीय महिला तीरन्दाज हुन्। न्यून स्तरदेखि सुरु गरेर निशानीबाजको यो खेलमा उनलाई आज अन्तर्राष्ट्रिय स्तरमा शीर्ष खेलाडीहरूमा एक मानिन्छ। श्रोता, भारतमा कैयन महिलाहरू छन् जो राष्ट्रिय औ अन्तर्राष्ट्रिय स्तरमा खेलहरूमा शानदार प्रदर्शन गरिरहेकी छिन्। जुन खेलहरूलाई पहिले पुरुषहरूको खेल मानिन्थ्यो, आज त्यही खेलहरूमा महिलाहरूले शौर्य प्राप्त गरिरहेकी छिन्। भारतीय महिला क्रिकेट टिम होस् वा भारतीय महिला हकी टिम होस्, घुड़सवारीको खेल होस्, मुक्केबाजको खेल होस्, वेटलिफ्टिङको खेल होस् वा तीरन्दाजको खेल, हर क्षेत्रमा महिलाहरूले शानदार प्रदर्शन गरिरहेकी छिन्। कैयन भारतीय महिला एथलिट्स विश्व स्तरको महिला खेलाडीहरूको लिस्टमा टप 5 सामेल हुन पुगिसकेकी छिन्। यसरी नै आफूले आफूलाई आफ्नो परिश्रम एवं कौशलको बलमा स्थापित गर्न सफल बनेकी यी खेलाडी तीरन्दाज दीपिका कुमारी हाम्रो निम्ति गौरव हुन् र देशका

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतको एक सुप्रसिद्ध महिला खेलाडी तीरन्दाज दीपिका कुमारी बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो वार्ताको कार्यक्रमको थालनी गरौँ, जसमा विषयवस्तु रहनेछ अपशिष्ट प्रबन्धन। अपशिष्ट प्रबन्धन वा फोहोर प्रबन्धन मानव, औद्योगिक औ पर्यावरणीय अपशिष्टहरूको प्रबन्धन, प्रसंस्करण, परिवहन, भण्डारण, पुनचक्र औ निपटानको सम्पूर्ण प्रक्रिया हो। श्रोता, फोहोर प्रबन्धन विश्वव्यापी छ, तर यसको प्रभाव विकासशील देशहरूमा अधिक प्रमुख छ। ठोस फोहोर प्रबन्धन एक ठूलो कार्य हो, जो सहरीकरण, जनसङ्ख्या वृद्धि, व्यवसायीकरण, सामाजिक औ आर्थिक विकास आदिको कारण अधिक जटिल हुँदै गइरहेको छ। हाल संस्थागत कमजोरी, वित्तीय बाधाहरू एवं अपशिष्ट वा फोहोर प्रबन्धनप्रति जनसाधारणको लापरवाहीको कारणले गर्दा यो मुद्दा अझ गम्भीर बन्दै गरेको हामी देख्न सक्छौँ। फोहोर प्रबन्धन हाम्रो पर्यावरणलाई स्वच्छ, सफा बनाइराख्नको निम्ति अति नै जरुरी छ। फोहोर प्रबन्धनको केही तरिकाहरू हामी यहाँ चर्चा गरौँ। फोहोर मैला आदिलाई ल्यान्डफिल गरिनु वा जमिनभित्र दबाउनु फोहोर प्रबन्धनको सबैभन्दा चल्ती तथा साधारण तरिका हो। यो प्रक्रियाले फोहोर मैलाको दुर्गन्ध फैलिनु वा फोहोर मैला जताभावी फैलिनुबाट जोगाउँछ। यसले प्रायःजसो मानिसहरूले यही प्रक्रियालाई फोहोर प्रबन्धनको निम्ति उपयोग गर्ने गर्छन्। तर ल्यान्डफिलको प्रयोग सावधानीपूर्वक गरिनुपर्ने हुन्छ, किनभने यसले ग्लोबल वार्मिङलाई बढावा दिएको पाइन्छ। तसर्थ कुहेर जाने फोहोरहरूलाई मात्र ल्यान्डफिलिङ गरिनु वा जमिनभित्र दबाउने काम गर्नु उचित रहेको पाइन्छ। दोस्रो फोहोर प्रबन्धनको दोस्रो तरिका भस्मीकरण हो, जसमा फोहोर मैलालाई जलाइन्छ। तर यसमा पनि वातावरणमा विषालु ग्यास फैलिने खतरा त छँदैछ। तरै पनि वास्तविक फोहोर भन्दा यसले 30% कम क्षति पुर्याउँदछ। फोहोर प्रबन्धनको तेस्रो प्रक्रिया पुनर्चक्र हो, वा भनौ रिसाइक्लिङ हो, जसमा त्यागिएको सामानहरूलाई पुनः उपयोगको निम्ति पुनर्चक्रित गरिन्छ। फोहोर मैलाबाट संसाधनहरू निकाली यसलाई बिजुली, इन्धन आदिको ऊर्जामा परिणत गरिनु पनि यही पुनर्चक्रीकरण वा रिसाइक्लिङमा पर्दछ। भान्सा कोठाबाट निस्केका जैविक फोहोरहरूलाई मल बनाएर पनि हामीले फोहोर प्रबन्धन गर्न सक्छौँ। यस्तो मललाई हामीले जैविक खेतीको निम्ति उपयोग गर्न सक्छौँ। साग सब्जी वा अन्नका छिल्काहरूलाई मल बनाएर कृषि उब्जनीको निम्ति प्रयोग गरेमा यसले राम्रो उब्जनी पनि दिन्छ तथा जैविक फोहोर प्रबन्धनमा धेरै सहायता पुग्दछ। यसरी बनाएर उपयोग गरिएको मलले माटोको उर्वरा क्षमतालाई पनि धेरै बढाउँदछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ फोहोर प्रबन्धन बारे। यसबारे यहाँहरूसँग अझ चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ फोहोर प्रबन्धन बारे। फोहोर मैलाको न्यूनीकरण गरिनु पनि अति आवश्यक छ श्रोता। हामीले जति सक्दो कम फोहोर मैला निकाल्ने प्रयास गर्नुपर्छ। पुनचक्रीकरण वा रिसाइक्लिङ यसको अति नै कारगर उपाय हो। रिसाइक्लिङ गरी उपयोग गरिन सक्ने फोहोरहरूलाई छानेर अलग गरी यसको पुनः प्रयोग गरेमा हामीले अपशिष्ट वा फोहोर मैलामा न्यूनीकरण गर्न सक्छौ। यति मात्र नभई पर्यावरणको अनुकूल उत्पादनहरूको धेर प्रयोग गरी र प्लास्टिक तथा कागजको कम प्रयोगले पनि हामी फोहोर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाउन

0: सक्छौ। सामुदायिक भागीदारीले फोहोर प्रबन्धन प्रणालीमा सिधा असर पार्दछ, त्यसैले हामी आफै पनि यसप्रति जागरूक बन्नुपर्छ तथा हाम्रो छर छिमेकीहरूलाई पनि जागरूक बनाउनु पर्दछ। फोहोर प्रबन्धनमा विभिन्न संगठनहरू तथा सरकारहरूले पनि धेरै पहलहरू गरिरहेका नै छन्, जसमा प्रत्येक नागरिकको भागीदारीले हामीले हाम्रो समाज औ हाम्रो परिवेशलाई सफा सुघर बनाइराख्नमा ठूलो भूमिका निर्वाह गर्न सक्छौं। त्यसैले हाम्रो घरबाट निस्केका जति पनि फोहोर मैला हुन्छन्, यसको सठिक प्रबन्धनको बन्दोबस्त हामी आफैले गर्न सके हामीले वातावरण स्वच्छतामाथि ठूलो एवं महत्वपूर्ण भूमिका निभाउन सक्छौं। सकेसम्म फोहोर न्यूनीकरणलाई बढावा दिउँ र कुहिने तथा नकुहिने फोहोरलाई अलग गरी यसको व्यवस्थापन गरौं। बाल बालिकाहरूलाई समेत सानैदेखि फोहोर प्रबन्धनका प्रमुख बिन्दुहरू हामीले सिकाउनु पर्ने हुन्छ। श्रोता, आजको समयमा जहाँ विश्वभरि संख्या वृद्धि भइरहेको छ तथा आधुनिकीकरण भइरहेको छ, यस्तो अवस्थामा फोहोर प्रबन्धन दिनदिनै हाम्रो निम्ति चुनौती बन्दै गइरहेको हामी देख्छौं। नगर निगम एवं यससित सम्बन्धित संस्थाहरूले दिनदिनै फोहोर प्रबन्धनको निम्ति संघर्ष गरिरहेको हामी देख्छौं। यस्तो अवस्थामा एक सचेत नागरिकको कर्तव्य बन्छ कि फोहोर प्रबन्धन प्रति हामीले केही गरौं। हजुरहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं फोहोर प्रबन्धन बारे र जान्यौं फोहोर प्रबन्धनका केही कारगर उपायहरू बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।
1: अहिले प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी, त्यसपछि विविध विषयमा वार्ता सुनाउने क्रममा श्रोताहरूले एक वार्ता पनि सुन्नुभयो।

0: श्रोताहरु अघिल्लो क्रममा अब समय भइरहेको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। समाचार। संसदको मनसुन सत्र आजदेखि सुरु। विपक्षको हंगामाका कारण दुवै सदनको कार्यवाही कैयौं पटक बाधित भएपछि भोलि बिहान 11 बजीसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको मनसुन सत्र सार्थक हुने आशा व्यक्त गर्दै भन्नुभयो, यसले देशको कल्याण हुनेछ। सर्वोच्च न्यायालयले आज राम मन्दिरको चन्दा चोरीको मामिलाको जाँचको माग गर्दै दायर गरिएका याचिकाहरूमा सुनवाई गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले चिसिनाउमा मोल्दोवाकी राष्ट्रपति माया सन्धुसित प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुभयो र मौसम विभागले उत्तराखण्ड, हिमाचल प्रदेश तथा जम्मू कश्मीरका केही भागहरूमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। संसदका दुवै सदनको कार्यवाही, नीट परीक्षाको पेपर लीक मामिलामा विपक्षले गरेको हंगामाका कारण लगातार बाधित भएपछि भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। दुवै सदनको कार्यवाही चौथो पटकको स्थगनपछि दिउँसो 2 बजे पुनः सुरु हुँदा विपक्षी सदस्यहरूले नीट मुद्दामा हंगामा जारी राखे। हो हल्लाका बीच दुवै सदनको कार्यवाही दिउँसो 2:30 बजेसम्मका लागि स्थगित गरियो। आज बिहान सत्र सुरु हुने बित्तिकै सदस्यहरूले हालै दिवंगत भएका 6 जना पूर्व सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गरे। सदनले कतरका अमीर शेख हमद बिन खलिफा अल थानीलाई श्रद्धाञ्जली अर्पण गरियो। लोकसभाको कार्यवाही विपक्षको हो हल्लाका कारण लगातार बाधित भयो। आज बिहान प्रश्नकाल सुरु हुने बित्तिकै कंग्रेस र समाजवादी पार्टी लगायत विपक्षी सदस्यहरूले नीट परीक्षा पेपर लीकको मुद्दा उठाए। अध्यक्षले विपक्षी दललाई सदनलाई अगाडि बढ्न दिन र मर्यादा कायम राख्न आग्रह

0: गर्नुभयो।
1: To put forth my views.
2: सदन के अंदर ये अपेक्षा है कि कुछ मर्यादाएं सदन की हमेशा रही है, उन मर्यादाओं परंपराओं को पालन करना सबकी जिम्मेदारी है। मैं यही आपसे अपेक्षा करता हूं। मेरी सदन में हमेशा ये अपेक्षा रहेगी सदन की परंपराओं और प्रतिष्ठा को बनाए रखें। मैं सबको उचित समय देता हूं, सार्थक चर्चा हो, संवाद हो, तर्क हो, इसके लिए संसद है।
0: सदनको कार्यवाही बाधित रहँदा अध्यक्षले दिउँसो 12:30 बजेसम्मका लागि स्थगित गर्नुभयो। पीठासीन अधिकारी दिलीप शेकियाले शून्यकाल सञ्चालन गर्ने प्रयास गर्नुभयो, तर विपक्षको हंगामाका जारी रहँदा सदनको कार्यवाही 1 बजेसम्म स्थगित गरियो। पछि 2 बजे त्यसपछि 2:30 बजेसम्मका लागि स्थगित गरियो। यसैबीच राज्यसभाको कार्यवाही शुरू हुने बित्तिकै नवनियुक्त र पुनः नियुक्त सदस्यहरूले शपथ ग्रहण गरे। पछि विपक्षका नेता मल्लिका अर्जुन खड्गेले नीट परीक्षा पेपर लिकको मुद्दा उठाउने प्रयास गर्नुभयो, जसका कारण सदनमा हंगामा भयो।
1: To put forth my views about this paper leak and NEET examination घोटाला, जो लाखों बच्चों की भविष्य है, उनके भविष्य के बारे में मैं बात कर रहा हूँ, और उसके लिए आज यहाँ जंतर मंतर पे हजारों बच्चे आए हैं।
0: सभापति सीपी राधाकृष्णनले सदन दिउँसो 12 बजेसम्मका लागि स्थगित गर्नुभयो। सदनको कार्यवाही पुनः शुरू हुँदा विपक्षी सदस्यहरूले नीट परीक्षा पेपर लिक मुद्दामा नाराबाजी जारी राखे। सदनमा हंगामा जारी रहेपछि सभापतिले बैठक दिउँसो 12:30 बजेसम्मका लागि स्थगित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, चाहे मनसुन होस् वा मनसुन अधिवेशन, यदि दुवै सक्रिय रहे भने ती अत्यन्त उत्पादक सिद्ध हुन्छ। संसदको मनसुन सत्र अगाडि पत्रकारहरूसित कुरा गर्दै श्री मोदीले भन्नुभयो, केवल 1 महिनामा देशले अनेकौं उपलब्धिहरू हासिल गरेको छ, यस्ता उपलब्धिहरू जसले प्रत्येक नागरिकलाई गौरवान्वित गर्दछ। दिल्ली मेट्रो रेल कर्पोरेशनले सेवा तीर्थ राजीव चौक र केन्द्रीय सचिवालय मेट्रो स्टेशनहरूमा अब इन्टरचेन्ज सुविधाहरू र गेट खुला गरिएको जानकारी दिएको छ। यसअघि दिल्ली मेट्रोले सुरक्षा कारणले गर्दा जनपद राजीव चौक, पटेल चौक, केन्द्रीय सचिवालय र सेवा तीर्थ मेट्रो स्टेशनहरू अर्को आदेश नभएसम्म बन्द गरिएको जानकारी दिएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सर्वोच्च न्यायालयले आज अयोध्या राम मन्दिरको चढावा चोरी मुद्दाको निष्पक्ष र समयबद्ध जाँचको माग गर्दै दर्ता गरिएका याचिकाहरूको सुनवाई गरिरहेको छ। यस मामिलासित सम्बन्धित 4 छुट्टा छुट्टै याचिकाहरूको सुनवाई मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीशहरू जयमाल्ला बाग्ची र बी मोहन सम्मिलित पीठ समक्ष हुनेछ। यसअघि उत्तर प्रदेश सरकारद्वारा गठित विशेष जाँच दल एसआइटीले राम मन्दिर चढावा चोरी मुद्दामा न्यायालय समक्ष आफ्नो स्थिति रिपोर्ट पेश गरिसकेको छ। यो स्थिति रिपोर्ट मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको 3 न्यायाधीशको पीठ समक्ष सिलबन्द लिफाफामा प्रस्तुत गरिएको थियो। कलकत्ता उच्च न्यायालयले आज ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कंग्रेस गुटलाई पार्टीका 3 ब्याङ्क खाताहरू सञ्चालन गर्न अन्तरिम अनुमति दिनदेखि अस्वीकार गरेको छ। यी 3 ब्याङ्क खाताहरू हालै प्रवर्तन निदेशालय ईडीद्वारा फ्रिज गरिएको थियो। यसमा 440 करोड 42 लाख रुपियाँ जम्मा रहेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले 3 देशहरूको भ्रमणको पहिलो चरण अन्तर्गत मोल्दोवा गणराज्यमा आफ्नो कार्यक्रमको शुरूआत गर्नुभयो। उहाँलाई चिसिनाउ स्थित राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनरले सम्मानित गरियो। राष्ट्रपति मुर्मूले मोल्दोवाकी राष्ट्रपति माया सेन्डुका साथ द्विपक्षीय वार्ता गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज भारत र मोल्दोवाले कृषि, रसद र पूर्वाधार, स्वास्थ्य, औषधि, नवीकरणीय ऊर्जा, डिजिटल सार्वजनिक पूर्वाधार, एआई र नवाचार लगायत पारस्परिक हितका विभिन्न क्षेत्रहरूमा सहयोगको बारेमा छलफल गरेको कुरामा जोड दिनुभयो। मोल्दोभाकी राष्ट्रपति माया सेन्डुसितको द्विपक्षीय वार्तापछि पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले दुई देशले हालैका वर्षहरूमा भएका प्रगतिको समीक्षा गरेको र जनताको प्रगति समृद्धि र कल्याणका लागि महत्वपूर्ण क्षेत्रहरूमा सहयोगलाई अझ बलियो बनाउन सहमत भएको बताउनुभयो। राष्ट्रपतिको यो भ्रमण ऐतिहासिक छ किनभने यो भारतीय राष्ट्रपतिको मोल्दोभाको पहिलो भ्रमण हो जसले दुई देशहरू बीचको बढ्दो साझेदारीलाई दर्शाउँदछ। अमेरिकाले लगातार नवौं दिन पनि इरानमाथि हमला जारी राखेको छ जसले गर्दा होर्मुज जलडमरू मध्यलाई लिएर तनाव बढेर गएको छ। अमेरिकाले दक्षिण पश्चिम इरानको खोर्मुज शहरलाई निशाना बनाएको थियो। यसैबीच जोर्डन, कुवेत र बहरिनले इरानको नयाँ हमलाको सूचना दिएका छन्। अमेरिका र इरान बीचको टकराउ छिमेकी देशहरूमा पनि फैलिरहेको छ। कङ्गोमा जारी इबोला महामारीमा कम्तीमा 930 जनाको मृत्यु भइसकेको छ। कङ्गोको स्वास्थ्य मन्त्रालयले हिजो राति बताए अनुसार गत शनिबारसम्म 2344 मामिला दर्ता गरिएको थियो। मन्त्रालयले विगत 24 घण्टामा 37 जनाको मृत्यु भएको रिपोर्ट गरेको छ। महामारी सुरु भएपछि एकै दिनमा भएको यो सबैभन्दा अधिक मृत्यु हो। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख र उत्तराखण्डमा भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले असम, मेघालय, बिहार, हरियाणा, चण्डीगढ, दिल्ली, पंजाब, पश्चिम बंगालको गांगेय क्षेत्र, सिक्किम र उत्तर प्रदेशमा पनि भारी वर्षाको चेतावनी जारी गरेको छ। छत्तीसगढ़, पूर्वी राजस्थान, गुजरात, झारखण्ड, केरल, माहे, कोंकण, गोवा, मध्य महाराष्ट्र, मध्यप्रदेश, उडिसामा पनि यस्तै स्थिति रहने सम्भावना छ। सुरक्षा कारणहरूले गर्दा सावधानीका रूपमा आज चार धाम यात्रा केही समयको लागि स्थगित गरिएको छ। उत्तराखण्डका कैयन जिल्लाहरूमा भारी वर्षाको चेतावनी र चार धाम यात्रा मार्गमा धेरै ठाउँहरूमा पहिरो गएको खबरलाई ध्यानमा राख्दै तीर्थयात्रा अस्थायी रूपमा रोक्ने निर्णय गरिएको हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदको मनसुन सत्र आजदेखि सुरु। विपक्षको हंगामाका कारण दुवै सदनको कार्यवाही कैयौं पटक बाधित भएपछि भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको मनसुन सत्र सार्थक हुने आशा व्यक्त गर्दै भन्नुभयो यसले देशको कल्याण हुनेछ। सर्वोच्च न्यायालयले आज राम मन्दिरको चन्दा चोरीको मामिलाको जाँचको माग गर्दै दायर गरिएका याचिकाहरूमा सुनवाई गरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले चिसिनाउमा मोल्दोभाकी राष्ट्रपति माया सन्धुसित प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुभयो र मौसम विभागले उत्तराखण्ड, हिमाचल प्रदेश तथा जम्मू कश्मीरका केही भागहरूमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। यसका साथै समाचार पूरा भयो।
3: समाचार प्रसारणपछि श्रोताहरूलाई अब सुनाउन लागिरहेका छौं हिन्दी देशभक्ति गीत।

श्रोताहरू, अहिले भर्खरै सुन्दै हुनुहुन्थ्यो देशभक्ति गीत, र अघिल्लो क्रममा अब समय भइसकेको छ साप्ताहिक कार्यक्रम विज्ञान दर्पणको।

श्रोता, मानव इतिहासमा 20 जुलाई सन् 1969 एउटा अविस्मरणीय दिन हो। यस दिन अमेरिकाको अपोलो 11 अन्तरिक्ष अभियान मार्फत अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले चन्द्रमाको सतहमा पहिलो पटक पाइला टेकेका थिए। आज हामी यसै विषयको सेरोफेरोमा रहेर चन्द्रमामा मानवले पहिलो पाइला टेकेको दिन विषयबारे केही जानकारी प्रदान गर्न लागिरहेछु।

चन्द्रमामा पाइला टेक्ने बित्तिकै निल आर्मस्ट्रङले भनेका प्रसिद्ध शब्द थिए, यो एक व्यक्तिको सानो पाइला हो तर मानव जातिको लागि विशाल फड्को हो। यस घटनाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ युगको सुरुवात गर्यो। मानिसको साहस, परिश्रम र दृढ संकल्पले असम्भव जस्तो लाग्ने काम पनि सम्भव हुन्छ भन्ने सन्देश यस उपलब्धिले दिएको छ। मानव सभ्यताको विकासको इतिहास हेर्दा प्रत्येक युगले कुनै न कुनै महान उपलब्धि जन्माएको देखिन्छ। कहिले मानिसले आगोको प्रयोग सिक्यो, कहिले खेतीपातीको विकास गर्यो, त कहिले समुद्र पार गरेर महादेशहरूको खोजी गर्यो। विज्ञान र प्रविधिको विकाससँगै मानवले आफ्नो जिज्ञासाको सीमा पनि पृथ्वीभन्दा बाहिरसम्म विस्तार गर्यो। आकाशमा चम्किरहेका ग्रह, तारा र चन्द्रमाले मानिसलाई हजारौं वर्षदेखि आकर्षित गर्दै आएका थिए। अन्तत त्यो दिन पनि आयो जब मानवले केवल चन्द्रमालाई हेरेन, त्यसको सतहमै आफ्नो पहिलो पाइला टेक्यो। 20 जुलाई सन् 1969 निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला राख्दा सम्पूर्ण विश्व रोमाञ्चित भएको थियो। त्यो केवल अमेरिकाको उपलब्धि थिएन, सम्पूर्ण मानव सभ्यताको साझा विकास थियो। यो घटनाले प्रमाणित गर्यो कि ज्ञान, विज्ञान, अनुसन्धान र साहस अनि दृढ संकल्पको बल

मानिसले असम्भव देखेका लक्ष्यहरू पनि प्राप्त गर्न सक्छ। चन्द्रमा पृथ्वीको एक प्राकृतिक उपग्रह हो। यसको शीतल प्रकाशले मानव जीवनमा प्राचीन कालदेखि नै विशेष स्थान ओगटेको छ। रातको अन्धकारमा चन्द्रमाले उज्यालो दिन्छ, त्यसैले मानिसहरूले यसलाई आशा, शान्ति, सौन्दर्य र प्रेमको प्रतीक माने। नेपाली साहित्यमा चन्द्रमाको उपमा प्रियजनको अनुहारसँग दिइन्छ। संस्कृत साहित्यदेखि आधुनिक कवितासम्म चन्द्रमाले विशेष स्थान पाएको छ। बाल बालिकाका लोकगीत, कथाहरू र नानिनी गीतहरूमा पनि चन्द्रमा बारम्बार आउँछ। कसैले चन्द्रमामा बुढी आमा बस्छिन् भने, कसैले खराएको आकृति देख्छन् भन्ने विश्वास गर्थे। यी सबै कल्पना भए पनि चन्द्रमा प्रतिको मानवको मोह र जिज्ञासाको प्रमाण हुन्। समयसँगै विज्ञानको विकास भयो। टेलिस्कोपको आविष्कारपछि मानिसहरूले चन्द्रमाको सतहमा खाडल र मैदानहरू रहेको थाहा पाए। ग्यालिलियो ग्यालिलीले चन्द्रमालाई नजिकबाट अध्ययन गरी यो पूर्ण रूपमा चिल्लो नभई आसमान सतह भएको प्रमाण प्रस्तुत गरेका थिए। त्यसपछि वैज्ञानिकहरूले चन्द्रमाको संरचना, गति, गुरुत्वाकर्षण र पृथ्वीसँगको सम्बन्धबारे अनुसन्धान गर्न लागे। 20 शताब्दीमा रकेट प्रविधिको विकासले अन्तरिक्ष यात्राको सम्भावना बढायो। वैज्ञानिकहरू अब केवल चन्द्रमालाई हेर्ने होइन, त्यहाँ पुग्ने सपना देख्न थाले। यही सपनाले अन्तरिक्ष अनुसन्धानलाई नयाँ दिशा दियो। विश्वयुद्धपछि विश्व दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियत संघ बीच विभाजित भयो। दुवैले विज्ञान, प्रविधि र सैनिक शक्तिमा एक अर्काभन्दा अगाडि देख्न चाहन्थे। यही प्रतिस्पर्धा अन्तरिक्ष क्षेत्रमा पनि फैलियो, जसलाई स्पेस रेस अर्थात् अन्तरिक्ष दौड भनिन्छ। सन् 1957 सोभियत संघले संसारको पहिलो कृत्रिम उपग्रह स्पुटनिक 1 अन्तरिक्षमा पठायो। यसले विश्वलाई चकित बनायो। त्यसपछि सोभियत संघले युरी गगरिनलाई अन्तरिक्षमा पठाएर आफ्नो अन्तरिक्ष यात्री बनायो। यी सफलतापछि अमेरिकाले पनि चन्द्रमामा मानव पुर्याउने लक्ष्य घोषणा गर्यो। अमेरिकाले राष्ट्रिय अन्तरिक्ष संस्था नासा मार्फत अपोलो कार्यक्रम सञ्चालन गर्यो। यसको उद्देश्य मानिसलाई चन्द्रमामा सुरक्षित रूपमा पुर्याउनु र पुनः पृथ्वीमा फर्काउनु थियो। हजारौं वैज्ञानिक, इन्जिनियर, प्राविधिक, गणितज्ञ र अनुसन्धानकर्ताहरूले दिनरात मेहनत गरे। नयाँ रकेट, अन्तरिक्ष यान, जीवन रक्षा प्रणाली, संचार प्रविधि र कम्प्युटर प्रणाली विकास गर्यो। यो कार्यक्रम अत्यन्तै महँगो, जटिल र जोखिमपूर्ण थियो। धेरै परीक्षण गरिए। केही परीक्षणमा दुर्घटनाहरू पनि भए। अपोलो 1 परीक्षणका क्रममा आग लागि हुँदा 3 अन्तरिक्ष यात्रीको निधन भएको थियो। यस दुखद घटनाले वैज्ञानिकहरूलाई झन सतर्क र दृढ बनायो। त्रुटिहरू सुधारिए र अभियानलाई अझ सुरक्षित बनाइयो। 16 जुलाई सन् 1969 फ्लोरिडाको कनेडी अन्तरिक्ष केन्द्रबाट स्याटर्न 5 रकेट मार्फत अपोलो 11 अन्तरिक्षतर्फ प्रस्थान गर्यो। यस अभियानमा 3 अन्तरिक्ष यात्री थिए, निल आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्स। 4 लामो यात्रापछि अन्तरिक्ष यान चन्द्रमाको कक्षमा पुग्यो। त्यसपछि निल आर्मस्ट्रङ र बज एल्ड्रिन इगल नामक लुनार मोड्युलमा चन्द्रमाको सतहतर्फ झरे भने माइकल कोलिन्स कमाण्ड मोड्युलमा चन्द्रमाको परिक्रमा गरिरहे। 20 जुलाई सन् 1969 इगल सफलतापूर्वक चन्द्रमामा अवतरण भयो। केही समयपछि निल आर्मस्ट्रङले सिँढीबाट तल झरेर चन्द्रमाको धुलोमा पहिलो पाइला टेके। उनले भने, यो एउटा मानिसको सानो पाइला हो, तर सम्पूर्ण मानव जातिको लागि एउटा विशाल फड्को हो। यो वाक्य संसारकै सबैभन्दा प्रसिद्ध ऐतिहासिक भनाई मध्ये एक बन्यो। केही मिनटपछि बज एल्ड्रिन पनि चन्द्रमामा उत्रिए। दुवैले त्यहाँ वैज्ञानिक उपकरणहरू जडान गरे, तस्विर खिचे, चट्टान र माटोको नमुना संकलन गरे तथा भविष्यका अनुसन्धानका लागि आवश्यक तथ्यहरू संकलन गरे। चन्द्रमामा पहिलो पाइला विज्ञानको मात्र होइन, मानव आत्मविश्वास, परिश्रम र साहसको पनि विजय थियो। यस उपलब्धिले विश्वभरका युवाहरूलाई विज्ञान पढ्न प्रेरित गर्यो। कम्प्युटर, संचार, सामग्री विज्ञान, चिकित्सा र अन्तरिक्ष प्रविधिमा नयाँ अनुसन्धानको ढोका खुल्यो। आज हामी प्रयोग गर्ने धेरै आधुनिक प्रविधिहरूको विकासमा अन्तरिक्ष अनुसन्धानले प्रत्यक्ष वा अप्रत्यक्ष योगदान दिएको छ। यस घटनाले सम्पूर्ण मानव जातिलाई एउटा महत्त्वपूर्ण सन्देश दियो। सपना देख्ने, त्यसको लागि निरन्तर मेहनत गर्ने र असफलताबाट सिक्दै अघि बढ्ने हो भने असम्भव जस्तो लाग्ने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ।

मानिसले चन्द्रमामा पाइला टेक्नु कुनै एक दिन सम्भव भएको उपलब्धि होइन। यो हजारौं वर्षदेखिको जिज्ञासा, सयौं वर्षको वैज्ञानिक अनुसन्धान र दशकौंको कठोर परिश्रमको परिणाम थियो। चन्द्रमालाई हेरेर शुरू भएको कल्पना अन्तत अन्तरिक्ष यात्रामा परिणत भयो। यस भागमा चन्द्रमा प्रतिको प्राचीन धारणा, वैज्ञानिक चेतनाको विकास, अन्तरिक्ष दौड, स्पेस रेस र अपोलो कार्यक्रमको विस्तृत चर्चा गरिन्छ। मानव सभ्यताको सुरुवातसँगै नै चन्द्रमा रहस्य र आकर्षणको विषय रहँदै आएको छ। प्राचीन मिश्र, मेसोपोटामिया, चीन, भारत, ग्रीस र रोम जस्ता सभ्यताहरूले चन्द्रमालाई देवताको रूपमा पूजा गर्थे। कृषकहरूले बाली लगाउने समय निर्धारण गर्न चन्द्रमाको कलाको प्रयोग गर्थे। समुद्री यात्रीहरूले ज्वारबाटा र दिशाको अनुमान लगाई चन्द्रमालाई आधार मान्थे। नेपाल भारतमा पनि पूर्णिमा, औँसी र जनै पूर्णिमा, बुद्ध पूर्णिमा, होली, तिहार जस्ता धेरै पर्वहरू चन्द्र पात्रको आधारमा मनाइन्छन्। यसले चन्द्रमाको सांस्कृतिक महत्वलाई स्पष्ट पार्छ। प्राचीन मानिसहरूले चन्द्रमामा देवी देवता, खरायो वा अन्य आकृतिहरू देख्ने विश्वास गर्थे। तर विज्ञानको विकाससँगै यस्ता धारणाहरूको स्थान अनुसन्धानले लिन थाल्यो। सन् 1609 ग्यालिलियो ग्यालिलीले टेलिस्कोपबाट चन्द्रमाको अध्ययन गरे। यसले चन्द्रमामा पहाड, उपत्यका र विशाल खाडलहरू रहेको प्रमाण प्रस्तुत गरे। त्यसपछि जोहानेस केप्लर र आइजक न्यूटन जस्ता वैज्ञानिकहरूले ग्रहहरूको गति, गुरुत्वाकर्षण र अन्तरिक्षीय यान्त्रिकीबारे सिद्धान्त विकास गरे। यी खोजहरूले भविष्यको अन्तरिक्ष यात्राको वैज्ञानिक आधार तयार गरे। रकेट विज्ञानको विकासबारे कुरा गर्दा, चन्द्रमासम्म पुग्नको लागि त्यसबेला अत्यन्त शक्तिशाली रकेट आवश्यक थियो। आधुनिक रकेट प्रविधिको विकासमा धेरै वैज्ञानिकहरूको योगदान रहेको छ। विशेष गरी वैज्ञानिकहरूले तरल इन्धन प्रयोग गर्ने रकेट, बहुचरण वा मल्टी स्टेज रकेट र अन्तरिक्षमा सञ्चालन गर्न सक्ने प्रणाली विकास गरे। दोस्रो विश्वयुद्धका क्रममा विकसित भएका शक्तिशाली रकेटहरूले युद्धपछि अन्तरिक्ष अनुसन्धानको लागि नयाँ सम्भावना खोले। अन्तरिक्ष दौड वा स्पेस रेस। दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच विज्ञान, प्रविधि र अन्तरिक्ष क्षेत्रमा तीव्र प्रतिस्पर्धा सुरु भयो। यसलाई नै स्पेस रेस भनिन्छ। सन् 1957 सोभियत संघले स्पुटनिक नाम गरेको पहिलो कृत्रिम उपग्रह अन्तरिक्षमा पठायो। यो मानव इतिहासको नयाँ अध्याय थियो। त्यसपछि सन् 1961 युरी गैगरिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बने। यी उपलब्धिहरूले अमेरिकालाई एउटा ठूलो चुनौती दियो। त्यसपछि अमेरिकाले अन्तरिक्ष अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्यो। राष्ट्रपति जोन एफ केनेडीले सन् 1961 दशक समाप्त हुनुअघि मानवलाई चन्द्रमामा पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा फर्काउने ऐतिहासिक लक्ष्य घोषणा गरे। यही घोषणाले अपोलो कार्यक्रमलाई नयाँ ऊर्जा प्रदान गर्यो। अपोलो कार्यक्रमको मुख्य उद्देश्य केवल चन्द्रमामा पुग्नु मात्र थिएन, यसको लक्ष्यहरू यस्ता थिए। मानवलाई सुरक्षित रूपमा चन्द्रमामा अवतरण गराउनु, वैज्ञानिक अनुसन्धान गर्नु, चन्द्रमाको माटो र चट्टानको नमुना ल्याउनु, चन्द्रमाको वातावरण र सतहको अध्ययन गर्नु, चन्द्रमाको प्रविधिको विकास गर्नु, साथै भविष्यका अभियानहरूको आधार तयार गर्नु। यी सबै लक्ष्यहरू पूरा गर्न हजारौं वैज्ञानिक, इन्जिनियर, गणितज्ञ, चिकित्सक र प्राविधिकहरूले

वर्षौसम्म निरन्तर काम गरे। कठिन परीक्षणहरू, अपोलो कार्यक्रमको यात्रा सजिलो थिएन। धेरै परीक्षणहरू गरिए, कतिपय सफल भए भने कतिपय असफल। सन् 1967 अपोलो 1 परीक्षणको क्रममा अन्तरिक्ष यानभित्र आग लागि हुँदा 3 अन्तरिक्ष यात्रीको दुखद निधन भयो। यो घटना नासाको लागि ठूलो झट्का थियो, तर यसबाट धेरै पाठ सिकियो। अन्तरिक्ष यानको डिजाइन सुधारियो, सुरक्षा प्रणाली बलियो बनाइयो र भविष्यका अभियानहरूलाई अझ सुरक्षित बनाइयो। अपोलो कार्यक्रम कुनै एक व्यक्तिको उपलब्धि थिएन, यसमा करिब 4 लाख भन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न थिए। हजारौं कम्पनीहरूले विभिन्न उपकरण उत्पादन गरे, विश्वविद्यालयहरूले अनुसन्धान गरे, कम्प्युटर विशेषज्ञहरूले नयाँ प्रणाली विकास गरे। अन्तरिक्ष चिकित्सा, संचार, मौसम विज्ञान, गणित र भौतिक शास्त्रका विशेषज्ञहरूले संयुक्त रूपमा काम गरे। केही सामूहिक प्रयासको कारण अपोलो 11 अभियान सफल हुन सक्यो। मानव साहसको प्रतीक। अन्तरिक्ष यात्रा अत्यन्त जोखिमपूर्ण हुन्छ। प्रक्षेपणको क्रममा सानो त्रुटिले पनि ठूलो दुर्घटना निम्ताउन सक्छ। अन्तरिक्षमा अक्सिजन हुँदैन, तापक्रम अत्याधिक रहन्छ र विकिरणको जोखिम पनि रहन्छ। यस्ता सबै चुनौतीहरूको कारण पनि वैज्ञानिकहरू र अन्तरिक्ष यात्रीहरूले साहस, अनुशासन र आत्मविश्वासको साथ आफ्नो अभियान जारी राखे। निल आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले व्यक्तिगत जोखिमभन्दा माथि उठेर सम्पूर्ण मानव जातिको भविष्यको लागि यो ऐतिहासिक यात्रा गरे। अपोलो 11 अभियानको तयारी गर्न स्याटर्न 5 रकेट र अन्तरिक्ष यात्रा। चन्द्रमामा मानवलाई पुर्याउन इतिहासकै सबैभन्दा जटिल वैज्ञानिक अभियान मध्ये एक थियो। यसको सफलताको लागि वर्षौंसम्म अनुसन्धान, परीक्षण, तालिम, प्रविधिको विकास र अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक समन्वय आवश्यक परेको थियो। अपोलो 11 अभियानको सफलता कुनै संयोग थिएन, बरु हजारौं वैज्ञानिक, इन्जिनियर, प्राविधिक र अन्तरिक्ष यात्रीहरूको अथक मेहनतको प्रतिफल थियो। यस ऐतिहासिक अभियानमा 3 अन्तरिक्ष यात्री सहभागी थिए, निल आर्मस्ट्रङ, बज एल्ड्रिन अनि माइकल कोलिन्स। निल आर्मस्ट्रङ उनी अभियानका कमान्डर थिए। शान्त स्वभाव, उत्कृष्ट निर्णय क्षमता र कठिन परिस्थितिमा संयम राख्ने गुणका कारण उनलाई यो जिम्मेवारी दिएको थियो। चन्द्रमामा पहिलो पाइला टेक्ने सौभाग्य पनि उनैलाई प्राप्त भयो। बज एल्ड्रिन उनी लुनार मड्युलका पाइलट थिए, चन्द्रमाको सतहमा दोस्रो पाइला टेक्ने व्यक्ति बने। उनले वैज्ञानिक उपकरण जडान, नमुना संकलन र विभिन्न प्रयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरे। माइकल कोलिन्स उनी कमान्ड मड्युलका पाइलट थिए। निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा अवतरण गर्दा उनी चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेका थिए। पृथ्वी फर्कने क्रममा तिनै जनाको पुनर्मिलन गराउने महत्वपूर्ण जिम्मेवारी उनकै काँधमा थियो। अन्तरिक्ष यात्रीहरूको कठोर तालिम। अपोलो 11 अन्तरिक्ष यात्रीहरूले धेरै वर्षसम्म कठिन तालिम लिए। उनीहरूलाई विभिन्न परिस्थितिमा बाँच्ने र निर्णय गर्न सक्षम बनाइयो। तालिमका प्रमुख पक्षहरू थिए, शून्य गुरुत्वाकर्षण वा जिरो ग्राभिटीको अभ्यास, अन्तरिक्ष यान सञ्चालन, आपतकालीन अवस्थाको व्यवस्थापन, चन्द्रमाको सतहमा हिँड्ने अभ्यास, वैज्ञानिक उपकरण प्रयोग गर्ने प्रशिक्षण, मानसिक तथा शारीरिक सहनशीलता परीक्षण, समुद्रमा अवतरणपछि उद्धार अभ्यास। उनीहरूले दिनरात अभ्यास गरेर आफूलाई प्रत्येक सम्भावित परिस्थितिको लागि तयार बनाए। स्याटर्न 5 रकेट। अपोलो 11 अन्तरिक्षमा पुर्याउन प्रयोग गरेको स्याटर्न 5 त्यस बेलाको संसारको सबैभन्दा शक्तिशाली रकेट थियो। यसको प्रमुख विशेषताहरू थियो, उचाइ करिब 110 मिटर, तौल करिब 30 लाख किलोग्राम, 3 चरणमा सञ्चालन हुने प्रणाली, लाखौं अश्वशक्तिको बराबर इन्जिन क्षमता, साथै पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त हुन आवश्यक वेग प्रदान गर्ने क्षमता। यो रकेट आफैमा आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना मानिन्छ। अपोलो 11 अन्तरिक्ष अभियान। अब अपोलो 11 अन्तरिक्ष यानबारे कुरा गरौँ। अपोलो 11 3 मुख्य भागमा विभाजित थियो। कमान्ड मड्युल, यही भागमा अन्तरिक्ष यात्रीहरू बस्ने, पृथ्वी फर्कने तथा अन्तिम अवतरण गर्ने व्यवस्था थियो। दोस्रो हो कमान्ड मड्युल वा कोलम्बिया, यही भागमा अन्तरिक्ष यात्रीहरू बस्ने, पृथ्वी फर्कने तथा अन्तिम अवतरण गर्ने व्यवस्था थियो। दोस्रो सेवा मड्युल वा सर्भिस मड्युल, यसमा इन्धन, अक्सिजन, विद्युत, संचार प्रणाली र अन्य आवश्यक उपकरणहरू राखिएका थिए। तेस्रो थियो लुनार मड्युल वा इगल, यस विशेष यान चन्द्रमामा अवतरण गर्न बनाइएको थियो। निल आर्मस्ट्रङ र बज एल्ड्रिन यसैबाट चन्द्रमामा उत्रिएका थिए। अपोलो 11 प्रक्षेपणबारे अब कुरा गरौँ। 16 जुलाई सन् 1969 अमेरिकाको फ्लोरिडा स्थित केनेडी अन्तरिक्ष केन्द्रबाट हजारौं दर्शक र

करोडौं टेलिभिजन दर्शकहरूको उपस्थितिमा अपोलो 11 प्रक्षेपण गरियो। प्रज्वलित इन्जिनको भीषण गर्जनसँगै स्याटर्न 5 रकेट बिस्तारै आकाशतर्फ उड्न थाल्यो। केही सेकेन्डमै यसले तीव्र गति लियो र पृथ्वीको वातावरण पार गर्दै अन्तरिक्षतर्फ अघि बढ्यो। त्यो दृश्य मानव इतिहासकै सबैभन्दा रोमाञ्चक क्षणहरूमध्ये एक थियो। पृथ्वीको गुरुत्वाकर्षण बाहिर रकेटका प्रत्येक चरणले आफ्नो इन्धन समाप्त भएपछि छुटिँदै गए। अन्तत अपोलो 11 पृथ्वीको कक्षबाट बाहिर निस्कियो र चन्द्रमाको यात्रामा लाग्यो। यस अवधिमा अन्तरिक्ष यात्रीहरूले यानको प्रणाली परीक्षण गरे, पृथ्वीसँग नियमित सम्पर्क राखे, उपकरणहरूको अवस्था जाँच गरे, मार्ग वा ट्राजेक्टोरी मिलाए, वैज्ञानिक अवलोकन गरे। अन्तरिक्षमा गुरुत्वाकर्षणको प्रभाव अत्यन्त कम भएकोले उनीहरू तैरिरहेका थिए। अन्तरिक्ष जीवन 4 दिनको यात्रामा अन्तरिक्ष यात्रीहरूले नियमित खानपान, विश्राम, स्वास्थ्य परीक्षण तथा कार्यतालिका अनुसार काम गरे। अन्तरिक्षमा सुत्नु, खानु, पानी पिउनु र सामान्य काम गर्नु पनि पृथ्वीभन्दा निकै फरक अनुभव थियो। प्रत्येक वस्तु तैरने भएकोले सबै सामान सुरक्षित रूपमा बाँधेर राखिन्थ्यो। 4 दिनपछि अपोलो 11 चन्द्रमाको नजिकमा पुग्यो। इन्जिनको गति नियन्त्रण गर्दै यानलाई चन्द्रमाको कक्षमा प्रवेश गराइयो। त्यो अत्यन्त संवेदनशील चरण थियो। सानो त्रुटिले सम्पूर्ण अभियान असफल हुन सक्थ्यो। केही परिक्रमा गरेपछि निल आर्मस्ट्रङ र बज एल्ड्रिन इगल लुनार मोड्युलमा प्रवेश गरे। माइकल कोलिन्स भने कोलम्बिया कमाण्ड मोड्युलमा नै रहे। इगलको अवतरण इगल बिस्तारै चन्द्रमातर्फ झर्न थाल्यो। अवतरणको अन्तिम क्षणमा कम्प्युटरले चेतावनी वा अलार्म दिन थाल्यो। साथै निर्धारित स्थानमा ढुङ्गा धेरै भएकोले निल आर्मस्ट्रङले स्वचालित प्रणालीको सट्टा आफैले नियन्त्रणमा लिए। इन्धन अत्यन्त कम बाँकी रहँदा उनले सुरक्षित स्थान छनौट गरी इगललाई सफलतापूर्वक अवतरण गराए। त्यसपछि पृथ्वीमा रहेको नियन्त्रण केन्द्रमा ऐतिहासिक सन्देश पठाइयो। हस्टन, इगल सुरक्षित रूपमा चन्द्रमामा अवतरण गरिसकेको छ। यो सन्देश सुन्नसाथ नियन्त्रण केन्द्रमा उपस्थित वैज्ञानिकहरू, इन्जिनियरहरू र कर्मचारीहरू खुसीले भावुक बने। वर्षौंको मेहनत सफल भएको थियो। 20 जुलाई 1969 मानव इतिहासको सबैभन्दा गौरवपूर्ण दिनहरूमध्ये एक हो। त्यही दिन अपोलो 11 इगल लुनार मोड्युल सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण भएको थियो। पृथ्वीमा रहेका करोडौं मानिसहरू रेडियो र टेलिभिजन मार्फत यो ऐतिहासिक क्षण प्रत्यक्ष हेरिरहेका थिए अनि सुनिरहेका थिए। वैज्ञानिकहरू, पत्रकारहरू, विद्यार्थीहरू, शिक्षकहरू, सर्वसाधारण सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित थियो, के मानव साँच्चै चन्द्रमामा पाइला टेक्न सफल हुन्छ? इगल चन्द्रमामा सुरक्षित अवतरण गरेपछि पनि अन्तरिक्ष यात्रीहरू झट्ट बाहिर निस्केनन्। उनीहरूले केही घण्टासम्म सबै उपकरण, अक्सिजन, विद्युत प्रणाली, सञ्चार प्रणाली र बाहिरी वातावरणको अवस्था जाँच गरे। प्रत्येक प्रक्रिया सावधानीपूर्वक पूरा गरियो, किनकि एउटा सानो गल्तीले सम्पूर्ण अभियानलाई जोखिममा पार्न सक्थ्यो। चन्द्रमामा हावा थिएन, त्यसैले त्यहाँ कुनै आवाज सुनिँदैन थियो। आकाश कालो थियो, तर सूर्यको प्रकाश अत्यन्त तीव्र देखिन्थ्यो। पृथ्वीबाट देखिने चन्द्रमाको शान्त सतह वास्तवमा धुलो, चट्टान र असंख्य खाडलहरूले भरिएको थियो। निल आर्मस्ट्रङ र बज एल्ड्रिन विशेष रूपमा बनाएको अन्तरिक्ष पोसाक लगाएका थिए। त्यो पोसाकले उनीहरूलाई अक्सिजन, तापमान नियन्त्रण, सञ्चार सुविधा र विकिरणबाट आंशिक सुरक्षा प्रदान गर्थ्यो। पोसाक सहित प्रत्येक अन्तरिक्ष यात्रीको तौल निकै बढी थियो, तर चन्द्रमाको कम गुरुत्वाकर्षणको कारण उनीहरूलाई हिँड्न तुलनात्मक रूपमा सहज भयो। अपोलो 11 अभियानको स्मरणीय क्षण मध्ये एक थियो अमेरिकी झण्डा गाड्नु। चन्द्रमामा हावा नहुने भएकोले झण्डा फहरिँदैन, त्यसैले झण्डालाई फैलिएको जस्तो देखाउन माथि तेर्सो डन्डी राखिएको थियो। त्यो दृश्य विश्वभर चर्चित बन्यो। यद्यपि वैज्ञानिकहरूले बारम्बार स्पष्ट पारे कि चन्द्रमा अभियान सम्पूर्ण मानव जातिको वैज्ञानिक उपलब्धि थियो, कुनै भूभागमा स्वामित्व दावी गर्ने प्रयास होइन। चन्द्रमामा पहिलो पाइला केवल एउटा वैज्ञानिक घटना मात्र थिएन, यसले सम्पूर्ण मानव जातिलाई एउटा अमूल्य सन्देश दियो। ठूला सपना देख्नुपर्छ, कठिनाईसँग डराउनु हुँदैन, असफलताबाट सिक्दै अघि बढ्नुपर्छ। ज्ञान, अनुसन्धान र सहकार्यले असम्भवलाई पनि सम्भव बनाउन सक्छ। मानव जातिको प्रगति निरन्तर खोज, जिज्ञासा र परिश्रममा निर्भर हुन्छ। चन्द्रमामा मानव पुग्नुको उद्देश्य केवल इतिहास रच्नु मात्र थिएन, त्यस यात्राको मुख्य लक्ष्य वैज्ञानिक अनुसन्धान गर्नु, चन्द्रमाको वास्तविक स्वरूप बुझ्नु र भविष्यका अन्तरिक्ष अभियानको लागि आवश्यक जानकारी संकलन गर्नु पनि थियो। अपोलो 11 अभियानले मानव सभ्यतालाई बहुमूल्य वैज्ञानिक ज्ञान प्रदान गर्यो। चन्द्रमाबाट
चन्द्रमाबाट ल्याइएका चट्टान, माटो र अन्य नमूनाहरूले चन्द्रमाको उत्पत्ति, पृथ्वीसँगको सम्बन्ध र सौर्यमण्डलको विकासबारे नयाँ तथ्य उजागर गरे।

चन्द्रमा सतहको अध्ययनमा निल आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमाको सतहमा धेरै स्थानको प्रत्यक्ष अवलोकन गरे। तिनीहरूले देखेका मुख्य विशेषताहरू थिए अत्यन्तै सुक्खा वातावरण, हावा र पानीको पूर्ण अभाव, हजारौं वर्षदेखि बनेका विशाल खाडल वा क्राटर्स, सूक्ष्म धुलोले ढाकिएको सतह, विभिन्न आकारका चट्टानहरू, पृथ्वी जस्तो मोटो नभई रेगोलिथ नामक धुलोयुक्त तह। यस अध्ययनले चन्द्रमाको सतह उल्का पिण्डहरूको लगातार ठक्करबाट बनेको भन्ने धारणा अझ बलियो बनायो। अपोलो 11 टोलीले करिब 22 किलोग्राम चट्टान, माटो र धुलोका नमुना संकलन गरी पृथ्वीमा ल्यायो। यी नमुनाहरू अत्यन्त सावधानीको साथ विशेष कन्टेनरमा राखिए ताकि पृथ्वीमा ल्याउँदा कुनै प्रकारको प्रदूषण नहोस्। पछि संसारभरका वैज्ञानिकहरूले दशकौंसम्म ती नमुनाहरूको अध्ययन गरे। चट्टानहरूको अध्ययनबाट धेरै महत्वपूर्ण तथ्य पत्ता लागे। चन्द्रमा अत्यन्त पुरानो छ। नमुनाहरूको अध्ययनबाट चन्द्रमाको उमेर करिब 4.5 अरब वर्ष पुगेको अनुमान गरियो। यो पृथ्वीको उमेरसँग लगभग समान छ। अपोलो 11ले ल्याएका अधिकांश नमुनाहरूमा पानीको स्पष्ट प्रमाण भेटिएन। त्यस समय चन्द्रमा पूर्ण रूपमा सुक्खा हुने निष्कर्ष निकालियो। पछिल्ला अभियानहरूले ध्रुवीय क्षेत्रमा बरफको रूपमा पानी रहेको प्रमाण फेला पारेका छन्, जसले भविष्यका अभियानलाई नयाँ आशा दिएको छ। तेस्रो हो ज्वालामुखीको इतिहास। कतिपय चट्टानहरू प्राचीन ज्वालामुखी गतिविधिबाट बनेका थिए। यसले चन्द्रमाको प्रारम्भिक इतिहासमा ठूलो भूगर्भीय गतिविधि भएको संकेत दियो। चन्द्रमाको माटो पृथ्वीको माटोभन्दा पूर्ण रूपमा फरक थियो। यसका विशेषताहरू थिए अत्यन्त सूक्ष्म धुलो, धेरै तीखा कण, जैविक पदार्थको अभाव, हावाको अभावको कारण मौसमीय परिवर्तन नहुने, अत्याधिक तापक्रम सहने क्षमता। यिनले भविष्यमा चन्द्रमामा मानव बस्ती निर्माण गर्दा विशेष प्रविधि आवश्यक पर्ने देखाए। अपोलो 11 टोलीले चन्द्रमामा धेरै वैज्ञानिक उपकरणहरू पनि स्थापना गर्यो। एक हो लेजर रिफ्लेक्टर। त्यस उपकरणले पृथ्वीबाट पठाइएको लेजर किरण फर्काउँछ। त्यसबाट वैज्ञानिकहरूले पृथ्वी र चन्द्रमा बीचको दूरी अत्यन्त सटीक रूपमा मापन गरे, चन्द्रमाको गति अध्ययन गरे, पृथ्वी चन्द्रमा प्रणालीको विकास बुझ्न सके। आज पनि यो उपकरण वैज्ञानिक अनुसन्धानमा प्रयोग भइरहेको छ। सौर्य हावाको अध्ययन, विशेष पाना, सोलर विन्ड कलेक्टर राखेर सूर्यबाट आउने आवेशित कणहरूको अध्ययन गरियो। यसले सूर्यको प्रकृति र अन्तरिक्षीय वातावरण बुझ्न ठूलो सहयोग गर्यो। भूकम्पन मापन यन्त्र। पछिल्ला अपोलो अभियानहरूले चन्द्रमा कम्प वा मुन क्वेक मापन गर्ने उपकरण जडान गरे। यसबाट चन्द्रमाको भित्री संरचना बुझ्न वैज्ञानिकहरूलाई ठूलो मदत मिल्यो। चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको करिब 1/6 मात्र छ। यसका कारण मानिसहरूले धेरै उचाइसम्म उफ्रन नसक्थे, भारी सामान उठाउन सजिलो हुन्थ्यो, हिँड्ने शैली फरक देखिन्थ्यो। यस अध्ययनले भविष्यमा अन्तरिक्षमा मानव शरीरमा पर्ने प्रभाव बुझ्न सहयोग गर्यो। अपोलो 11 पछि विज्ञानमा धेरै नयाँ खोजहरू सम्भव भए। उदाहरणको रूपमा अन्तरिक्ष प्रविधिको तीव्र विकास, आधुनिक कम्प्युटर प्रणालीको सुधार, स्याटेलाइट प्रविधिको विस्तार, सञ्चार प्रणालीको क्रान्ति, मौसम पूर्वानुमानमा सुधार, चिकित्सा उपकरणको विकास, नयाँ सामग्री वा मेटेरियल साइन्सको विकास। आज हामी प्रयोग गर्ने धेरै प्रविधिहरू अन्तरिक्ष अनुसन्धानबाट प्रेरित भएका छन्। अपोलो 11ले भविष्यको सबै चन्द्रमा अभियानको लागि मार्ग प्रशस्त गरायो। 20 जुलाई 1969 चन्द्रमामा मानवले पहिलो पाइला टेकेको दिनलाई विज्ञानको महान उपलब्धिको रूपमा सम्झिने गरिन्छ। यसले नयाँ पुस्तालाई विज्ञान, अनुसन्धान र आविष्कारतर्फ प्रेरित गरिरहेको छ। मानवको अथक प्रयास, ज्ञान र साहसले भविष्यमा अझ धेरै ग्रहहरूको खोज र अध्ययन सम्भव हुनेछ भन्ने आशा यस घटनाले जगाएको छ। अन्त्यमा चन्द्रमामा मानवले पहिलो पाइला टेकेको दिन सम्पूर्ण मानव सभ्यताको गौरवपूर्ण क्षण थियो। त्यस ऐतिहासिक उपलब्धिले विश्वलाई विज्ञान र प्रविधिको शक्तिप्रति विश्वास दिलाउँदै नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। चन्द्रमामा मानवले पाइला टेकेको दिन। आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि यो जानकारी लिइरहेका थियौँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको हुनाले अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित त हुने नै छौँ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता। कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अध्याय लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु र आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषयमाथि हामी चर्चा गर्न गइरहेका छौँ र आजको दिनलाई सम्पूर्ण विश्वमा अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको रूपमा पालन गरिन्छ अर्थात् इन्टरनेसनल मुन डेको रूपमा पालन गरिन्छ। दशकौं अघिदेखि चन्द्रमामाथि वैज्ञानिकहरूले खोज अनि अन्वेषण गरिरहेका छन्। चन्द्रमालाई एक पक्षबाट हेर्ने हो भने यसको धार्मिक महत्व रहेको छ भने अर्को पक्षबाट हेर्ने हो भने यसको वैज्ञानिक महत्व रहेको छ। हिन्दू धर्म अवलम्बीहरूले चन्द्रमालाई चन्द्रदेवको रूपमा पूजा गर्ने गर्छन् भने वैज्ञानिकहरूले चन्द्रमामा मानव जीवन कसरी फस्टाउन सकिन्छ, यसले सौर जगत भित्र अर्थात् सोलर सिस्टम भित्र कसरी कार्य गर्छन्, यसको भूतलमा भनौ यसको सर्फेसमा के कस्ता तत्वहरू उपस्थित रहेका छन् जसले मानव जीवनलाई प्राणी जीवनलाई प्रभाव पार्छन्, यस्तै यस्तै विषयहरूमाथि खोज अनि अन्वेषण आज पर्यन्त पनि भइरहेको छ र आजको विषय अति नै चाखलाग्दो रहेको छ र यस विषयवस्तुमा प्रवेश गर्न भन्दा पहिले सर्वप्रथम समूह आवाजमा रहेको यो देश वन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ सुनाउन लागिरहेका छौँ।

0: र यो देशबन्धना सुने पश्चात हामी हाम्रो कार्यक्रमको मूल विषयवस्तुतर्फ प्रवेश गरिरहेका छौँ श्रोताहरू र अवागै हजुरहरूलाई बताइसकेका छौँ आजको हाम्रो विषयवस्तु के रहेको छ भनेर। आज अति नै चाखलाग्दो विषयमाथि हामी चर्चा गर्न लागिरहेका छौँ र आजको विषयवस्तुलाई हामी समक्ष लिएर आउनुभएको छ शिक्षक अनिल शर्माज्यूले, जो हालमा सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलाराममा प्रधान अध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षक अनिल शर्माज्यूबाट अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको यस अवसरमा चन्द्रमा दिवसको इतिहासको बारेमा जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्कार सम्पूर्ण श्रोताबिन्दमा, र आजको मेरो विषयवस्तु छ अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको इतिहास, इन्टरनेसनल मुन डे। मानव सभ्यताको विकासमा विज्ञान र प्रविधिको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ, यो सर्वविदित भएको कुरा हो। विज्ञानको विकाससँगै मानिसले पृथ्वीको सीमाभन्दा बाहिर अन्तरिक्षको खोज तथा अनुसन्धान गर्न सफल भएको छ। आकाशमा चम्किने चन्द्रमा मानव जातिको लागि प्राचीन कालदेखि नै कौतूहल, अध्ययन र प्रेरणाको विषय रहँदै आएको छ। यही चन्द्रमासँग सम्बन्धित मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धिको सम्झनामा प्रत्येक वर्ष जुलाई 20 दिन अन्तर्राष्ट्रिय चन्द्रमा दिवस अर्थात् इन्टरनेसनल मुन डे मनाइन्छ। यस दिवसले विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वलाई उजागर गर्नुको साथै नयाँ पुस्तालाई अन्तरिक्ष विज्ञानप्रति आकर्षित गर्ने उद्देश्य पनि राख्दछ। सन् 1969 जुलाई 20 अपोलो 11 मुन ल्यान्डिङ मार्फत मानव इतिहासमा पहिलो पटक मानिसले चन्द्रमामा सफलतापूर्वक पाइला टेकेका थिए। अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा सञ्चालित यस अभियानमा नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला

0: टेक्दै मानिसको लागि यो एउटा सानो पाइला हो तर मानव जातिको लागि विशाल फड्को हो अर्थात् द्याट्स वान स्मल स्टेप फर अ म्यान वान जायन्ट लिप फर म्यानकाइन्ड भन्ने ऐतिहासिक भनाई दिएका थिए उहाँसँगै बज एल्ड्रेन पनि चन्द्रमाको सतहमा उत्रिएका थिए भने माइकल कलिन्स चन्द्रमाको कक्षामा रहेको अन्तरिक्ष यानमा रहनुभएको थियो यस ऐतिहासिक उपलब्धिको सम्मान गर्दै युनाइटेड नेसन फर आउटर स्पेस अफेयरको पहलमा सन् 2021 यता प्रत्येक वर्ष जुलाई 20 अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको रूपमा मनाउन थालिएको हो संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2021 पारित गरेको प्रस्ताव 76x76 मार्फत जुलाई 20 आधिकारिक रूपमा अन्तर्राष्ट्रिय चन्द्र दिवस घोषणा गरेको हो चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो यसले पृथ्वीमा हुने समुद्री ज्वारबाट मौसम तथा प्राकृतिक सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ चन्द्रमाको अध्ययनले वैज्ञानिकहरूलाई पृथ्वीको उत्पत्ति सौर्यमण्डलको विकास तथा अन्तरिक्ष अन्य रहस्यहरू बुझ्न मद्दत पुर्याउँछ अन्तर्राष्ट्रिय चन्द्र दिवसले विशेष गरी युवा पुस्तालाई विज्ञान प्रविधि इन्जिनियरिङ तथा गणित विषयप्रति आकर्षित गर्न प्रेरणा दिन्छ यस अवसरमा विद्यालय महाविद्यालय तथा विभिन्न वैज्ञानिक संस्थाहरूले अन्तरिक्ष सम्बन्धी प्रदर्शनी गोष्ठी निबन्ध प्रतियोगिता तथा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना पनि गर्ने गर्छन् हाल विश्वको विभिन्न देशहरू पुनः चन्द्रमामा मानव पठाउने तथा त्यहाँ अनुसन्धान केन्द्र स्थापना गर्ने योजनामा कार्यरत छन् यसले भविष्यमा अन्तरिक्ष अनुसन्धानलाई अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा पनि गरिएको छ अन्तर्राष्ट्रिय चन्द्र दिवसले मानव जातिको ज्ञान साहस र वैज्ञानिक प्रगतिलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ यस दिवसले हामीलाई विज्ञान र अनुसन्धानको महत्त्व बुझाउँदै नयाँ खोज तथा आविष्कारका लागि प्रेरित गर्ने गर्छ यसैले अन्तर्राष्ट्रिय चन्द्र दिवस केवल एउटा स्मरण दिवस मात्र नभएर यो मानव सभ्यताको वैज्ञानिक यात्राको उत्सव पनि मान्न सकिन्छ चन्द्रमा हजारौँ वर्षदेखि मानव जिज्ञासा अध्ययन र वैज्ञानिक अनुसन्धानको केन्द्र रहँदै आएको छ दूरबीनको आविष्कारपछि चन्द्रमा बारे थप जानकारी प्राप्त हुन थाल्यो र अन्तरिक्ष युगको सुरुवातसँगै विभिन्न देशहरूले चन्द्रमातर्फ अनेकौँ अभियानहरू सञ्चालन गरे आज पनि विभिन्न राष्ट्रहरू चन्द्रमामा वैज्ञानिक अनुसन्धान तथा भविष्यका मानव अभियानको लागि कार्यरत छन् चन्द्रमामा गरिएको अनुसन्धानले अन्तरिक्ष विज्ञान मात्र होइन संचार कम्प्युटर चिकित्सा रोबोटिक्स तथा अन्य आधुनिक प्रविधिको विकासमा समेत ठूलो योगदान पुर्याएको छ अन्तरिक्ष अनुसन्धानबाट विकसित धेरै प्रविधिहरू आज हाम्रो दैनिक जीवनमा प्रयोग भइरहेका छन् त्यसैले चन्द्रमाको अध्ययन केवल अन्तरिक्षसम्म सीमित नभई सम्पूर्ण मानव समाजको विकाससँग जोडिएको विषय पनि हो रातको आकाशमा चम्किने चन्द्रमालाई हेरेर बाल बालिकाले रमाइलो गर्छन् कविहरूले कविता रचना गर्छन् कलाकारहरूले चित्र कोर्छन् तथा वैज्ञानिकहरूले अनुसन्धानका नयाँ सम्भावनाहरू खोज्छन् वास्तवमा चन्द्रमा केवल रातको आकाश सजाउने सुन्दर पिण्ड मात्र होइन यो पृथ्वीको सबैभन्दा नजिकको प्राकृतिक उपग्रह वैज्ञानिक अनुसन्धानको विशाल प्रयोगशाला तथा सम्पूर्ण मानव सभ्यताको साझा सम्पदा पनि हो मानिसले हजारौँ वर्षदेखि चन्द्रमालाई नियाल्दै आएका छन् प्राचीन सभ्यताहरूले चन्द्रमाको आधारमा पात्रो बनाए खेतीपातीको समय निर्धारण गरे समुद्री यात्राहरू सञ्चालन गरे चन्द्रमालाई धार्मिक सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ हाम्रो नेपाली समाजमा पनि चन्द्रमाको विशेष स्थान छ हामी चन्द्रमालाई प्रेमपूर्वक जुन भनेर सम्बोधन गर्छौँ आमाले आफ्ना साना बाल बालिकालाई जुनेली भनेर मायाले बोलाउँछिन् लोकगीत दोहोरी कविता र कथाहरूमा चन्द्रमाको सौन्दर्य शीतलता र प्रेमको प्रतीकको रूपमा वर्णन गरिएको पाइन्छ हाम्रो धेरै पर्वहरू पनि चन्द्र पात्रको पात्रोका आधारमा निर्धारण गरिन्छ जनै पूर्णिमा बुद्ध पूर्णिमा शरद पूर्णिमा तिहार जस्ता पर्वहरूले चन्द्रमाको सांस्कृतिक महत्त्वलाई उजागर गर्छ तर आजको आधुनिक युगमा चन्द्रमालाई केवल धार्मिक वा सांस्कृतिक दृष्टिकोणले मात्र होइन वैज्ञानिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। वैज्ञानिकहरू अनुसार चन्द्रमा करिब 4.5 अर्ब वर्ष अघि पृथ्वीसँग एउटा विशाल ग्रह ठोक्किँदा छुट्टिएको पदार्थहरूबाट बनिएको हो भन्ने धारणा सबैभन्दा बढी स्वीकार गरिएका छन्। चन्द्रमा पृथ्वीबाट करिब 384,400 किलोमिटर टाढामा रहेको छ। प्रकाशको गतिमा यात्रा गर्ने किरणलाई चन्द्रमाबाट पृथ्वीसम्म आइपुग्न लगभग 1.3 सेकेन्ड लाग्छ। चन्द्रमाको आफ्नै प्रकाश छैन। हामीले देख्ने उज्यालो वास्तवमा सूर्यको प्रकाश हो, जुन चन्द्रमाको सतहबाट परिवर्तित भएर पृथ्वीमा आइपुग्छ। यदि चन्द्रमा नहुने हो भने पृथ्वीको अवस्था आजको जस्तो हुने थिएन। समुद्रमा आउने ज्वारबाट पृथ्वीको घूर्णनको स्थिरता, जलवायुको सन्तुलन र जीव जन्तुको जीवन चक्रमा समेत ठूलो परिवर्तन आउने थियो। यसैले वैज्ञानिकहरूले चन्द्रमालाई पृथ्वीको विश्वासिलो साथी पनि भन्ने गर्छन्। इतिहासमा मानिसहरूले चन्द्रमालाई रहस्यमय वस्तुको रूपमा हेर्थे। त्यसबेला आधुनिक दूरबीन थिएन। वैज्ञानिक अनुसन्धानको विकाससँगै ग्यालिलियो ग्यालिलीले दूरबीन प्रयोग गरी पहिलो पटक चन्द्रमाको सतह अवलोकन गरे। त्यसपछि अनुसन्धानले तीव्र गति लियो। अन्तत अपोलो 11 अभियानले मानवलाई चन्द्रमासम्म पुर्यायो। सन् 2021 युनाइटेड नेसन जेनरल एसेम्ब्लीले जुलाई 20 अन्तर्राष्ट्रिय चन्द्र दिवसको रूपमा मान्यता दियो। यसको उद्देश्य चन्द्रमा सम्बन्धी अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य, शान्तिपूर्ण अन्तरिक्ष प्रयोग तथा भावी पुस्तामा विज्ञानप्रति रुचि बढाउनु हो।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको यस अवसरमा हामीले चन्द्रमा माथि भएको खोज अनि अन्वेषण साथै यसको धार्मिक पक्षहरूमाथि चर्चा गरिरहेका छौँ अनि आजको विषयवस्तु लिएर हामी समक्ष उपस्थित हुनुहुन्छ शिक्षक अनिल शर्माज्यू र हाम्रो विषयवस्तुलाई केही क्षण पर सार्दै अब पनि हामी कार्यक्रममा केही क्षणको निमित्त लिन गइरहेका छौँ यो सङ्गीत।

0: यो साङ्गीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: आज विश्वका धेरै देशहरू फेरि चन्द्रमातर्फ फर्किरहेका छन्। अमेरिका, भारत, चीन, जापान, युरोप तथा अन्य देशहरूले चन्द्रमामा नयाँ अनुसन्धान गरिरहेका छन्। विशेष गरी चन्द्रयान 3 लोनार ल्यान्डिङको सफलताले सम्पूर्ण दक्षिण एसियालाई गौरवान्वित बनाएको छ। यस सफलताले विज्ञान र प्रविधिमा निरन्तर प्रयास, अनुसन्धान र आत्मविश्वासको महत्व देखाएको छ। अब हाम्रो मनमा एउटा प्रश्न उठ्न स्वाभाविक हुन्छ कि चन्द्रमामा किन यति धेरै अनुसन्धान भइरहेछ त? पहिलो त चन्द्रमाको उत्पत्तिबारे बुझ्नु, दोस्रो पृथ्वीको प्रारम्भिक इतिहास अध्ययन गर्नु, तेस्रो भविष्यमा अन्तरिक्ष यात्राको आधार केन्द्र निर्माण गर्न अनि चौथोमा त्यहाँ उपलब्ध हुन सक्ने पानी, खनिज तथा अन्य प्राकृतिक स्रोतहरूको अध्ययन गर्न। वैज्ञानिकहरूले चन्द्रमाको ध्रुवीय क्षेत्रमा बरफको रूपमा पानी रहेको प्रमाण फेला पारेका छन्। भविष्यमा यही पानीलाई पिउने, अक्सिजन उत्पादन गर्ने तथा रकेट इन्धन बनाउन प्रयोग गर्न सकिने सम्भावनाको पनि अध्ययन भइरहेको छ। अन्तरिक्ष अनुसन्धानले हाम्रो दैनिक जीवनलाई पनि प्रत्यक्ष लाभ पुर्याएको छ। मौसम पूर्वानुमान, संचार, उपग्रह प्रविधि, GPS, विपद व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणमा अन्तरिक्ष विज्ञानको ठूलो योगदान रहेको छ। यदि आजको विद्यार्थीले विज्ञान, गणित, प्रविधि र अनुसन्धानप्रति रुचि राख्छन् भने भविष्यमा उनीहरू पनि वैज्ञानिक, अन्तरिक्ष इन्जिनियर, अनुसन्धानकर्ता अथवा अन्तरिक्ष यात्री बन्न सक्छन्। सपना देख्ने साहस गर्नेहरूले नै इतिहास निर्माण गर्छन्। आजको दिनले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, ज्ञानको कुनै सीमा हुँदैन, मानिसको जिज्ञासा नै प्रगतिको आधार हो। चन्द्रमासम्म पुगेको मानव जातिले भविष्यमा अझ टाढासम्म यात्रा गर्नेछन्, तर त्यो यात्रा शान्ति, सहकार्य र सम्पूर्ण मानवताको हितको लागि हुनपर्छ। अन्तरिक्ष कुनै एक देशको सम्पत्ति होइन, यो सम्पूर्ण मानव जातिको साझा सम्पदा हो। यसैले अन्तरिक्ष अनुसन्धान प्रतिस्पर्धा भन्दा पनि सहकार्य, ज्ञान आदान प्रदान र विश्व शान्तिको माध्यम बन्नुपर्छ। 20औं शताब्दीको मध्यतिर संसार विज्ञान र प्रविधिको तीव्र विकासतर्फ अघि बढिरहेको थियो। त्यही समयमा अन्तरिक्ष अनुसन्धानमा दुई महाशक्ति युनाइटेड स्टेट्स र सोभियत युनियन बीच प्रतिस्पर्धा सुरु भयो, जसलाई इतिहासमा अन्तरिक्ष दौड अथवा स्पेस रेस पनि भनिन्छ। सन् 1956 सोभियत संघले विश्वकै पहिलो कृत्रिम उपग्रह स्पुटनिक 1 प्रक्षेपण गरेर सम्पूर्ण विश्वलाई आश्चर्यचकित बनायो। त्यसपछि 1961 सोभियत अन्तरिक्ष यात्री युरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बने। यी उपलब्धिहरूले अमेरिकालाई पनि अनुसन्धानमा अझ तीव्र रूपमा अघि बढ्न प्रेरित गर्यो। त्यसपछि अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले दशक समाप्त हुन अघि मानवलाई चन्द्रमामा पुर्याएर सुरक्षित रूपमा पृथ्वी फर्क्याउने ऐतिहासिक लक्ष्य घोषणा गरे। त्यो घोषणा त्यति बेला साहसिक सपना जस्तो लागे पनि वैज्ञानिक, इन्जिनियर तथा हजारौं प्राविधिकहरूको अथक मेहनतले अन्तत त्यो सपना साकार भयो। वर्षौंको अनुसन्धान, हजारौं परीक्षण तथा अनगिन्ती चुनौतीहरू पार गर्दै अपोलो 11 मुन ल्यान्डिङ अभियान सुरु भयो अनि सन् 1969 जुलाई 16 स्याटर्न 5 नामक शक्तिशाली रकेटद्वारा अपोलो 11 अन्तरिक्ष यान प्रक्षेपण गरियो। 4 दिनको अन्तरिक्ष यात्रापछि 20 जुलाई 1969 अन्तरिक्ष यान चन्द्रमाको कक्षामा पुग्यो। त्यसपछि इगल नामको चन्द्र अवतरण यान मुख्य अन्तरिक्ष यानबाट अलग भयो। यसमा निल आर्मस्ट्रङ र बज एल्ड्रिन सवार थिए। अत्यन्त सावधानीपूर्वक अवतरण गराउँदै निल आर्मस्ट्रङले भन्नुभयो, हामी सफलतापूर्वक चन्द्रमामा अवतरण गरेका छौँ। केही समयपछि निल आर्मस्ट्रङ चन्द्रमाको सतहमा उत्रिए र मानव इतिहासमा पहिलो पटक चन्द्रमामा पाइला टेक्ने व्यक्ति बने। करिब 20 मिनटपछि बज एल्ड्रिन पनि चन्द्रमाको सतहमा उत्रिए। उनीहरूले करिब 2 घण्टा भन्दा बढी समय चन्द्रमाको सतहमा बिताए। त्यस क्रममा वैज्ञानिक प्रयोगहरू गरे, चट्टान र माटोको नमुना सङ्कलन गरे, विभिन्न उपकरण

0: जडान गरे र पृथ्वीमा ल्याउनको लागि महत्त्वपूर्ण सामग्रीहरू सङ्कलन गरे। यो सफलता केवल अमेरिकाको मात्र सफलता थिएन, यो सम्पूर्ण मानव जातिको सफलता थियो। यसले संसारलाई एउटा महत्त्वपूर्ण शिक्षा दियो। असम्भव देखिने लक्ष्य पनि दृढ इच्छा शक्ति, वैज्ञानिक सोच र सामूहिक प्रयासबाट प्राप्त गर्न सकिन्छ। अपोलो 11 अभियानपछि चन्द्रमामा धेरै अन्तरिक्ष यात्राहरू भए। वैज्ञानिकहरूले 100 किलोग्राम चट्टान र माटोको नमुनाहरू पृथ्वीमा ल्याए। ती नमुनाहरूको अध्ययनबाट चन्द्रमाको उत्पत्ति, संरचना र इतिहासबारे धेरै नयाँ तथ्यहरू प्राप्त भएको छ। आज पनि ती अनुसन्धानहरू जारी छ। नयाँ प्रविधि, नयाँ उपकरण र नयाँ अन्तरिक्ष यानहरूले चन्द्रमाका थप धेरै रहस्यहरू उजागर गरिरहेको छ। जब हामी निल आर्मस्ट्रङ, युरी गागरिन अथवा अन्य महान वैज्ञानिकहरूको जीवनी हेर्छौँ, त्यहाँ एउटा कुरा स्पष्ट देखिन्छ। त्यो के भने, उनीहरूले जिज्ञासा कहिले त्यागेनन्। कठिनाई आए पनि निरन्तर सिकिरहे, प्रयास गरिरहे, अन्तत इतिहास रचे। आजको एउटा सानो जिज्ञासाले भोलिको ठूलो आविष्कार जन्माउन सक्छ भन्ने कुरा पनि हामीलाई यहाँबाट स्पष्ट हुन्छ। चन्द्रमासम्म पुगेको मानव यात्रा वास्तवमा मानव बुद्धि, परिश्रम, साहस र सहकार्यको ज्वलन्त उदाहरण हो। यसले हामीलाई सिकाउँछ कि सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्न दृढ संकल्प साथै निरन्तर प्रयास गर्नु पनि आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय चन्द्र दिवस केवल विगतको सफलताको सम्झना गर्ने दिन मात्र होइन, यो भविष्यतर्फ अघि बढ्ने प्रेरणाको दिन पनि हो। यसले विज्ञान, अनुसन्धान, नव प्रवर्धन र शिक्षाको महत्त्वलाई उजागर गर्छ। हाम्रा विद्यालय, महाविद्यालय र समाजमा वैज्ञानिक सोचको विकास गर्नु आजको आवश्यकता पनि हो। हामी सबैले विज्ञानलाई सम्मान गरौँ, बाल बालिकामा विज्ञानप्रति जिज्ञासा जगाऊ, अनुसन्धानलाई प्रोत्साहन गरौँ अनि अन्तरिक्षलाई शान्तिपूर्ण तथा मानव कल्याणको लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरौँ। अन्तमा अन्तर्राष्ट्रिय चन्द्रमा दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै म यही कामना गर्दछु कि ज्ञान, विज्ञान र अनुसन्धानको उज्यालो चन्द्रमाको चाँदनी झैँ सम्पूर्ण मानव समाजमा सदा सर्वदा फैलिरहोस्। धन्यवाद।
1: आज अन्तर्राष्ट्रिय चन्द्रमा दिवस अर्थात् इन्टरनेसनल मुन डेको यस अवसरमा चन्द्रमामाथि हामीले वैज्ञानिक दृष्टिकोणले कसरी खोज अनि अन्वेषण भइरहेका छन् अनि यसको धार्मिक पक्ष पनि आफ्नै प्रकारको रहेको छ भन्ने विषयमा धेर थोर जान्ने मौका पायौँ र चन्द्रमामाथि खोज अनि अन्वेषण कसरी सुरु भएको थियो अनि आज पर्यन्त यसमाथि कसरी विभिन्न देशहरूले खोज अनि अन्वेषण गरिरहेका छन् यस विषयवस्तुमाथि आज हामीले शिक्षक अनिल शर्माज्यूबाट धेर थोर जान्ने पायौँ। हवस् त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने संकेत दिइरहेको छ र आगामी कार्यक्रमहरूमा फेरि यस्तै नयाँ नौलो विषयहरू, नयाँ अध्यायहरूमाथि चर्चा एवं परिचर्चाहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचा गर्दै साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रा श्रोताहरूमा आज राख्दै आज लगनी कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगाई कार्यक्रम प्रस्तुता लेखनाथलाई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छु।

भर्खरै यहाँहरूले सुन्नुभयो पद्मावत चलचित्रबाट रहेको यो गीत. अब अर्को गीत यहाँलाई सुनाइरहेछौँ शिवम पाठकको स्वरमा रहेको यो अर्को गीत पद्मावत चलचित्रबाट.

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न कलाकारको आवाजमा रहेका हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा अब अर्को गीत यहाँहरूलाई सुनाइरहेछु। प्रेम रतन धन पायो चलचित्रबाट रहेको यो गीत, जसका गायक हुनुहुन्छ अमन त्रिखा, विनित सिंह अनि समूह, संगीत रहेको छ हिमेश रेशमियाको अनि शब्द रहेको छ इर्शाद कमेलको।

यसको साथै कार्यक्रम जय जवान यही नै समाप्त हुँदछ र अबको अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

0: यो आकाशवाणी हो, अब रोशनी क्षेत्रीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मु अनि मोल्दोवाकी राष्ट्रपति माया स्यान्डुले व्यापार, निवेश, कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, डिजिटल, सार्वजनिक पूर्वाधार, आर्टिफिसियल इन्टेलिजेन्स र नवाचार लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनबारे छलफल गर्नुभएको छ। संसदको मनसुन सत्र आजबाट सुरु भएको छ। निट पेपर लिक प्रकरणसहित विभिन्न विषयलाई लिएर विपक्षी दलहरूको विरोधपछि संसदका दुवै सदन दिनभरिका लागि स्थगित गरिएको छ। संसदको मनसुन सत्रलाई ध्यानमा राख्दै नयाँ दिल्लीमा विशेष ट्राफिक व्यवस्था लागू गरिएको छ। केन्द्रीय कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 पेश गर्नुभयो। केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रदर्शनकारीहरूका प्रतिनिधिहरूसित भेट गर्नुभयो। केन्द्रीय कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय संशोधन विधेयक 2026 पेश गर्नुभएको छ। केन्द्रीय मन्त्री डाक्टर मनसुख मान्डवियाले ज्ञान भारतम मिशन अन्तर्गत 8 करोड़ भन्दा अधिक पाण्डुलिपिहरूलाई डिजिटलाइज गरिएको बताउनु भएको छ। नागरिक उड्डयन मन्त्री किन्जारापो राममोहन नायडूले आज नयाँ दिल्लीमा संयुक्त अरब अमिरातका अर्थव्यवस्था एवं पर्यटन मन्त्री अब्दुल्लाह बिन तक अल मारीसित भेट गर्नुभएको छ। युनिफाइड डिस्ट्रिक्ट इन्फर्मेसन सिस्टम फर एजुकेसन प्लस 2025-26 को आँकडा अनुसार देशभरिका विद्यालयहरूमा नामाङ्कन बढेर लगभग 25 करोड़ भएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले रजौरी र पुंछ जिल्लामा वर्षाका घटनाहरूमा मारिएकाहरूका परिवारलाई तत्काल सहायता स्वरूप 6-6 लाख रुपियाँ अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको 6:02 भइसकेको छ र अबको अघिल्लो क्रममा हामी सुनेछौँ केही हिन्दी चलचित्रका गीतहरू। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ हम नवा गीत जुबिन न्यूट्रियल को आवाज में।

भर्खरै यहाँले सुन्नुभयो उदय मजुमदार अनि श्रेया घोषालको आवाजमा रहेको यो हिन्दी गीत। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्कार कान्छीमाई दिदी, अघिल्लो आउनु भएछ त।
1: हजुर हजुर, नमस्ते छ साइली बुहारी।
0: हजुर,
1: होइन म त अघिदेखि को आउँछ भनेर कुरेर बसिरहेको थिएँ, अहिलेसम्म कोही पनि आएको छैन। साइली बुहारी चाहिँ हतार हतार गरेर आउनुभएछ। लु सजिलो गरेर बस्नुहोस् न त यतैतिर।
0: हुन्छ हुन्छ, म यहीँ गुन्द्रीमै बसेँ है त।
1: गुन्द्रीमा मैले अघिदेखि ठुलो पारेर राखेको छु, लु सजिलो गरेर बस्नुहोस्। तपाईँले के ल्याएको, ए छाता के रहेछ, लु यतैतिर राख्नुहोस्।
0: हुन्छ हुन्छ, यहाँ फ्लासमा चिया पनि ल्याएको छु नि।
1: हजुर हजुर, एकदम निकै खली पसिना पो आएछ त हौ तपाईँलाई त।
0: ए उकालो बाटो हिँड्दा गरम छ, पसिना त आइहाल्छ नि कान्छीमा दिदी।
2: नमस्कार
0: चुल्ठे दाजु,
2: अघि नै आइपुग्नु भयो।
1: हजुर, यहाँ अघि नै बसिरहेको थिएँ, को आउँछ होला सभामा भनेर। यहाँ साइली बुहारी टुप्लुक्क आइपुग्नु भएछ, कुरा गर्दा नगर्दा फेरि तपाईँ पनि टक्कै आइपुग्नु भएछ। यहाँ चुल्ठे भाइ पनि
0: चुल्ठे दाजु, के भयो?
2: होइन होइन, अब घरको कामहरू गर्दा यताउति गर्दाखेरि अब दौडिँदै आउँदाखेरि पनि आज चाहिँ सबभन्दा छिटो हुन्छु भनेर सोचेको त उल्टा ढिलो पो भयो।
1: ढिलो भयो, अत्तालिएर आउँदाखेरि जति अगाडि जाउँ भने खुट्टा पछाडि नै सर्छ, त्यस्तै हो नि।
0: हो नि, झन् उकालो बाटो हिँड्दा त्यस्तै हुन्छ नि।
1: अहिले त झन् चिप्लो माटो पानी, त्यसले गर्दाखेरि त यही असुविधा छ। ठिकै छ, अब समयमा आइपुग्नु भयो सबैजना। यसो अब समयमा आइसकेपछि त केही आनन्द पनि लिनु पर्यो, कलेको पनि थकाइ मार्नु पर्यो कि कसो।
2: मेरो मनकै कुरा भन्नुभयो,
0: गर्नुभयो।
2: भर्खरै आएको, मैले यसो सोच्दै थिएँ, होइन अलिकति थकान मेटेर मात्रै कुराकानी अघि बढाउनु पर्छ होला भनेर भन्न आँटेको थिएँ। मनकै कुरा राखिदिनु भयो, लु एकछिन मनोरञ्जन गरौँ, त्यो पछाडि आजको सभाको कुराकानी थालौँ न है।
0: हुन्छ
2: हुन्छ, सुनौ।

0: आहा बडा रमाइलो भयो, आनन्द आयो, अब थाकेको पनि मेटियो भनौँ
1: न।
0: ल आज हाम्रो यो सभामा सधैँ नै साइलीबारीले के के अब नबुझेको कुरा नजानेको कुरा सोध्नुहुन्छ सभामा, आज चाहिँ के सोचेर आउनु भएको छ तपाईँ?
2: आज चाहिँ नि म चुल्ठे दाजु, कान्छी माई दिदी, यो फुलकोपीको खेतीको बारेमा पो एक दुईवटा कुरा जानकारी पाऊँ भनेर आएको नि।
0: राम्रो सोचेर आउनु भएको रहेछ है कान्छी माई दिदी।
1: अब गाउँ बस्तीमा बसेपछि खेतीपाती नगरी भएन, पशुपालन नगरी भएन, अब पशुपालन गरेपछि दुध घिउ खानु पाउने, अनि त्यहाँबाट फेरि पशुबाट निस्केको जुन चाहिँ मलमूत्र हुन्छ त्यसले खेतीपाती गर्नु पर्यो। अब खेतीपातीको लागि त आफूले जोस जाँगर लाएर चलाएको छ, जानेको छ भने त खेतीपाती गर्नुमा पनि मजा हुन्छ नि त।
0: हजुर हजुर हो नि। अब आज फुलकोपी भनेर सोच्नु हुँदै रहेछ, फुलकोपी लगाउने विचार गर्नु भएको रहेछ, अनि फुलकोपीको विषयमा चाहिँ म सुरु गरेँ,
1: बताइदिनुहोस्।
0: अनि अब जलवायुको कुरा गर्नुभयो साइलीबारी है, फुलकोपी चाहिँ हाम्रो ठाउँमा अघि पनि भने नि यो ठाउँमा चाहिँ एकदमै उपयुक्त हुन्छ। यो ठाउँमा अब यो हाम्रो जलवायु जस्तो छ दार्जिलिङ खरसाङ कालिम्पोङ मिरिकहरू यो क्षेत्रमा चाहिँ हुन्छ, राम्रो हुन्छ,
1: फुलकोपीको लागि सुहाउँदो
0: जलवायु छ, अनि विशेष गरी यसको फलनको लागि चाहिँ 7-21 डिग्री सेल्सियस तापमान चाहिँ उपयुक्त हुन्छ
2: है।
0: अब अगौटे जातको फसलको निम्ति चाहिँ तापमानको परिमाण चाहिँ ज्यादा हुनुपर्छ, त्यो चाहिँ छ।
2: हजुर हजुर, त्यही त त्यो अब यहाँको जलवायुमा फुलकोपी उपयुक्त भनेर मैले त्यही सोचेर नै आज यो फुलकोपीको विषयमा चाहिँ जानकारी गर्ने इच्छा गरेको नि दाजु।
1: के जानिराखौँ भन्ने?
2: हजुर हजुर, त्यही भएर नि त्यस्तै प्रकारले नि कान्छी माया दिदी, यो माटो चाहिँ हामीले कस्तो गरेर तयारी गर्नुपर्ने त्यो पनि बताइदिनुहोस् न।
1: यो फुलकोपीको लागि चाहिँ जस्तो अब माटो चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि, सबै प्रकारको माटोमा चाहिँ फुलकोपीको खेती गर्न चाहिँ सकिन्छ है बुहारी। तर अब मलिलो कालो माटो अनि थोरै अम्ल भएको माटोमा चाहिँ जुन फलन चाहिँ असल पाउन सकिन्छ।
2: हजुर, यसको यो बिउ चाहिँ कुन समयमा छर्दा उपयुक्त होला नि कान्छीमा दिदी?
1: हजुर, अब यो बिउ छनेर बिया घर पनि हामीले बनाउनु पर्यो, अब फुलकोपी रोप्छु भनेर मात्र पनि भएन है, सबै कुरो मिलाउनु पर्यो नि त। अनि बिउ छर्ने कुरो गर्दाखेरि चाहिँ के छ भन्दाखेरि, बिउ केही मात्रामा जमिनको सतहबाट उठाएर बनाएको बियाडमा चाहिँ हामीले छर्नु पर्यो, अनि बियाडको निम्ति सर्वप्रथम उपयुक्त जमिन चाहिँ हामीले छान्नु पर्छ फुलकोपीको लागि। अनि यसको लागि चाहिँ हामीले सम्म परेको तर पानी नजमिने किसिमको जमिन चाहिँ चाहिन्छ। अब पानी जमिनेमा चाहिँ फुलकोपी हुँदैन, त्यसले गर्दा हामीले नजमिने जमिन चाहिँ छान्नु पर्यो। पुरै बियाड चाहिँ एक समानको हुनु पर्यो, अनि माटो हल्का बलौटे हुनु पर्यो साइली बुहारी, अनि प्रत्येक बियाड चाहिँ कम्तीको पनि 3 मिटर चौडा चाहिँ हुनु पर्यो, त्यो चाहिँ हामीले याद गर्नु पर्यो। बिउ छर्ने र बियाड घर चाहिँ हामीले त्यो प्रकारले चाहिँ बनाउनु पर्यो।
2: ए हजुर हजुर, ए त्यस्तै प्रकारले नि चुल्ठे दाजु, यो बिउ छर्ने समय चाहिँ कुन समय उपयुक्त हुन्छ त्यो पनि बताइदिनुहोस् न।
1: अझै त्यो जान्नु पायो भने राम्रो होइन साइली बुहारी?
2: हजुर हजुर हो नि।
0: अनि यो बिउ छर्ने समय चाहिँ भन्नु पर्दाखेरि नि, यो अगौटे जाति यदि अगौटे जाति तपाईँले लगाउनु चाहनुहुन्छ भने चाहिँ पहिलो हप्ता मेदेखि यो जुनको अन्तसम्म छर्दा भयो है। तर अब अहिले त समय बितिसक्यो अगौटेको लागि है, अब मध्यम वर्ग मध्यम गर्नुहुन्छ भने चाहिँ जुलाईदेखि अगस्तसम्म यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ अहिले
1: होइन। यो अगौटे त अब पहिला कतिले गर्नेहरूले
0: छरिसक्यो, अब यो मध्यम वर्ग तपाईँले लाउन सक्नुहुन्छ। अनि पछौटे चाहिँ तपाईँको पहिलो हप्ता सेप्टेम्बरदेखि अक्टोबरको अन्तसम्म गर्न सक्नुहुन्छ। अब तपाईँले लगाउँदाखेरि चाहिँ मध्यम वर्ग तथा यो पछौटे यो दुईटा चाहिँ गर्न सक्नुहुन्छ।
2: दुईटा चाहिँ मैले गर्न सक्ने रहेछु।
0: हजुर हजुर,
2: ए हजुर हजुर, यस्तो प्रकारले चाहिँ गरे भने हामीले बिउ छर्ने समय चाहिँ यो रहेछ नि त।
1: हजुर, अब कुनै पनि खेती गर्दाखेरि हामीले बिउ छर्ने समय चाहिँ एकदमै याद गर्नुपर्छ।
2: हजुर हजुर, कान्छीमाई दिदी, यो बिउ छरेर यो बिउ सार्ने समय पनि कुन समय हो त्यो पनि बताइदिनुहोस् न।
1: अब बिउ सार्ने समय भन्दा चाहिँ तपाईँले अब जस्तो उहाँले अगौटे मध्य वर्ग र पछौटे त भनिहाल्नु
2: भयो
1: अनि बिउ सार्ने समय चाहिँ कस्तो छ भन्दा अब पहिलो बियाडदेखि दोस्रो बियाडमा चाहिँ हामीले बिरुवा उम्रेको 9-10 दिनमा चाहिँ हामीले सार्नु पर्यो अनि बिरुवा चाहिँ दोस्रो बियाडबाट अन्तिम बारीमा सार्ने उत्तम समय र बिरुवा जब 3 सप्ताह हुन्छ नि त्यति बेला चाहिँ हामीले 3-4 पत्ता भएको यसो हेर्दा पनि देख्छौँ नि त्यति बेला चाहिँ हामीले बियाडदेखि बिरुवा चाहिँ निकाल्नु भन्दा चाहिँ 7-8 घन्टा अगाडि बिरुवालाई चाहिँ बियाडमा चाहिँ हल्का सिँचाइ दिनु पर्यो र त्यसो गर्नाले चाहिँ बिरुवाको जरामा चाहिँ नोक्सान हुँदैन त्यसले गर्दाखेरि त्यो जुन चाहिँ हामीले बिरुवा सार्छौँ त्यो पनि राम्रोसँगले सर्छ अनि हामीले बिरुवा सार्दा चाहिँ घाम भएको समयमा चाहिँ नसारेर अलिक ओझेलको समय हुन्छ नि अलिकति घाम नलागेको त्यति बेला चाहिँ हामीले बेलुकी पखा सार्नु सक्यौँ भने चाहिँ एकदमै बिरुवा चाहिँ राम्रोसँग सर्छ जस्तो चाहिँ मलाई लाग्छ है
2: ए हजुर बिरुवा सार्ने समय त यहाँ कान्छीमाया दिदीले भनिहाल्नु भयो मलाई अर्को कुरा सोध्नु मन लागेको छ नि दाजु बिरुवा चाहिँ कस्तो प्रकारले कति दूरीमा लगाउनु पर्ने त्यो पनि बताइदिनुहोस् न
0: अब विशेष गरी यो फुलकोपीको बिरुवा लगाउँदाखेरि चाहिँ नि यो जुन चाहिँ अगौटे भने नि अघि मैले यो अगौटे चाहिँ तपाईँले 45 सेन्टिमिटरको दूरीमा एक अर्काको 45-45 सेन्टिमिटरको दूरीमा लाउनु पर्यो अनि मध्यम फसललाई तपाईँले अब लाउनु हुँदैछ नि जुन चाहिँ मध्यम फसल या पछौटे फसल यो दुईटा चाहिँ 60-60 सेन्टिमिटरको दूरीमा चाहिँ लगाउनु पर्यो एकदमै बाक्लै गरी लाउनु चाहिँ भएन कमसे कम दूरी चाहिँ 60 सेन्टिमिटर चाहिँ राख्नु पर्यो अगौटे लगाएको भए चाहिँ तपाईँले 45-45 सेन्टिमिटर गर्दा चाहिँ हुन्छ
1: जति दूरी लगाउनु भयो त्यति त्यो गाँचिँदाखेरि हामीलाई यसो झारपात उखाल्नु सुविधा पर्छ
2: हजुर हजुर यो त्यस्तै प्रकारले नि कान्छीमाया दिदी यसलाई यो मलजल चाहिँ कस्तो प्रकारले गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न
0: अब मलजलको विषयमा त सोध्नुभयो अघि नै साइलीबारीले चिया पनि ल्याएको छु भने जस्तो
1: लाग्यो
0: गनायो भने त अब होला नि झोलामै होला
2: तपाईँलाई
0: मकै पनि रहेछ चिया पनि रहेछ अनि मनोरञ्जन पनि गरौँ गीत पनि सुनौ मकै पनि चबाऊ चिया पनि खाऊ भन्ने सोच
1: ज्यू ए मुखैको कुरा यहाँ
2: हुन्छ नि हुन्छ
1: मजाले मकै खाँदै चियाको चुस्की लिँदै आनन्द लिउन त
0: हुन्छ हुन्छ

0: चुल्ठे भाइ साइली बुहारी, अन्त मकै त एकदमै स्वादिष्ट पो रहेछ त हौ।
1: अब
2: साइली बुहारीले बनाएर ल्याएपछि नमिठो हुने त कुरै छैन नि कान्छीमा दिदी।
0: मिठो चिया पनि त्यत्तिकै मिठो अदुवा हालेको रहेछ, घाँटी पनि खुलियो। यसरी अब मकै पनि आफ्नै बारीको होला नि साइली बुहारी।
2: हजुर हजुर,
0: मेरो त योपालि निकै यो बाँदरहरूले उखरमौलो पारेर छैन मेरो त
1: मकै।
2: हजुर हजुर, हाम्रोतिर पनि आउनु त आउँछ कि, तर अलिक हेरचाह राम्रोसँग छ नि त।
0: मेरो चाहिँ अब निकै टाढो भएकोले गर्दाखेरि हेर्छौँ र पनि खै अब त्यस्तो भइ त
1: हाल्छ
0: कसलाई कसले रोप्ने। साँच्ची भन्दा अघि तपाईँले के पो सोध्नु हुँदै थियो,
1: उहाँले चाहिँ के सोध्नु हुँदै थियो भन्नेदेखिको नि, यो मलजल कसरी गर्ने भन्नु मलाई चाहिँ याद छ।
0: हजुर हजुर, अब उमेर पुगिसक्यो, कतिवटा कुरा त बिर्सिन्छ हौ बुढापुगी भएपछि। अब यहाँ चुल्ठे भाइले त धेरै कुरो याद हुन्छ नि त।
2: हजुर हजुर,
0: ए अब मलजलको कुरा गर्दा के छ भन्दाखेरि, गोबर मल अनि रासायनिक मलको कुरा गरौँ। पछिको गोबर मल जमिन तयार गर्दा नै हामीले लगाउनु पर्यो।
2: तपाईँकोमा
0: त गाई पाल्नु भएको छ, मलको दुःख हुँदैन, कसैलाई दारा निचाउनु परेन, मल देऊ है भनेर। र गोबर मल हामीले लगाउनु पर्यो, जुन चाहिँ यो काँचो चाहिँ होइन पाकेको चाहिँ लगाउनु पर्छ। प्रायः एक एकर जमिनको लागि चाहिँ हामीले 150-200 क्विन्टल प्रयोग गर्यो भने फुलकोपीको खेती चाहिँ एकदमै राम्रो हुन्छ, सप्रेर जान्छ। अनि त्यसरी नै अर्को के लाउनु पर्छ भन्दाखेरि, 60 केजी चाहिँ नाइट्रोजन भयो, 30 केजी फस्फरस, अनि 30 केजी चाहिँ पोटासियम प्रति एकरमा लगायो भने राम्रो। अनि जमिन तयारी गर्दा चाहिँ हामीले नाइट्रोजनको चाहिँ आधा परिमाण अनि पुरै मात्रामा फस्फरस र पोटासियम लगाउनु पर्यो। अनि रहल बिरुवा चाहिँ सारेको महिना दिनपछि चाहिँ लाउँदा चाहिँ एकदमै राम्रो हुन्छ।
2: हजुर हजुर,
0: त्यसले गर्दा चाहिँ हामीले यो गोबर मल अथवा रासायनिक मलको प्रयोग गर्दा चाहिँ यो प्रकारले गऱ्यौँ भने एकदमै राम्रो हुन्छ। अब सकियो भने त हामीले जति सक्दो गोबर मल नै लगाएको राम्रो।
2: ए हजुर हजुर, ए हजुर हजुर, यो बिउको दर चाहिँ कति लाउनु पर्ने त्यो पनि बताइदिनुहोस् न।
1: अब हामीले कुरा गऱ्यौँ भने यो एकरको हिसाबमा कुरा गर्दाखेरि, अगौटे जाति लाउनुहुन्छ भने 200-260 ग्राम प्रति एकर लाउनु पर्यो। एक एकरमा चाहिँ 200-260 ग्राम चाहिँ तपाईँले बिउ लगाउनु सक्नुहुन्छ। अनि मध्यम चाहिँ अघि भने नि मैले, तपाईँले बिरुवा लगाउने दूरीले गर्दाखेरि पनि तपाईँको 150-160 ग्राम प्रति एकर लाउन सक्नुहुनेछ है। अनि पछौटे जाति जुन चाहिँ तपाईँले सेप्टेम्बरदेखि अक्टोबरको अन्तसम्म लगाउनुहुन्छ पछौटे, त्यो चाहिँ तपाईँले 120-150 ग्राम प्रति एकर गरेर चाहिँ त्यति चाहिँ लाउनु सक्नुहुन्छ।
2: ए हजुर,
1: अब एकरमा चाहिँ तपाईँले यति अब 120-150 ग्राम चाहिँ लाउन सकियो। अब अगौटे जाति त अहिले समय छैन, अब मध्यम र पछौटे जाति चाहिँ तपाईँले सोचेर लाउन सक्नुहुन्छ।
2: ए हजुर हजुर, हुन्छ हुन्छ नि। कान्छीमा दिदी
0: ज्यू,
2: यो फुलकोपीको प्रजातिहरू चाहिँ के कस्ता छन् बताइदिनुहोस् न।
0: यो जुन चाहिँ फुलकोपीको प्रजातिहरू तपाईँले सोध्नुभयो, हामीले फुलकोपी मात्र भनेर पनि हुँदैन, प्रजातिमा पनि हामीले ध्यान राख्नु पर्यो। अनि अगौटे जातिमा चाहिँ के आउँछ भन्दाखेरि, कुन बरी अर्ली मार्केट समर किङमा चाहिँ यो अगौटे जातिमा आयो। अनि मध्य जातिमा चाहिँ जायन्ट स्नोबल, व्हाइट एक्सेल, अनि व्हाइट मार्बल र व्हाइट सर्ट भन्ने चाहिँ यो चाहिँ मध्य जातिमा आयो। अनि त्यसरी नै पछौटेको कुरा पनि हामीले गर्दैछौँ नि त है। पछौटे जाति चाहिँ के लाउनु पर्छ भन्दाखेरि, माधुरी भयो, पछौटे जातिमा चाहिँ माधुरी भयो, क्यान्डिड चाम भयो, कश्मीरी सोरानो इत्यादि चाहिँ हामीले यो पछौटे जातिमा चाहिँ लगाउन सक्छौँ।
2: ए हजुर हजुर,
0: त्यो प्रकारले चाहिँ हामीले प्रजातिहरू चाहिँ छान्नु पर्यो है।
2: ए हजुर हजुर, कान्छीमा दिदी, यो चुल्ठे दाजु, फुलकोपीको खेतीको जुन आज हामीले कुरा गर्दैछौँ, त्यसमा सिँचाइको प्रबन्ध चाहिँ के कस्तो हुन्छ त्यो पनि बताइदिनुहोस् न।
1: अब फुलकोपी उत्पादनको निम्ति प्रशस्त मात्रामा पानीको आवश्यक चाहिँ पर्छ। अब अगौटे जातको फुलकोपीलाई हप्तामा 2 पल्ट पानी दियो भने उत्पादन राम्रो हुन्छ, र पछौटे जातकोलाई हप्तामा 1 पल्ट मात्रै।
2: ए
1: अनि बिरुवाबाट जब फुल देखा पर्न थाल्छ नि, पानी प्राय जस्तो दिइरहनु पर्छ, माटो सुखामा होस् भनेर
0: नि
1: होइन। अनि त्यसरी नै गोडमेल पनि तपाईँले गर्नुपर्छ है। अब फसल भएको जमिन चाहिँ झारपात रहित हुनु पर्यो।
2: हजुर,
1: बिरुवा सारेको 4-5 हप्तामा बिरुवालाई माटो दिनुपर्छ। अब जबकि पानी दिँदा चाहिँ बोटको वरिपरि पानी नजमियोस् भनेर चाहिँ हामीले दिनु पर्यो नि त माटो। जमियो भने त फेरि अप्ठ्यारो हुन्छ, अनि पानी जमिनु चाहिँ दिनु भएन। यो प्रकारले चाहिँ अब गोडमेल पनि गर्नु पर्यो, माटो पनि दिनु पर्यो, अनि हामीले सिँचाइको व्यवस्था पनि त्यसरी अप्नाउनु पर्छ।
2: ए हजुर, सिँचाइको व्यवस्था त भयो। कान्छीमा दिदी, फुलकोपीको जुन यो फसल छ नि, यो फसल कटाइ चाहिँ कहिले गर्नुपर्ने, कस्तो प्रकारले गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न।
0: अब फुलकोपी रोपेर तयार भयो भनेपछि चाहिँ हामीले फसल कटाइ गर्नु पर्यो है। अब के छ भन्दाखेरि उच्च स्तरीय फुलकोपीको चाहिँ सेतो ठुलो र एकदम सख्त हुनुपर्छ है। हेर्दाखेरि मजाको हुन्छ नि, कोही
2: एकदमै
0: टाइटलाई के भन्छ सख्त भन्दो रहेछ, ठुलो सख्त चाहिँ हुनु पर्यो। अनि यसको कटाइ चाहिँ जब फुलकोपी ठिक परिमाणको उज्यालो सख्त हुन्छ तब हामीले गोड्नु चाहिँ असल हो, तर जताततै छरपष्ट भएर विकृति आकारको चाहिँ हुनु भएन फुलकोपी। अब त्यस्तो भयो भने हामीले बजारमा बिक्री भाउ गर्नु पनि हामीले जुन लान्छौँ त्यो भाउ पाउँदैनौँ।
2: र
0: फसल कटाइ गर्नु चाहिँ मुख्यत यसको फसल लगाएको समय र यसको जातमा चाहिँ निर्भर गर्छ। अब जात राम्रो लाग्छ भने त्यो जुन चाहिँ फसल हुन्छ त्यो पनि राम्रो हुन्छ फुलकोपीको, अनि जात राम्रो छैन भने फसल पनि राम्रो हुँदैन। अनि हामीले बिक्री बट्टामा लग्यो भने त्यो त्यसको जुन चाहिँ भाउ छ त्यो पनि हामीले पाउँदैनौँ।
1: अनि यहाँ भन्नुभयो नि कान्छीमा दिदीले, त्यसरी नै बिजन लगाउनु भन्दा अगाडि उपचार गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। साइलीबारी, यो बिजन छर्नु भन्दा पहिला चाहिँ बिजनलाई चाहिँ 12 ग्राम कार्बन डाइजिम प्रति 1 केजी बिजनको दरले चाहिँ बिजनलाई उपचार गर्न सकिन्छ, ताकि अब बिजनबाट फैलिने रोगहरू चाहिँ फुलकोपीलाई नलागोस् भनेर यो चाहिँ गर्नु एकदमै अनिवार्य छ। अब अर्को कुरा चाहिँ के सोचिराख्नुहोस् तपाईँले, अब फुलकोपी लाउने सोचिहाल्नु भएको छ, त्यसमा चाहिँ अब लाई किरा लाग्छ होइन। अब लाई किरा त प्रायः प्रायः हरेक खेती गर्दै अब हामीले त लाग्छै लाग्छ। यसको लागि चाहिँ रोगर नामक औषधि 1.5 मिलिलिटर पानीमा घोल बनाएर लगायो भने चाहिँ योबाट छुटकारा पाउँछ होइन। अनि अब यो पुतली पनि लाग्छ हो, पुतली लाग्दा पनि तपाईँले एकदमै यो एन्डोसल्फान भन्ने पाउँछ, त्यो दबाई औषधि पाउँछ। 1.5 मिलिलिटरदेखि 2 मिलिलिटर पानीको घोल बनाएर यसलाई लाउनु पर्छ यो औषधि। अनि यसो गर्यो भने चाहिँ तपाईँले किरा, यो जुन चाहिँ पुतली भयो, जुन चाहिँ लाई किरा भयो, यसलाई चाहिँ नियन्त्रण गर्न सक्नुहुनेछ। तर अब हामीले निगरानी चाहिँ गर्नु पर्यो,
0: हामीले
1: निगरानी चाहिँ गर्नु पर्यो।
0: अब फसल लगाएको छु भने चुपो लाएर बसेर
1: भएन। अनि अब किरा त भनिहाले, अब ध्यान दिनुपर्ने कुरा, अब तपाईँले कोपी लाउनु हुँदैछ भने रोग पनि लाग्नु सक्छ है। अब माटोमा अम्लपना बेसी भएको कारणले यो रोगको आक्रमण हुन्छ, त्यसै कारण यो अब हामीले बिजन लाउनु

0: भन्दा अगाडि नै जमिनलाई एकचोटि चुना हालेर राम्रो यो अम्लपना मार्यौँ भने चाहिँ यो राम्रो हुन्छ। अर्को चाहिँ तपाईँको के हुन्छ भने बेडमा हुँदा बेड बनाउँदाखेरि प्राथमिक जब बेड बनाउँछ त्यति बेला चाहिँ यो एउटा ड्याम्पिङ अफ भन्ने पनि लाग्छ
1: हो
0: यो यो यसलाई चाहिँ अब बिउ लगाउनुभन्दा पहिला चाहिँ बेबिस्टिन अनि यो ड्याम्पिङ अफ लाग्दाखेरि चाहिँ के गर्नुपर्छ भन्दाखेरि बेबिस्टिन मैले भनिहालेँ यो औषधिसँग शोधन गरेर केही मात्रामा रोगको छुटकारा हुन सक्छ। अनि यो रोग र किराहरू के लाग्छ कसो लाग्छ भन्दाखेरि चाहिँ तपाईँले कृषि कार्यालयमा गएर एकपल्ट यो किराहरूको रोकथाम कसरी गर्ने रोगहरूको रोकथाम कसरी गर्ने के लाउने कसो लाउने भनेर चाहिँ कृषि कार्यालयमा गएर सोध्नु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ कहिले के गर्ने भन्ने कुरा। अब हामीले जाने जतिको त हामीले बतायौँ तर कतिवटा बिर्सिन्छ के हुन्छ कसो हुन्छ भन्दाखेरि चाहिँ कृषि कार्यालयमा पनि सम्पर्क गर्यो भने चाहिँ तपाईँलाई कहीँनिर पनि एकदमै धोका हुँदैन
1: अनि
0: फुलकोपीको चाहिँ खेती चाहिँ एकदमै राम्रो हुन्छ है
2: साथीहरु।
0: अब हामीले जानेको यो हो होइन बतायौँ तपाईँले कति बुझ्नुभयो के बुझ्नुभयो।
2: हजुर हजुर, आज मलाई यहाँ कान्छीमाई दिदी साथै चुल्ठे दाजुले फुलकोपीको खेती बारेमा बताइदिनु भयो है, राम्रो प्रकारले बताइदिनु भयो। मैले पनि यहाँ फुलकोपीको खेती गरौँ कि भनेर सोचेर सभामा आएको थिएँ। धेरै कुरोहरू जानकारी मैले पाएँ, धेरै खुसी लाग्यो है। अब पनि म यो दुई जातको फुलकोपीको चाहिँ खेती गर्नु मैले सक्ने रहेछु।
1: अनि तपाईँको त जग्गा जमिन पनि निकै छ नि हो बुहारी, यसरी जाँगर चलायो भने त नहुने कुरो त केही छैन त।
2: हजुर हजुर, अब यसरी यसरी यो प्रकारले चाहिँ फुलकोपीको खेती मैले गरेँ भने चाहिँ
0: हामीले विशेष गरी रोगहरू र किराबाट यो नियन्त्रण गर्न सक्यौँ र हेरचाह गर्यौँ राम्रोसँग लगायौँ अनि कृषि कार्यालयमा सम्पर्क गरेर राम्रोसँगले हामीले कुनै पनि खेती गर्दाखेरि नोक्सान चाहिँ आजसम्म भएको छैन। तर हामीले विशेष ध्यान चाहिँ लाउनु पर्यो, हामीले रोप्यौँ लो भइहाल्यो भनेर त्यतिकै छोडिदिँदा चाहिँ हुँदैन
1: हो नि। भनिन्छ नि एउटा उखान छ नि, ध्यान त खेती घोकन त विद्या भन्छ नि। घोक्यो भने त विद्या पनि आउँछ, ध्यायो भने चाहिँ एकदमै मैले खेती गरेको छु भने ध्याउनु पर्यो नि त, अन्त पो त्यो खेती पनि राम्रो हुन्छ त। र चुल्ठे भाइ साइली बुहारी, अहिले हामीले यो फुलकोपीको खेती के कस्तो प्रकारले गर्नुपर्ने अगौटे पछौटे र मध्यवर्गीय सबै हामीले बतायौँ अनि किरा रोग आदिको कुरा पनि बतायौँ। त
2: हजुर, यो सबै कुराहरू मैले बुझेँ, एकदमै खुसी पनि लाग्यो
1: र यहाँ साइली बुहारीले चाहिँ निकै कुरा बुझ्नुभयो होला।
2: हजुर हजुर, धेरै कुराहरू बुझेँ, खुसी पनि लाग्यो।
1: अब यसरी कुरा बुझ्यो भनेपछि त है चुल्ठे भाइ हामीलाई त निकै खुसी लाग्छ। र अब कुरा गर्दा गर्दा के गर्नु, समय त निकै भयो, अझै यसो बसेर गीत सुनौँ भनेको त नहुने रहेछ, आनन्द लिउँ भनेको त। र आजलाई चाहिँ तिनजना लाग्नुपर्छ
2: होला।

0: अब प्रस्तुत छ आजको मौसमबारे जानकारी। हाल पहाड़ी भूभागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसका कारण अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने तथा बेला बेलामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। लगातारको वर्षाका कारण पहाड़ी सड़कहरू चिप्लन सक्ने, पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ। यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिन्छ।
1: ये कहानी है एक फोटोग्राफर और उसके अंतर्मन की।
2: ओह लवली, वेल डन।
1: बिजनेस लोन अप्रूव्ड।
2: अब होगा बड़ा स्टूडियो, नया कैमरा, नई लाइट्स, लगे हाथ नई कार भी ले।

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्य विधानसभाको बजेट सत्रलाई सम्बोधन गर्दै वर्ष 2026-27 लागि पूर्वाधार, पर्यटन, स्वास्थ्य सेवा, शिक्षा, उद्यमशीलता र दिगो आर्थिक वृद्धिमा प्रमुख पहलहरूको घोषणा गर्नुभयो अनि सिक्किमका लागि महत्वाकांक्षी विकास मार्गचित्र प्रस्तुत गर्नुभयो। श्री माथुरले सरकार समावेशी विकास, पर्यावरण संरक्षण र जनता केन्द्रित शासन मार्फत सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण गर्न प्रतिबद्ध छ र राज्यको विकासलाई विकसित भारत 2047 को राष्ट्रिय दृष्टिकोणसँग जोड्दछ भन्नुभयो। वित्त तथा राजस्व मन्त्रालय पनि सम्हाल्नुभएका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आर्थिक वर्ष 2026-27 लागि लगातार 8 राज्य बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, सामाजिक कल्याण, पूँजी लगानी र समावेशी आर्थिक वृद्धिमा केन्द्रित 18,455 करोड़ रूपियाँको कुल बजेट प्रस्ताव गर्नुभएको छ। सिक्किम विधानसभामा आज बजेट प्रस्तुत गर्दै श्री तामाङले राज्यले वित्तीय अनुशासन कायम राख्दै प्रस्तावित खर्च पूरा गर्न आफ्नै राजस्व भारत सरकारबाट हस्तान्तरण र विवेकपूर्ण ऋणमा भर परेर सन्तुलित वित्त पोषण रणनीति अपनाएको बताउनुभयो। मुख्यमन्त्रीले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई सदनमा राज्यपालको उपस्थिति र आजको सत्रको दिशा तय गर्ने वहाँको सम्बोधनका लागि धन्यवाद दिनुभयो। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो संसदको मनसून सत्र अगाडि बोलाइएको सर्वदलीय बैठकमा भाग लिनुभयो, जसले लोकसभामा सिक्किम क्रान्तिकारी मोर्चाको प्रतिनिधित्व गर्यो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभयो। श्री सुब्बाले केन्द्र सरकारलाई विशेष गरी हिमाली क्षेत्र र सीमावर्ती राज्यहरूसँग सम्बन्धित महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। वहाँले आजदेखि शुरू भएको संसदको मनसून सत्रमा यी मुद्दाहरूलाई ठोस छलफलका लागि उठाउन अनुरोध गर्नुभयो। भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषद ICSSR संघको सहकार्यमा भारतको नियन्त्रक र महालेखा परीक्षक CAG कार्यालयले देशभरका मान्यता प्राप्त संस्थाहरूमा स्नातक, स्नातकोत्तर र डक्टरेट अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि राष्ट्रव्यापी अनुसन्धान लेख प्रतियोगिता आयोजना गर्दैछ। यस पहलको उद्देश्य सार्वजनिक वित्त, शासन, वित्तीय संघीयता, सामाजिक क्षेत्र खर्च र दिगो विकासमा अनुसन्धान साथै जानकारी मूलक बहसलाई प्रवर्धन गर्नु हो, जसले विद्यार्थीहरूलाई सीएजी लेखा परीक्षण प्रतिवेदनहरूमा आधारित मौलिक अनुसन्धान गर्न प्रोत्साहित गर्दछ। विवरणहरू www.cag.gov.in मा उपलब्ध छन्। दक्षिण सिक्किमको नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन सुरुङ भत्किँदा उद्धार कार्य जारी छ। स्थानीय स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार घटनापछि धेरै कामदार सुरुङभित्र फँसेको अनुमान गरिएको छ। यद्यपि कामदारहरूको सही संख्या आधिकारिक रूपमा पुष्टि भयो।

0: छैन। राष्ट्रिय विपद प्रतिक्रिया बल एनडीआरएफलाई उद्धार कार्य सञ्चालन गर्न खटाइएको छ। वरिष्ठ जिल्ला र राज्य अधिकारीहरू घटनास्थलमा पुगेका छन् र स्थितिको अनुगमन गरिरहेका छन्। उद्धार टोलीहरूले फँसेका कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न काम गरिरहेका छन्। अपरेशन जारी रहँदा थप विवरणको प्रतीक्षा छ। पाकिमकी जिल्लापाल परिविष्णुईले आज पाकिमको डीडीएमए कन्ट्रोल हलमा आयोजित अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी पहिलो जिल्ला स्तरीय समितिको बैठकको अध्यक्षता गर्नुभयो। बैठकले अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना, सशक्तिकरण र समावेशीकरणका उपायहरूमा छलफल गर्यो, जसमा तल्लो तहमा पहुँच र सहयोग सुनिश्चित गर्ने कुरामा जोड़ दिइयो। सुश्री विष्णुईले समन्वित क्षेत्र स्तरीय प्रयासहरू मार्फत जिल्लाभरका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र उनीहरूसम्म पहुँचको महत्वमा जोड़ दिनुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको 6:45 भइसकेको छ र अब प्रस्तुत छ आज बेलुकी अनि भोलि प्रसारण हुने कार्यक्रमको रूपरेखा। अबको केही समयमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरी, 7:15 स्वर संगम अन्तर्गत सुन्नुहुनेछ रेणु पाखरिनको स्वरमा आधुनिक गीत। 8 कार्यक्रम युवावाणी, 8:30 चर्चा चौतारी, 8:45 दिल्ली केन्द्रको समाचारहरू समप्रसारण गरी सुनाउनेछौ। 9:30 राष्ट्र कार्यक्रम, 10 संसदमा प्रश्नकाल। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 सुरु हुनेछ। 6:30 कार्यक्रम अर्चना, 7:05 शुभ प्रभात अन्तर्गत खेतीपाती बारे सल्लाह, 7 सुन्नुहुनेछ नेपाली आधुनिक गीत पनि। 7:15 आकाशवाणीको नेपाली प्रसारण सेवा सुरु हुनेछ। 8 दिल्ली केन्द्रको हिन्दी समाचार, 8:15 अंग्रेजी समाचार, 8:30 कार्यक्रम रंगविरंगको संसारमा विषय छ अभिनेत्री स्वस्तिमा खड्का, 8:45 कार्यक्रम योजना, 7 सुन्नुहुनेछ हिन्दी फिल्मी गीतहरू पनि। 9:30 सीमा क्षेत्रबाट, 10:02 कार्यक्रम हेलो खरसाङ, 11:30 श्याम प्रसाद मुखर्जीको जन्मोत्सव पालन, अनि 12:05 श्रोताहरूको अनुरोधमा कार्यक्रम जस अन्तर्गत सुन्नुहुनेछ हिन्दी फिल्मी गीतहरू पनि। 4 घर संसार, अनि 4:30 कार्यक्रम शिक्षा ज्योति, 6:10 गाउँले सभा, अनि 7:45 भुटानी कार्यक्रम, 8 कार्यक्रम युवावाणी, अनि 8:45 दिल्ली केन्द्रबाट समप्रसारण गरी सुन्नुहुनेछ कार्यक्रमहरू। यसका साथै आजका मौसमको जानकारी यहाँलाई दिन चाहन्छु र देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। निरन्तर वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने, अनि पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने तथा सड़क चिप्लन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ। कृषि कार्यमा संलग्न किसान तथा सम्पूर्ण सर्वसाधारणलाई स्थानीय मौसमको अवस्थाबारे जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ। यही थियो मौसमको साधारण विज्ञप्ति।

0: अबको केही क्षणमा सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आउँदो 1 सितम्बरदेखि राज्यका सबै सरकारी कार्यहरूमा बंगला भाषा अनिवार्य गर्ने घोषणा गर्नुभएको छ। पश्चिम बंगालका पञ्चायतहरूमा कर्मचारीको अभाव पूरा गर्न राज्य सरकारले 11,000 पदहरू नियुक्तिको लागि तयारी शुरू गरेको छ। रेल मन्त्रालयले जलढाकाको नयाँ 17 किलोमिटर लाइनका लागि लगभग 272 करोड रुपियाँ स्वीकृत गरेकोमा दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले खुशी व्यक्त गर्नुभएको छ। खरसाङका विधायक सोनाम लामाले आज पश्चिम बंगाल विधानसभाको मनसुन सत्रमा खरसाङलाई पूर्ण जिल्लाको दर्जा दिनुपर्ने माग सहित क्षेत्रको सर्वाङ्गीन विकासप्रति सदनको ध्यान आकर्षण गराउनु भएको छ र श्रावण महिनाको पहिलो सोमबार आज दार्जीलिङ पहाड़ सिलगढ़ी तराई डुवर्सको विभिन्न शिवालय मन्दिरहरूमा भक्तिभावको साथ पालना गरियो। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले 1 सितम्बरदेखि राज्यका सबै सरकारी कार्यहरूमा बंगला भाषा अनिवार्य गर्ने घोषणा गर्नुभएको छ। उहाँले आज विधानसभामा केन्द्रीय गृहमन्त्री अमित शाहको सुझावको सम्मान गर्दै यो निर्णय लिएको बताउनु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले भन्नुभयो, आगामी 1 सितम्बरदेखि राज्य सरकारका सबै विभागहरूमा आधिकारिक पत्रचार र प्रशासनिक कार्य बंगाली भाषामा हुनेछ। राज्य सरकारका सबै कार्यालयहरूमा बंगलामा सरकारी दस्तावेज र पत्रहरू तयार गरिनेछ। उहाँले स्पष्ट पार्दै भन्नुभयो, केन्द्र सरकारका साथ पत्रचारको क्रममा बंगलासितै हिन्दी भाषाको पनि प्रयोग गरिनेछ, ताकि दुवै सरकारबीच सम्वादमा कुनै बाधा नआओस्। मुख्यमन्त्री श्री अधिकारीले थप भन्नुभयो, हालै केन्द्रीय गृहमन्त्री अमित शाहले उहाँलाई एक पत्र लेख्नु भएको थियो, जसमा उहाँलाई बंगला भाषाको समृद्ध परम्परा र सांस्कृतिक विरासतको सम्मान गर्न भनिएको थियो। सोही पत्रमा दिएको सुझावलाई ग्रहण गर्दै राज्य सरकारले यस्तो निर्णय गरेको हो। विधानसभा अध्यक्ष रथिन्द्र बोसले पनि आफूले पदभार सम्हालेपछि विधानसभाको कार्यवाही पूर्ण रूपमा बंगलामा सञ्चालन गर्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यसबेला मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो प्रस्तावलाई समर्थन गरेको उहाँले बताउनुभयो। मुख्यमन्त्री श्री अधिकारीले राज्यमा प्रशासनिक तहमा बंगला भाषालाई बढी महत्व दिने उद्देश्यले यो कदम चालिएको बताउनु भएको छ। यसले शासन प्रणालीमा मातृभाषाको प्रयोग बढ्ने र सरकारी कामलाई आम नागरिकहरूका लागि थप सहज बनाउने सरकारको विश्वास छ। यो निर्णय कार्यान्वयन गर्न राज्य सरकारले चाँडै विस्तृत दिशानिर्देश जारी गर्ने सम्भावना छ। यो व्यवस्था 1 सितम्बरदेखि सम्पूर्ण पश्चिम बंगालमा लागू हुनेछ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगालको मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले आज विधानसभामा सबै सरकारी विभागहरू, स्वायत्त निकायहरू, बोर्डहरू, निगमहरू र स्थानीय निकायहरूमा प्रशासनिक उद्देश्यको लागि बंगाली र अन्य क्षेत्रीय भाषाहरूको प्रयोग र प्रवर्धन गर्ने बारे गर्नुभएको घोषणा विषयमा दार्जीलिङका लोकसभा सांसद राजु विष्टले यो घोषणापछि नेपाली र अन्य क्षेत्रीय भाषाको प्रयोग र अवस्थाबारे चिन्ता व्यक्त गर्दै धेरै व्यक्तिहरूबाट सन्देशहरू प्राप्त भएको बताउनु भएको छ। उहाँले यी चिन्ताहरूको विषयमा मुख्यमन्त्री श्री अधिकारीसँग बातचित गरेको बताउनुहुँदै सरकार पश्चिम बंगालको समृद्ध भाषिक र सांस्कृतिक विविधता, विशेष गरी दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रहरूमा पूर्ण रूपमा सचेत रहेको बताउनु भएको छ। सरकारी कामकाज अंग्रेजीमा मात्र सीमित नराखी शासन तथा सार्वजनिक प्रशासनमा नेपाली लगायत सबै क्षेत्रीय भाषाको प्रयोगलाई बढ़ावा दिन सरकारको यो पहल रहेको सांसद विष्टले बताउनु भएको छ। उहाँले नेपाली र अन्य सबै क्षेत्रीय भाषाहरूले समान सम्मान र सम्वर्धन पाउँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारी जनताको भावनाबारे धेरै सचेत र अत्यन्त संवेदनशील रहेको र उहाँ दार्जिलिङ पहाड तराई र डुवर्स क्षेत्रका मानिसहरूप्रति सम्मान राख्नुहुने भएकोले भाजपा सरकारले राज्यको प्रत्येक क्षेत्रको भाषिक र सांस्कृतिक सम्पदाको संरक्षणको लागि हर सम्भव कदम चाल्ने र शासन अझ बढी समावेशी हुने विश्वास व्यक्त गर्नुभएको छ। पश्चिम बंगालका पञ्चायतहरूमा कर्मचारीको अभाव पूरा गर्न राज्य सरकारले 11,000 पदहरू नियुक्तिको लागि तयारी शुरू गरेको छ। पञ्चायत मन्त्री दिलीप घोषले आज पञ्चायत विभागमा केन्द्रीय तहमा लोक सेवा आयोग पीएससी मार्फत नियुक्ति गरिने बताउनु भएको छ। विधानसभामा पत्रकारहरूसँग बातचित गर्नुहुँदै मन्त्री श्री घोषले कर्मचारीहरूको अभावको कारण पञ्चायतहरूको काम प्रभावित भइरहेको बताउनु भएको छ। यसलाई ध्यानमा राख्दै राज्य सरकारले यसै वर्षभित्र नियुक्ति प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ। यसका लागि आवश्यक प्रक्रिया डिसेम्बरसम्म शुरू हुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रेल मन्त्रालयले जलढाकाको नयाँ 17 किलोमिटर लाइनका लागि लगभग 272 करोड रुपियाँ स्वीकृत गरेकोमा दार्जिलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले खुशी व्यक्त गर्नुभएको छ। सांसद राजु विष्टले भन्नुभएको छ, यो मार्ग चाल्सा नजिकैको खुनिया मोडबाट सुरु हुनेछ र जलपाइगुडी र कालेबुङ वन प्रभाग हुँदै जानेछ। यो रेल मार्गले भारत चीन भूटान त्रिदेशीय बिन्दुसम्म पुग्ने कनेक्टिभिटीमा सुधार ल्याउनेछ भने जलढाका बिन्दु तोदे ताङता क्षेत्रमा पर्यटन बढाउन सहयोग गर्नेछ। प्रस्तावित नयाँ लाइनका लागि रेलवे र विश्व वन विभागले मनसुनपछि संयुक्त सर्वेक्षण गर्नेछन्। सांसद विष्टले क्षेत्रका जनताको तर्फबाट प्रधानमन्त्री श्री नरेन्द्र मोदी, मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी अनि रेल मन्त्री श्री अश्विनी वैष्णवप्रति क्षेत्रमा आधुनिक बुनियादी ढाँचा विकासलाई उच्च प्राथमिकता दिएकोमा आभार व्यक्त गर्नुभएको छ। खरसाङका विधायक सोनाम लामाले आज पश्चिम बंगाल विधानसभामा मनसुन अधिवेशनको क्रममा खरसाङलाई पूर्ण जिल्लाको दर्जा दिनुपर्ने मांगमा सदनको ध्यान आकर्षण गराउनुभयो। उहाँले सत्रलाई सम्बोधन गर्नुहुँदै खरसाङ विधानसभा क्षेत्रको सर्वाङ्गीन विकास सहित विशेष गरी स्वास्थ्य सेवा तथा स्वास्थ्य बुनियादी ढाँचाको विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले यस अवसरमा राज्य सरकारले प्रस्तुत गरेको बजेटप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै बजेटको स्वागत गर्नुभयो। कोलकाता पुलिसले ड्युटीमा रहेका पुलिसकर्मीहरूलाई इयरफोन र हेडफोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। आदेश उल्लङ्घन गर्ने कर्मीहरूलाई कठोर विभागीय कार्यवाही गर्ने चेतावनी दिएको छ। यस सम्बन्धमा सबै पुलिस थाना प्रभारी र वरिष्ठ अधिकारीहरूलाई निर्देश जारी गरिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: पुलिस आयुक्त अजय नन्दको निर्देशमा जारी आदेशमा कुनै पनि पुलिसले ड्युटीमा रहँदा इयरफोन वा हेडफोन प्रयोग गर्न नपाउने भनिएको छ। कोलकाता पुलिसका एक वरिष्ठ अधिकारीले आज बिहान यसको पुष्टि गर्दै भने, केही दिन यता केही पुलिसहरूले ड्युटीमा हुँदा मोबाइल फोनमा भिडियो हेरिरहेका वा सङ्गीत सुनिरहेका थिए। यसले उनीहरूको सतर्कतालाई असर गरिरहेको थियो र आपतकालीन अवस्थामा तुरन्त प्रतिक्रिया दिने उनीहरूको क्षमतालाई कमजोर बनाइरहेको थियो। यसलाई मध्यनजर गर्दै यो कठोर निर्णय लिएको छ। कोलकाता पुलिसले आदेशको व्यवस्था गर्ने कर्मचारीहरूमाथि कठोर अनुशासनात्मक कारवाही गरिने स्पष्ट पारेको छ। कर्तव्यको रेखामा लापरवाही रोक्न र आपतकालीन अवस्थामा द्रुत प्रतिक्रिया सुनिश्चित गर्न निगरानी पनि बढाइएको छ। यसअघि कोलकाता पुलिसले अर्को आदेश जारी गर्दै विशेष युनिटहरू बाहेक सादा पोसाकमा काम गर्ने पुलिसहरू बाहेक अन्य पुलिसकर्मीहरूलाई पनि प्रतिबन्ध लगाएको थियो। पुलिस व्यवस्थालाई थप अनुशासित र प्रभावकारी बनाउन प्रदेश सरकारले निरन्तर कदम चालिरहेको छ। यस क्रममा पुलिस बलको आधुनिकीकरण, दक्षता अभिवृद्धि र अनुशासनको सुदृढीकरणमा विशेष जोड दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हालैमा पुलिसकर्मीहरूको शारीरिक फिटनेसमा ध्यान दिँदै राज्यमा आगामी 6 महिनादेखि 1 वर्षभित्र 20,000 नयाँ पुलिस कर्मचारीहरू भर्ना गर्ने योजनाको घोषणा गर्नुभएको थियो। आकाशवाणी समाचारको लागि गोपाल मुखियाको यो रिपोर्ट।
1: वामपन्थी दलको नेतृत्वमा स्थानीय बासिन्दाहरूले आज सिलगढी नगर निगमको वार्ड नम्बर 28 अतिक्रमण सूचनाको विरोधमा प्रदर्शन गरे। प्रदर्शनकारीहरूले लामो समयदेखि बसिरहेका परिवारहरूलाई निष्कासन गर्नुअघि वैकल्पिक पुनर्स्थापनाको लागि उचित व्यवस्था गर्न माग गरेको छ। श्रावण महिनाको पहिलो सोमबार आज दार्जिलिङ पहाड़ सिलगढी तराई डुवर्सको विभिन्न शिवालय मन्दिरहरूमा भक्त एवं

0: दार्जिलिङ पहाड़ सिलगढ़ी तराई डुवर्सको विभिन्न शिवालय मन्दिरहरूमा भक्तिभावको साथ पालन गरियो। यसका साथै समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको ठिक 7 बजिसकेको छ र अब कार्यक्रम लोकलहरी अन्तर्गत सुन्नेछौँ केही लोकगीत शर्मिला पाखरिनको स्वरमा।

0: दृष्टि धमिलो छ यसलाई लापरवाही नगर्नु सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञ द्वारा आँखाको जाँच गरिन्छ नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस् सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ ठेगाना सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी सम्पर्क नम्बर 9733300090
1: अब कार्यक्रम लोकलहरी अन्तर्गत सुन्नेछौ केही लोकगीत सँगसँगै कार्यक्रम सुरसङ्गम अन्तर्गत नेपाली आधुनिक गीत रेणु पाखरिनको स्वरमा सुन्नेछौँ

0: सुरुमा मुख्य समाचार। संसदको मनसुन सत्र आजदेखि सुरु। नीट पेपर चुहावटको मुद्दामा विपक्षी दलको विरोधका कारण लोकसभा र राज्यसभा भयो स्थगित। राष्ट्रपतिको तीन राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा भ्रमण सुरु। अनि फिफा विश्वकपमा स्पेन बन्यो विजेता। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र आजदेखि सुरु भएको छ। नीट पेपर चुहावटको मुद्दामा विपक्षी दलको विरोधका कारण लोकसभा र राज्यसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। दिउँसो 1 बजे तेस्रो पटक स्थगित भएपछि सदनको बैठक बस्दा विपक्षी दलका सदस्यहरूले नीट मुद्दामा आफ्नो विरोध जारी राखे। अध्यक्षता अधिकृत दिलीप सैकियाले निर्धारित काम शुरू गर्ने प्रयास गरे तापनि विपक्षी दलका सदस्यहरूले अध्यक्षको सल्लाहलाई वास्ता नगरी आफ्नो विरोध जारी राखे। हो हल्लाको बीचमा लोकसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले नीट परीक्षाको पेपर चुहावटको मुद्दा उठाउने प्रयास गर्नुभयो, तर धेरै मुद्दाहरूमा हंगामा भएपछि राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनले सदन पहिले दिउँसो 12 बजेसम्म, त्यसपछि 12:30 बजेसम्म र फेरि 12:50 बजेसम्म स्थगित गर्नुभयो। उपाध्यक्ष हरिवंशले सदन दिउँसो 2 बजे पुनः चलाउने प्रयास गर्दा हो हल्लाका बीचमा राज्यसभा पहिले 2:30 बजेसम्म र त्यसपछि अन्तत दिनभरको लागि स्थगित गरियो।
1: To put my views about this paper leak and leak examination घोटाला
2: जो लाखों बच्चों के भविष्य है उनके भविष्य के बारे में मैं बात कर रहा हूँ और उसके लिए आज यहाँ जंतर मंतर पे हजारों बच्चे आए हैं।
0: केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रदर्शनकारीका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। उहाँले सरकारसँग वार्ता गर्न प्रदर्शनकारीहरूबाट प्रस्ताव आएको बताउनुभयो। मन्त्रीले बैठक मित्रलो वातावरणमा प्रतिनिधि मण्डलसँग प्रारम्भिक मौखिक छलफल विस्तृत रूपमा भएको र उनीहरूले दिउँसो 4 बजेतिर सरकारलाई लिखित निवेदन बुझाएको बताउनुभयो। श्री नड्डाले सबै प्रदर्शनकारीहरूलाई धरना अन्त्य गर्न र सामान्य अवस्था पुनर्स्थापित गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभयो। यसका साथै दिल्ली प्रहरीले नयाँ दिल्लीका सबै प्रदर्शनकारीहरूलाई शान्ति कायम राख्न, संयम अपनाउन र शान्ति र सार्वजनिक व्यवस्था सुनिश्चित गर्न प्रहरीलाई सहयोग गर्न पनि अपील गरेको छ। प्रहरीले जनतालाई कुनै पनि प्लेटफर्म मार्फत अफवाह, गलत सूचना वा अप्रमाणित समाचारमा विश्वास नगर्न वा प्रसारण नगर्न सल्लाह दिएको छ। अयोध्यामा रहेको राम मन्दिरको लागि संकलन गरिएको दान रकमको कथित हिनामिनाको निष्पक्ष र समय सीमाभित्र अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका निवेदनहरूको समूहको आज सुनवाई भएको छ। सर्वोच्च अदालतको मुद्दा सूची अनुसार यस मुद्दासँग सम्बन्धित 4 छुट्टा छुट्टै निवेदनहरू प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीशहरू जयमाल्य बागची र वी मोहन सुनवाईको लागि आउने कार्यक्रम छ। यसअघि उत्तर प्रदेश सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले राम मन्दिर दान चोरी मुद्दामा सर्वोच्च अदालतमा आफ्नो स्थिति प्रतिवेदन पेश गरेको थियो। केन्द्रीय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पेश गर्नुभयो। यस विधेयकले सर्वोच्च अदालत न्यायाधीशहरूको संख्या ऐन 1956 थप संशोधन गर्ने लक्ष्य राखेको छ, जसले सर्वोच्च अदालतका न्यायाधीशहरूको संख्या भारतका प्रधान न्यायाधीश बाहेक हालको 33 बढाएर 37 पुर्याउनेछ। यस वर्षको मे महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च अदालतका न्यायाधीशहरूको संख्या 33 बढाएर 37 पुर्याउने अध्यादेश जारी गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो 3 राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा आफ्नो भ्रमण सुरु गर्नुभएको छ। राष्ट्रपतिले चिसिनाउ स्थित राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गरेपछि मोल्डोभाका राष्ट्रपति माइया सान्डुसँग द्विपक्षीय वार्ता गर्नुभयो। दुई नेताहरूले पहिले एकअर्कासँग भेट गरेपछि द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र पारस्परिक हितका क्षेत्रहरूमा सहयोग विस्तार गर्ने उद्देश्यले प्रतिनिधि मण्डल स्तरीय छलफल भयो। राष्ट्रपति मुर्मूले मध्ययुगीन शासक स्टिफन द ग्रेटलाई समर्पित मोल्डोभाको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्थलहरू मध्ये एक स्टेफान चेल मारे स्फन्तको स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो।
3: मोल्डोभा की पहली राजकीय यात्रा है। ये हमारे द्विपक्षीय संबंधों में एक ऐतिहासिक उपलब्धि है और हमारे दोनों देशों के बीच बढ़ती मित्रता और आपसी विश्वास को दर्शाती है। भारत और मोल्डोभा तीन दशकों से मधुर और मैत्रीपूर्ण संबंध साझा करते आ रहे हैं। भौगोलिक रूप से दूर होने के बावजूद शांति, विकास और अंतर्राष्ट्रीय सहयोग के प्रति हमारे साझा प्रतिबद्धता के अनुरूप हमारी साझेदारी निरंतर बढ़ती रही है।
0: केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको रूपरेखा सम्मेलनका कार्यकारी सचिव साइमन स्टीलसँग भेटघाट गर्नुभयो। श्री यादवले बैठकमा छलफल अनुकूलन, प्रविधि हस्तान्तरण, जलवायु वित्त, विश्वव्यापी शेयर बजार र न्यायपूर्ण संक्रमणमा केन्द्रित भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो राष्ट्रिय रूपमा निर्धारित योगदान पेश मात्र नगरी निर्धारित समय सीमा भन्दा धेरै अगाडि नै सफलतापूर्वक हासिल गरेको उल्लेख गर्नुभयो। श्री यादवले जलवायु परिवर्तन संकटसँग जुझ्न भारतले अन्य सहयोगी क्षेत्रहरूमा पनि प्रगति गरिरहेको बताउनुभयो। चारधाम यात्राको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै सावधानी अपनाउन केही समयको लागि अस्थायी रूपमा स्थगित गरिएको छ। अधिकारीहरूले उत्तराखण्डका धेरै जिल्लाहरूमा भारी वर्षाको चेतावनी र चारधाम यात्रा मार्गमा विभिन्न स्थानहरूमा पहिरो गएको रिपोर्टको बीचमा तीर्थयात्रालाई अस्थायी रूपमा रोक्ने निर्णय गरे। मार्गहरू पूर्ण रूपमा सुरक्षित घोषणा भएपछि मात्र यात्रा पुनः शुरू हुनेछ। भारतीय सेनाले पूर्वी असमका धेरै भागहरूमा बाढीले निरन्तर डुबान गरिरहेको अवस्थामा सरकारलाई ठूलो मात्रामा उद्धार र राहत कार्यमा सहयोग गर्न अपरेशन जल राहत शुरू गरेको छ। राज्यभरि निरन्तर वर्षा जारी रहँदा बाढीको अवस्था झनै बिग्रिएको छ, जसले गर्दा माथिल्लो असमका धेरै जिल्लाहरूमा हजारौं मानिसहरू प्रभावित भएका छन्। माथिल्लो असमका धेरै नदीहरू खतराको तहभन्दा माथि बगिरहेको रिपोर्ट गरिएको छ। बाढीभन्दा सबैभन्दा बढी प्रभावित शिवसागर, चराईदेव र जोरहाट जिल्लाहरूमा उद्धार कार्यका लागि भारतीय सेना, राष्ट्रिय विपद प्रतिक्रिया बल र राज्य विपद प्रतिक्रिया बल परिचालन गरिएको छ। स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 हराउँदै फिफा विश्वकप 2026 च्याम्पियन बनेको छ। स्पेनका वैकल्पिक खेलाडी फेरान टोरेसले हिजो राति न्यूयोर्कको न्यूजर्सी स्टेडियममा भएको फाइनलमा 106 मिनटमा गोल गर्दै आफ्नो टोलीलाई अर्जेन्टिनामाथि 1-0 जित दिलाए। यो जितसँगै स्पेन पुरुष र महिला फुटबल दुवैमा एकैसाथ विश्वकपको मुकुट धारण गर्ने पहिलो राष्ट्र बनेको छ। फ्रान्सेली स्ट्राइकर किलियन एम्बापे फिफा विश्वकप 2026 विश्वकप गोल्डन बुटका विजेता भएका छन्। स्पेनका कप्तान रोड्रीले गोल्डन बल पुरस्कार प्राप्त गर्दै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। गोल्डन ग्लोब अवार्ड स्पेनका उनाई साइमनले जिते भने युवा खेलाडी अवार्ड उनका टोली साथी पाउ कुबार्सीले जिते। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। संसदको मनसुन सत्र आजदेखि शुरू। नीट पेपर चुहावटको मुद्दामा विपक्षी दलको विरोधका कारण लोकसभा र राज्यसभा भयो स्थगित। राष्ट्रपतिको तीन राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा भ्रमण शुरू अनि फिफा विश्वकपमा स्पेन बन्यो विजेता। आकाशवाणीबाट समाचार पूरा भयो।

0: अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार।

0: संसदको मनसुन सत्रको पहिलो दिन आज नीट परीक्षाको पेपर लिक मुद्दालाई लिएर विपक्षी दलको विरोधका कारण दुवै सदनको कार्यवाही धेरै पटक स्थगित भएपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पेश गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र मोल्दोभा बीचको सम्बन्ध पारस्परिक सम्मान लोकतान्त्रिक मूल्य तथा शान्ति र विकासको साझा दृष्टिकोणमा आधारित रहेको बताउनु भएको छ। केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रदर्शनकारीका प्रतिनिधिहरूसित भेट गर्नुभयो र ब्रिटेनमा लेबर पार्टीका नवनिर्वाचित नेता एन्डी वनह्यामले नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भएको छ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्रको पहिलो दिन आज नीट परीक्षाको पेपर लिक मुद्दालाई लिएर विपक्षी दलको विरोधका बीच दुवै सदनको कार्यवाही धेरै पटक स्थगित भएपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। आज बिहान 11 बजे सत्र शुरू हुने बित्तिकै सदस्यहरूले हालै दिवंगत भएका 6 जना पूर्व सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गरे। सदनले कतरका अमीर शेख हमद बिन खलिफा अल थानीलाई श्रद्धाञ्जली अर्पण गर्यो।
1: मुझे अत्यंत दुख के साथ सभा को कतर के फादर अमीर महामहिम शेख अहमद बिन खलीफा अल थानी के निधन के बारे में भी सूचित करना है। महामहिम शेख अहमद बिन खलीफा अल थानी ने जून 1995 से जून 2013 तक 18 वर्षों तक कतर के अमीर के रूप में कार्य किया। उन्होंने आधुनिक कतर की नींव रखी। उन्होंने भारत कतर संबंधों के संवर्धन में भी महत्वपूर्ण भूमिका निभाई।
0: अध्यक्षले प्रश्नकाल शुरू गर्ने प्रयास गर्नुभयो तर कंग्रेस र समाजवादी पार्टी लगायत विपक्षी सदस्यहरूले नीट परीक्षा पेपर लिकको मुद्दा उठाए। अध्यक्षले विपक्षी दललाई सदनलाई अगाडि बढ्न दिन र मर्यादा कायम राख्न आग्रह गर्नुभयो। यद्यपि विपक्षी सदस्यहरूले हंगामा जारी राखे र हो हल्लाका कारण सदन दिउँसो 12 बजेसम्मका लागि स्थगित गर्न पर्यो। पीठासीन अधिकारी दिलीप सैकियाले सदनको कामकाज सुचारू रूपमा सञ्चालन गर्ने प्रयास गर्दै सदनमा स्वस्थ बहस हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो जनताले महत्वपूर्ण मुद्दा उठाउन आफ्ना प्रतिनिधिहरूलाई संसदमा पठाएको हो। विपक्षी सदस्यहरूले अध्यक्षको सल्लाहलाई बेवास्ता गरे। 5औं पटकको स्थगनपछि दिउँसो 2:30 सदन पुनः शुरू हुँदा विपक्षी सदस्यहरूले नीट मुद्दामा आफ्नो विरोध पुनः शुरू गरे। हंगामाको बीचमा पीठासीन अधिकारी जगदम्बिका पौलले सदन दिउँसो 3 बजेसम्मका लागि स्थगित गर्नुभयो। राज्यसभाको कार्यवाही पनि दिनभरिको लागि स्थगित हुनुभन्दा पहिले धेरै पटक स्थगित गरियो। 5औं पटकको स्थगनपछि दिउँसो 2:30 सदन पुनः शुरू हुँदा उपसभापति हरिवंशले निर्धारित कार्यसूची अगाडि बढाउन प्रयास गर्नुभयो तर विपक्षी सदस्यहरूले नाराबाजी गर्दै आफ्नो विरोध जारी राखे। हंगामाका बीच राज्यसभा भोलिसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पेश गर्नुभयो। यस विधेयकमा सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरी सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमान 33 बढाएर 37 पुर्याउने प्रयास गरिएको छ। यसै वर्षको मई महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या 33 बढाएर 37 पुर्याउने अध्यादेश जारी गर्नुभएको थियो। सर्वोच्च न्यायालयले सलिसिटर जनरललाई यस बारेमा निर्देश प्राप्त गर्न भनेको छ कि के अयोध्याको राम मन्दिरमा चढावाको कथित हिनामिनाको छानबिन गर्न विशेष जाँच समिति एसआईटी गठित गर्न सकिन्छ त। न्यायालयले सम्बन्धित पक्षहरूलाई राम मन्दिर चढावा विवादलाई राजनीतिकरण नगर्न पनि भनेको छ। न्यायालयले राम मन्दिर चढावा विवाद अपराधको एक साधारण मुद्दा भएको र न्यायालयको काम उचित जाँच सुनिश्चित गर्नु मात्र भएको बताएको छ। सलिसिटर जनरलले न्यायालयलाई बताए अनुसार आरोपहरूको जाँच गर्न एसआईटी गठन गरिएको थियो र अब राज्य पुलिसले यसको जाँच गरिरहेको छ। सर्वोच्च न्यायालयले 27 जुलाईमा याचिकाको पुनः सुनवाई गर्नेछ जब उत्तर प्रदेश सरकारले मुद्दामा एसआईटी जाँचको बारेमा जानकारी दिनेछ। मुख्य न्यायाधीश सूर्यकान्त न्यायाधीश

0: मानिसहरू जयमाल्या बाग्शी र वी मोहनाको पीठले अयोध्याको राम मन्दिरमा चढावाको कथित हिनामिनाको निष्पक्ष र समयबद्ध जाँचको माग गर्दै दायर गरिएका याचिकाहरूको सुनवाई गर्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति द्रौपदी मुर्मूले आज किसिना स्थित स्टेफन सेलमारे सी स्पेन्ट स्मारकमा पुष्पाञ्जली अर्पित गरी श्रद्धाञ्जली दिनुभयो। उहाँका साथ भारत र मोल्दोवाका धेरै वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। यो समारोह मोल्दोवाका राष्ट्रिय नायकलाई सम्मान गर्न आयोजित गरिएको थियो। यसले दुवै देशहरूबीचको मित्रता, साहस र एक अर्काको स्वतन्त्रताप्रति सम्मानको भावनालाई दर्शाउँदछ। मोल्दोवाको राजधानी किसिना मा भारत मोल्दोवा बिजनेस फोरमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भन्नुभयो, यो भारतीय राष्ट्रपतिको मोल्दोवाको पहिलो राजकीय भ्रमण हो। यो भ्रमणले दुवै देशबीचको राजनीतिक, आर्थिक, सांस्कृतिक र मानिसहरूको आपसी सम्बन्धलाई सुदृढ पार्ने भारतको प्रतिबद्धतालाई दर्शाउँदछ। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र मोल्दोवा बीच सम्बन्ध पारस्परिक सम्मान, लोकतान्त्रिक मूल्य तथा शान्ति र विकासको साझा दृष्टिकोणमा आधारित रहेको बताउनुभयो। उहाँले विकसित भारत 2047 को लक्ष्य अन्तर्गत भारत विश्वास र साझा समृद्धिमा आधारित साझेदारी चाहेको बताउनुभयो।
1: इन्डियन कम्पनीज आर पार्टिसिपेटिङ इन द डेभलपमेन्ट प्रोजेक्ट अफ मोल्दोवा इन रिन्युएबल एनर्जी सेक्टर इन्क्लुडिङ सोलर एनर्जी, ब्याटरी स्टोरेज, स्मार्ट ग्रिड्स, ग्रीन हाइड्रोजन। आई हैव बीन टोल्ड ए हाई वोल्टेज ट्रांसमिशन लाइन connecting this city with Romania is being implemented by Indian pump, which will contribute to enhancing Moldova's energy resilience and regional connect.
0: केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रदर्शनकारीका प्रतिनिधिहरूसित भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा उहाँले प्रदर्शनकारीहरूले सरकारसित वार्ताको प्रस्ताव राखेको थियो र 11:50 छलफल जारी रहेको बताउनुभयो। श्री नड्डाले भन्नुभयो, बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो र आफ्नो प्रतिनिधि मण्डलसितको प्रारम्भिक छलफल विस्तृत रूपमा भएको बताउनुभयो। प्रदर्शनकारीहरूले 4:00 सरकारलाई लिखित याचिका सुम्पिए। नड्डाले सबै प्रदर्शनकारीहरूलाई धरना समाप्त गर्न र स्थिति सामान्य बनाउन प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। यसैबीच दिल्ली पुलिसले नयाँ दिल्लीका सबै प्रदर्शनकारीहरूलाई शान्ति कायम राख्न, संयम अपनाउन र शान्ति र सार्वजनिक व्यवस्था सुनिश्चित गर्नमा पुलिसलाई सहयोग गर्न अपील गरेको छ। ब्रिटेनमा लेबर पार्टीका नवनिर्वाचित नेता एन्डी बनह्यामले नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भएको छ। किर स्टार्मरको राजीनामापछि किङ चार्ल्स तृतीयले ग्रेटर म्यान्चेस्टरका 56 पूर्व मेयरलाई नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको थियो। यसअघि किर स्टार्मरले ब्रिटेनको प्रधानमन्त्रीको रूपमा 10 डाउनिङ स्ट्रीटबाट आफ्नो अन्तिम भाषण दिनुभयो र औपचारिक रूपमा आफ्नो राजीनामा सुम्पिन किङ चार्ल्ससित भेट गर्नुभएको थियो। उहाँले एन्डी बनह्यामलाई सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ र उहाँलाई पूर्ण समर्थन दिने बताउनु भएको छ। जम्मू कश्मीरमा आज जम्मू डिभिजनमा वर्षासित सम्बन्धित घटनाहरूमा थप 4 मृत्यु भएको छ। यसका साथै मृत्यु हुनेहरूको संख्या 16 पुगेको छ। यसैबीच जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले राजौरी र पुन्छ जिल्लामा वर्षा सम्बन्धित घटनामा मृत्यु भएका परिजनलाई तत्काल सहायता स्वरूप 6,00,000 रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदको मनसुन सत्रको पहिलो दिन आज नीट परीक्षाको पेपर लिक मुद्दालाई लिएर विपक्षी दलको विरोध का कारण दुवै सदनको कार्यवाही धेरै पटक स्थगित भएपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले आज लोकसभामा सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पेश गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र मोल्दोवा बीचको सम्बन्ध पारस्परिक सम्मान, लोकतान्त्रिक मूल्य तथा शान्ति र विकासको साझा दृष्टिकोणमा आधारित रहेको बताउनु भएको छ। केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रदर्शनकारीका प्रतिनिधिहरूसित भेट गर्नुभयो र ब्रिटेनमा लेबर पार्टीका नवनिर्वाचित नेता एन्डी बनह्यामले नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्नु

0: नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी साथै अन्तर्वार्ताहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि हामी यस्तै एक साङ्गीतिक अन्तर्वार्ता गर्न गइरहेका छौँ र हामीहरूको माझमा हुनुहुन्छ साथी आर्यन तामाङ। र सर्वप्रथम म साथी आर्यनलाई आकाशवाणी खरसाङमा स्वागत जनाउँछु।
1: हुन्छ, नमस्ते, धन्यवाद।
0: भाइको नाम त हजुरहरूलाई थाहा नै भइसक्यो है, र अब भाइलाई एउटा सानो प्रश्न छ है। भाइले गीतहरू गाउनुहुन्छ होइन? भाइले गीत गाउनु अथवा सङ्गीत रुचाउनु, सङ्गीत मन पराउनु, सङ्गीतलाई माया गर्नुको प्रेरणा चाहिँ कसबाट लिनुहुन्छ अथवा कसकोबाट पाउनुभयो त?
1: अरूलाई हेरेर त होइन
0: हजुर,
1: अब त्यतिकै आफै अब त्यो सानै दिनको गीतहरू सुन्थेँ घरमा
0: हजुर,
1: त्यतिकै मैले गाउनु थालेको।
0: भनेपछि भाइले सानोमा अब घरमा बस्दाखेरि यस्तै टिभीहरूतिर है, कता कता रेडियोतिर यसरी गीतहरू सुन्दा सुन्दा भाइलाई म्युजिकमा इन्ट्रेस्ट आएको होइन त?
1: हजुर।
0: र भाइलाई अब म एउटा सानो निवेदन गर्न गइरहेछु है। भाइले आफ्नो सानो परिचय त दिनुभयो र भाइलाई म एउटा मिठो गीत सुनाइदिने निवेदन गर्न चाहेँ है त।
1: हुन्छ।

0: धन्यवाद।
1: आहा, एकदमै मिठो गीत, भाइको स्वर है, सुर एकदमै राम्रो, एकदमै मिठो है। हाम्रा श्रोताहरूले पनि मन पराउनु भयो होला भन्ने आशा छ। र भाइलाई एउटा सानो प्रश्न है, लोक सङ्गीतहरू है, शास्त्रीय सङ्गीतहरू चाहिँ भाइले किन रुचाउनु भएको त? केही एउटा खास कारण छ कि?
2: खास कारण त अब त्यस्तो छैन, तर पनि अब सुन्दा सुन्दै घरबाट भन्नुहुन्थ्यो पहिला गाना सुन्नु, अहिले गानामा त्यो मिठासै हुँदैन।
1: हजुर हजुर।
2: अन्त सुन्दा सुन्दा त्यतिकै मन पर्नु थालेको।
1: ए, घरबाटै ठुलाबडाहरूले है पहिला पहिलाका गानाहरू सुन्नु है, त्यसमा

राम्रा राम्रा गानाहरू छ होइन, एकदमै मिठासपूर्ण मेलोडीले भरिएको गानाहरू हुन्छ भनेर चाहिँ भाइलाई अब त्यस्तै गानाहरू मन पर्यो। ठिकै छ, भाइसँग कुराकानी पनि गर्दै गर्छु है, र भाइलाई फेरि पनि म अर्को एउटा मिठो गीत सुनाइदिने निवेदन गर्न चाहेँ है त।

0: धन्यवाद।
1: एकदमै मिठो गाना है। अघि भाइले भन्नुहुँदै थियो पुरानो पुरानो गानाहरू नै मनपर्छ भनेर, है पुरानो त भन्न चाहदिनँ, म चाहिँ कालजै गाना भन्छु है। मेरो एउटा निवेदन छ, भाइले गाइदिनु भयो भने एकदमै राम्रो लाग्ने थियो मलाई पनि है। मलाई पनि एकदमै मनपर्ने गाना हो, भाइले सुन्नुभएको होला सायद, पोहोर साला खुसी फाट्दा भन्ने, सुन्नुभएको भाइले?
0: हजुर।
1: भाइलाई निवेदन गर्न चाहे नि त है, त्यो गाना एकपल्ट सुनाइदिनुहोस् न त।

0: धन्यवाद।
1: आहा, एकदमै मिठो है। मलाई चाहिँ लाग्यो भाइले एकदमै गीतहरूलाई है एकदमै फिल गरेर गाउनु हुँदो रहेछ है। सुन्दा कानलाई नबुझाउने है, एकदमै मिठो गाउनुभयो। अब भाइ आर्यनलाई है हामीलाई समयको पाबन्दी छ है, त्यसलाई नजर राख्दै भाइलाई मनपर्ने खालको एउटा गीत सुनाइदिने निवेदन गर्न चाहे है।

0: धन्यवाद।
1: एकदमै मिठो भाइको स्वर है, एकदमै मिठो गाइदिनु भयो भाइ आर्यनलाई। हामीसँग आएर आकाशवाणीमा जोडिदिनु भएकोमा आन्तरिक हृदयबाट धन्यवाद भन्न चाहन्छु। र श्रोता मित्र, हामीहरू थियो आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा, र आज हामीहरूसँग आर्यन तामाङ हुनुहुन्थ्यो र भाइले एकदमै मिठा मिठा गीतहरू सुनाउनु भयो। हजुरहरूले पनि सुन्नुभयो होला र मन पराउनु भयो होला भन्ने कुरामा म विश्वास्त छु। र आजलाई प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात् वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौँ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिसनबारे चर्चा गर्नेछौँ। र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल सङ्कटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो सङ्कट सबैले झेलिरहेका छौँ र यस्तो स्थितिमा क्याच द रेन मिसन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन, जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल सङ्कटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ, नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: अच्छा विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिसन सुरु गरेको छ र यस मिसनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जलशक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु। र यो मिसनबारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल सङ्कटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, सहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जलशक्ति मन्त्रालय, जलशक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दै थियौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी सहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र सङ्कट र यसले ग्रामीण क्षेत्रमा कृषि र सहरी क्षेत्रमा पिउने पानीको सङ्कट। जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ,
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्न सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बाउरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा, कि पानीलाई कसरी संरक्षित गर्न सकिन्छ। र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो, किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ। र त्यसरी नै हर क्षेत्रमा, चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्छ। जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँले गर्नुभएको थियो। अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ। यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ। जब यो सामञ्जस्य बनाउँछौँ हामी, त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ। र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिवरी एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो। अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के छ, त्यसको लागि प्रिपरेसन गर्नु हुँदैछ। अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ, वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ। बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ, फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ। हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ। त्यो सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ। त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने।
0: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति, कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू, कुवाहरू, तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो। यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए, तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जङ्गल फाँड्नुदेखि लिएर जुन अनप्लान्टमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार, पोखरी, तालाब, रुखपात, पहाडको विशेष गरी रिसोर्सेस भन्नु धाराहरू, जस्तै अब खरसाङमा धारा, अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो। र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो, र प्रकृतिले पनि के गर्दैछ, हर मौसममा जाडो, त्यसपछि वसन्त ऋतु, त्यसपछि ग्रीष्म ऋतु, ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ, फेरि शिशिर सुरु हुन्छ, र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ। गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ, र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु, यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ, र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ। र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ, मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ। र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ, जसको शोषणले जल भूजल स्तर घट्दैछ, र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो।
1: हजुर, यसको मूल उद्देश्य यो पनि हो, किनभने जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ। त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यो बेसी अप्लाइड हुँदैन किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ। मलाई यस्तो लाग्छ कमसेकम हामीले यो विगत 2-3 दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ। किनभने हामीलाई अब तपाईँले जसै भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो। त कन्क्रिटाइजेसनमा हामी यति बिजी भयो त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा, त्यसले गर्दा जलस्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ। तर अब यसलाई सुव्यवस्थित गर्नुको लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन र त्यसले गर्दाखेरि चाहे प्रशासन होस्, चाहे सरकार होस्, चाहे जनता होस्, जब हामी आपस तिनैजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ, त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त, हर क्षेत्रमा बनिनु छ विकसित भारत, चाहे त्यो वाटरसँग रिलेटेड होस्, चाहे इन्डस्ट्रीसँग रिलेटेड होस्, चाहे इकोलोजी संरक्षणको कुरा होस्, हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ। त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ। लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नुको लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ। 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ, तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको, किनकि यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ। तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने, हाम्रो मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो, किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो। अगर म यो पिरामिड जस्तो हो, यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम हुँदैन। त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ। न अब त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ। अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ।
0: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ,
1: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले। के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ, आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा, एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि काहीँ न म काहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदै कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ, तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न, तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन, किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ। अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ, साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गर्ने कोसिस गर्नुपर्छ। किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीलाई पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ।
0: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गऱ्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद
0: श्रोताहरू, यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ, फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर ह्यान्डल @AIR News खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन सक्नुहुनेछ।
2: क्या आप परेशानियों से घिरे हैं? मन भारी है और कोई रास्ता नजर नहीं आ रहा? याद रखें, समाधान आपके पास है। टेलीमानस के निशुल्क नंबर 14416 पर कॉल करें। कहीं से भी कभी भी 24 घंटे यह सुविधा उपलब्ध है। यहाँ आपकी बात सुनी जाती है, समझी जाती है और आपको सही दिशा दी जाती है। आप अकेले नहीं है, मदद बस एक कॉल दूर है।
3: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं कनकलता। संसद के मानसून सत्र के पहले दिन की शुरुआत हंगामे से हुई। दोनों सदनों की कार्यवाही विभिन्न मुद्दों को लेकर बार बार बाधित। केंद्रीय मंत्री जेपी नड्डा ने नई दिल्ली में प्रदर्शनकारियों से बातचीत की, धरना समाप्त करने और स्थिति सामान्य करने की अपील की। राष्ट्रपति द्रौपदी मुर्मू ने भारत और मोल्दोवा के बीच मजबूत आर्थिक सहयोग तथा तेजी से बढ़ते क्षेत्रों में सहयोग का आह्वान किया। जम्मू संभाग में मूसलाधार वर्षा से 4 और लोगों की मौत। पिछले 2 दिन में मरने वालों की संख्या 16 हुई। उपराज्यपाल मनोज सिन्हा ने कई जिलों में बाढ़ की स्थिति का जायजा लिया। हिमाचल प्रदेश और जम्मू कश्मीर में कल तेज बारिश का रेड अलर्ट। और ब्रिटेन में लेबर पार्टी के एंटी बर्नहम ने नए प्रधानमंत्री के रूप में कार्यभार संभाला। अब समाचार विस्तार से। संसद के मानसून सत्र के पहले दिन की शुरुआत हंगामे से हुई। संसद के मानसून सत्र के पहले दिन आज विभिन्न मुद्दों सहित नीट परीक्षा पेपर लीक मामले पर विपक्ष के विरोध के बीच दोनों सदनों की कार्यवाही कई बार बाधित हुई। हंगामा जारी रहने पर कार्यवाही बार बार स्थगित किए जाने के बाद कल तक के लिए स्थगित कर दी गई है। और ब्यौरा हमारे संवाददाता से।
4: विपक्ष के विरोध के चलते लोकसभा की कार्यवाही 7 बार और राज्यसभा की कार्यवाही 6 बार स्थगित की गई। इस व्यवधान के कारण दोनों सदनों में प्रश्नकाल नहीं चल सका। वहीं विपक्ष के हंगामे के बीच लोकसभा में विधि और न्याय मंत्री अर्जुन राम मेघवाल ने उच्चतम न्यायालय न्यायाधीश संख्या संशोधन विधेयक 2026 पेश किया। इस विधेयक का उद्देश्य उच्चतम न्यायालय न्यायालय संख्या अधिनियम 1956 में संशोधन कर न्यायाधीशों की संख्या को मौजूदा 33 से बढ़ाकर 37 करना है। इसमें भारत के मुख्य न्यायाधीश शामिल नहीं है। वहीं राज्यसभा में जब सदन की कार्यवाही सुबह 11 बजे शुरू हुई तो 9 नवनिर्वाचित सदस्यों ने उच्च सदन के सदस्य के तौर पर शपथ ली। आनंद कुमार के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
3: प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि चाहे मॉनसून हो या मॉनसून सत्र, दोनों के सक्रिय रहने पर वे अत्यंत उत्पादक सिद्ध होते हैं। संसद के मॉनसून सत्र से पूर्व संवाददाताओं से बातचीत में श्री मोदी ने कहा कि महज 1 महीने में देश ने अनेक उपलब्धियां हासिल की है जो प्रत्येक नागरिक को गौरवान्वित करती हैं। श्री मोदी ने सभी राजनीतिक दलों से सकारात्मक और सार्थक चर्चा का आग्रह किया।
5: मानसून हो या मानसून सत्र, अगर दोनों प्रोएक्टिव हो तो देश का कल्याण होता है, जीव मात्र का कल्याण होता है। साथियों, पिछले 1 महीने में देश ने अनेक सिद्धियां प्राप्त की है और देशवासी गर्व से भर जाए इस प्रकार की सिद्धियों का सिलसिला चला है, चाहे राष्ट्रीय हो, अंतर्राष्ट्रीय हो और अब तो अंतरिक्ष भी हो, भारत के लिए गर्व के पल रहे हैं।
3: केंद्रीय मंत्री जगत प्रकाश नड्डा ने आज नई दिल्ली में प्रदर्शनकारियों के प्रतिनिधियों से मुलाकात की। सोशल मीडिया पोस्ट में उन्होंने बताया कि बैठक में प्रतिनिधिमंडल के साथ विस्तार से चर्चा हुई। श्री नड्डा ने सभी प्रदर्शनकारियों से धरना समाप्त करने और स्थिति सामान्य करने में प्रशासन का सहयोग करने का आग्रह किया। इस बीच दिल्ली पुलिस ने सभी प्रदर्शनकारियों से शांति, संयम और सार्वजनिक व्यवस्था सुनिश्चित करने में पुलिस का सहयोग करने की अपील की है। वीडियो संदेश में दिल्ली पुलिस के अपर आयुक्त और जनसंपर्क अधिकारी राजीव रंजन ने जनता को किसी भी मंच के माध्यम से अफवाहों, गलत सूचनाओं पर विश्वास न करने और न ही उन्हें फैलाने की सलाह दी। ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं। समाचार संध्या में आपका फिर स्वागत है। राष्ट्रपति द्रौपदी मुर्मू ने आज किशिनोव में स्टेफान सेल मारिसी स्वेंट स्मारक पर पुष्पांजलि अर्पित की। उनके साथ भारत और मोल्दोवा के कई वरिष्ठ अधिकारी भी मौजूद थे। ये समारोह मोल्दोवा के राष्ट्रीय नायक को सम्मान देने के लिए आयोजित किया गया। ये दोनों देशों के बीच दोस्ती, साहस और एक दूसरे की आजादी का सम्मान करने की भावना को भी दर्शाता है। राष्ट्रपति ने आज भारत और मोल्दोवा के बीच आर्थिक सहयोग बढ़ाने पर बल देते हुए कहा कि दोनों देशों के बीच तेजी से बढ़ते क्षेत्रों में साथ काम करने की बड़ी संभावनाएं हैं। मोल्दोवा की राजधानी किशिनो में भारत मोल्दोवा बिजनेस फोरम को संबोधित करते हुए राष्ट्रपति ने कहा कि किसी भारतीय राष्ट्रपति की मोल्दोवा की पहली राजकीय यात्रा है।
6: मोल्दोवा की पहली राजकीय यात्रा है, ये हमारे द्विपक्षीय संबंधों में एक ऐतिहासिक उपलब्धि है और हमारे दोनों देशों के बीच बढ़ती मित्रता और आपसी विश्वास को दर्शाती है। भारत और मोल्दोवा तीन दशकों से मधुर और मैत्रीपूर्ण संबंध साझा करते आ रहे हैं। भौगोलिक रूप से दूर होने के बावजूद शांति, विकास और अंतर्राष्ट्रीय सहयोग के प्रति हमारे साझा प्रतिबद्धता के अनुरूप हमारी साझेदारी निरंतर बढ़ती रही है।
3: राष्ट्रपति मुर्मू और मोल्दोवा की राष्ट्रपति माया सांडू ने आज व्यापार, निवेश, कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा,

समय यस बेला बेलुकीको 10:30 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्थ्यो आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 102.2, साथमा न्युज अन एआईआर एपमा पनि। त आजको सम्पूर्ण कार्यक्रम यही नै समाप्त हुँदछ। भोलि पुनः भेट हुने नै छ। अहिलेलाई भने शुभरात्रि, जय हिन्द।

मिनट भइसकेको छ. यहाँहरू सुन्दै हुनुहुन्थ्यो आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 102.2, साथमा न्युज अन एआईआर एपमा पनि. त आजको सम्पूर्ण कार्यक्रम यही नै समाप्त हुँदछ. भोलि पुनः भेट हुने नै छौ. अहिलेलाई भने शुभरात्री. जय हिन्द.